0: दिदी कता हो, टाढैको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी, मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोट, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
3: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
4: You're listening to Everybody Dance Now. Dance Now.
5: Time check. It's 7 a.m.
6: अहिले बिहानको 7 बजेको छ।
5: Time check.

असफलता अन्त्य होइन, सफलतासम्म पुग्ने एउटा सिकाइ हो। अल्बर्ट आइन्स्टाइन। अल्बर्ट आइन्स्टाइनको यो भनाइसँगै नमस्कार अनि हार्दिक स्वागत छ। रेडियो मेलन 107.2 MHz सुन्दै हुनुहुन्छ तपाईँ यति बेला। बिहानको 7 बजिसकेको छ। हामी हरेक दिन बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम मेलम सिटबली लिएर उपस्थित हुने गरेका छौँ। मेलम्सी डबलीमा हामीले प्रस्तुत गर्ने विषयवस्तुबारे तपाईँलाई थाहा नै छ। हामीले विशेष त हाम्रो गाउँठाउँमा हुने कार्यक्रमका बारेमा चर्चा गर्ने गरेका छौँ। तपाईँ हाम्रो गाउँठाउँमा पनि कुनै कार्यक्रम गतिविधि हुँदैछन् भनेदेखि हामीलाई टिपाउन सक्नुहुनेछ। त्यसका लागि तपाईँले हामीलाई 9890317955 फोन गरेर आफ्नो गाउँठाउँमा हुने कार्यक्रमबारे हामीलाई जानकारी गराउन सक्नुहुनेछ। साथसाथमा हामीसँग रहेका थुप्रै विषयवस्तुहरू जानकारी गराउँछौँ। आजको मौसम, आज रहेका विभिन्न पर्व तथा विशेष दिनका बारेमा जानकारी गराउँछौँ र सँगै आज स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू, उपयोगी जानकारीहरू अनि अन्तिममा तपाईँको आजको राशिफल प्रस्तुत गर्छौँ। सँगै तपाईँको शुभकामना सन्देश पनि लिन्छौँ मेलम्ची डबलीमा। अबको एक घन्टा मेलम्ची डबलीलाई र रातिको 10 बजीसम्म रेडियो मेलम्चीलाई सुनेर साथ दिनुहुनेछ भने अपेक्षा गर्दै यो बिहानीको मौसम छ। बिहानीको मौसम र सँगसँगै आजबाट हरितालिका तीज शुभारम्भ भइसकेको छ। हरितालिका तीज मनाउनका लागि कतै माइत जाँदै हुनुहुन्छ होला, कतै माइती आउँदै हुनुहुन्छ होला अनि आइसक्नुभएका साथीहरू आज दरखाने दिन भएको छ। आज दरखाने दिन के खाने, कसरी खाने, को मिलेर खाने भनेर घर सल्लाह पनि गर्दै हुनुहुन्छ होला। जे जस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनिरहनु भएको छ, कार्यक्रम सुनेर साथ दिनुहुनेछ भने अपेक्षा गर्दै कार्यक्रम ढिला नगरीकन सुरुवात गर्छौँ आजको पञ्चाङ्गबाट। आज मिति विक्रम सम्म 2083 साल भाद्र 28 गते आइतबार, ईस्वीसम्म सन् 2026 सेप्टेम्बर 13 तारिक, नेपाल सम्बत 1146 वर्ष ऋतु, भाद्र शुक्ल पक्षको द्वितीय तिथि, नेपालमा सूर्योदय बिहान 5:48 भएको थियो भने सूर्यास्त बेलुकी 6:09 हुनेछ। आज दरखाने दिन हो। यो त थियो आजको पञ्चाङ्गलाई हामीले प्रस्तुत गऱ्यौँ। कार्यक्रमको सुरुवातमा भने एउटा स्वदेश गानलाई राख्छौँ। स्वदेश गानसँगै हामीसँग रहेका थुप्रै विषयवस्तुलाई तपाईँहरूमाझ राख्नेछौँ। त्यस पश्चात तिजका अन्य गीतहरू अनि अन्य प्रसङ्गहरू लिएर आउनेछौँ। रेडियो मेलम्चीलाई सुन्दै गर्नुहोला। अहिलेका लागि भने कार्यक्रमको सुरुवातमा एउटा स्वदेश गान तपाईँहरूमाझ राख्छौँ।

रेडियो मेलम्सी सुन्दै हुनुहुन्छ, हामी मेलम्सी डबलीमा छौँ। मेलम्सी डबलीमा कार्यक्रमको सुरुवातमा बिहान उठ्ने बित्तिकै यो गीत प्रस्तुत गऱ्यौँ र यो गीतसँगै तपाईँ सम्पूर्णमा पुनः स्वागत छ। अब लाग्छौँ हामी हाम्रा केही विषयवस्तुहरूतर्फ। विषयवस्तुमा आजको मौसम कस्तो रहन्छ भन्नेबारे धेरैजनालाई चासो हुनसक्छ। आजको मौसमबारे जानकारी गराउँछौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भएको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना पनि रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोभर देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा रहने अनुमान गरिएको छ। र देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा अहिले पानी परिरहेको जानकारी आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गई राति धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठुलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धु

0: ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठुलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी पहिरो तथा गेग्रान भावको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारी प्रस्तुत गर्यौँ। आज नेपाली नारीको महान पर्व हरितालिका तेज र आजबाट आज दर खुवाइँदै अथवा खाइँदै यो जानकारी हामी गर्छौँ। नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तेज अन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीयका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तेज पर्वको औपचारिक सुरुवात भएको छ। विशेष गरी माइती र तथा दाजुभाइले छोरी चेली तथा दिदीबहिनीहरूलाई बोलाएर दर खुवाउने परम्परा भएको छ। भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्व तयारी स्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मिठा परिकार दरका रूपमा खाने गरिन्छ। दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद प्राध्यापक तोयराज नेपाल बताउनुहुन्छ। शास्त्रीय मान्यता अनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान छ। तेजलाई महिलाहरूले वर्षभरिका दुःख पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम यो पनि यो पर्व भन्दै आएको छ। विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। संस्कृतिमा तडक भडक र विकृतिको चिन्ता पनि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा तेजका नाममा बढ्दै गएको तडक भडक र उश्रृङ्खलताप्रति भने संस्कृतिविद तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। समाजशास्त्री कृति कुमार रायका अनुसार महिना दिन अघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने तथा तमासी खाद्य पदार्थ प्रयोग गर्ने प्रवृत्तिले मौलिक संस्कृतिलाई विकृतितर्फ धकेलेको छ। यस्ता गतिविधिले आर्थिक रूपमा विपन्न वर्गलाई खिन्न बनाउने भएकाले विकृति रोकिनुपर्ने विज्ञहरूको तर्क छ। नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग नडाक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार तृतीयाका दिन निराहार व्रत बस्नकै लागि द्वितीयको बेलुकी दर खाने शास्त्रीय विधान तोकिएको हो। समाजमा विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालयहरू नै महिनौ अघिदेखि तमताम झामसहितका कार्यक्रममा संलग्न हुनु उचित नभएको उहाँको तर्क छ। आइतबार दर खाएपछि सुरु हुने यो पर्व ऋषि पञ्चमीका दिनसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बसिन्छ भने चौथीका दिन गणेश पूजा गरिन्छ। यस वर्ष भदौ 30 गते मङ्गलबार बिहान गणेश चौथी र सोही दिन मध्याह्नकालमा स्नान गरी अरुन्धतीसहित ऋषि सप्तऋषिको पूजा आजा गरेर ऋषि पञ्चमी पर्व मनाइने समितिद्वारा स्वीकृत पात्रमा उल्लेख छ। सतयुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। तर पिता हिमालयले उनको इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरेर लुकाएर कसैले नदेख्ने ठाउँमा पुर्याएका थिए। सोही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ। साथीहरूद्वारा हरण गरिएकी हुनाले यस व्रतलाई हरितालिका भनिएको धर्मशास्त्रीय मान्यता छ। तेजका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठुलो भिड लाग्ने गर्दछ। तेजको सुरुवातसँगै नेपाली समाजमा चाडपर्वको उल्लासमय वातावरण छाएको छ र यस लगत्तै बडा दशैँ तथा तिहार जस्ता ठुला पर्वहरू सुरु हुने गर्दछन्। तेज पर्व विशेष यो एउटा जानकारी हामीले प्रस्तुत गऱ्यौँ। तीजसँगै सम्बन्धित रहेर एक अडियो सामग्री पनि तपाईँहरूमा राख्छौँ। त्यस पश्चात हामीसँग रहेका अन्य जानकारी लिएर आउनेछौँ। अहिलेका लागि हाम्रो पात्रोले तयार गरेको एक सामग्री प्रस्तुत गर्छौँ।
1: नमस्कार, हाम्रो पात्रोमा तपाईँलाई स्वागत छ। आज हामी तीज अनि विशेष गरी त्यो दर खाने दिनको महत्त्वबारे केही सामग्रीहरूमा अलिकति गहिरिएर हेर्दैछौँ।
2: हो नि, यति बेला त नेपाल पुरै तीजको रङमा रङ्गिएको छ।
1: साँच्चै
2: देश विदेशमा रहेका नेपालीहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ तीजको माहौल छ है। सबै आमा, छोरी, दिदीबहिनी अनि साथीसङ्गीहरूलाई तीजको शुभकामना।
1: एकदमै, टिभी रेडियोमा कस्ता रमाइला गीत बजिरहेका छन्, पत्र पत्रिकामा शुभकामना, अनि त्यो सामाजिक सञ्जालतिर त झन् कति रमाइला झलकहरू।
2: सडकभरि पनि रातो सजावट, झिलिमिली, लाग्छ तीजले नछोएको त केही छैन।

0: हो त, तर एउटा कुरा सोच्न मन लाग्छ कि तीजलाई सधैँ त्यो कडाइका साथ व्रत बस्ने दिन मात्रै भन्नुपर्छ र समर्पणको रूपमा हेर्ने बेला आएन?
1: त्यो त हो। खैर, आज चाहिँ विशेष कुरा गरौँ न त, दरखाने दिनको।
0: ल, दरखाने दिनकै कुरा गरौँ। यो दिनको शुभकामना पनि है।
1: शुभकामना सबै दिदी बहिनीहरूलाई, स्वास्थ्य शरीर अनि दीर्घ जीवनको कामना, सुयोग्य जीवनसाथी, समृद्ध जीवन सबै होस्।
0: हो नि त, तिजको तयारी त महिनौँ अघिदेखि नै सुरु हुन्छ नि, होइन र? तर खास परम्परा चाहिँ तिज व्रतको अघिल्लो रात दर खाने हो।
1: हो, त्यो रात अबेरसम्म अलि मिठा मिठा परिकार खाने चलन, भोलिपल्टको त्यो पानी पनि नपिउने व्रतको लागि शरीरलाई ऊर्जा दिन्छ भन्ने मान्यता छ नि।
0: वर्षौंदेखि चलिआएको चलन यो, महिला अनि उनको परिवारको कल्याणका लागि मनाइन, समयसँगै अलिअलि परिष्कृत पनि हुँदै गएको देखिन्छ।
1: देखिन्छ, केही व्यापारिक कुराहरू पनि जोडिएका छन्, पुराना चलनहरू पनि छन्, तर तीजको जुन मूल मर्म छ त्यो महत्त्व चाहिँ उस्तै छ भन्ने लाग्छ धेरैलाई।
0: तर एउटा कुरा चाहिँ विचार गर्नुपर्ने जस्तो लाग्छ है मलाई, तीजलाई अलि सरल, सबैले पहुँच गर्न सक्ने बनाउनुपर्छ, धनी गरिब सबैले सहजै मनाउन सक्ने खालको।
1: एकदमै, त्यो आवश्यक देखिन्छ। अनि अर्को कुरा, स्वास्थ्यको पनि ख्याल गर्नु पर्यो।
0: हो नि, गर्मी मौसम छ, दर खाँदा पनि धेरै चिल्लो मसलेदार खायो भने त
1: स्वास्थ्यलाई असर गर्न सक्छ, सन्तुलन मिलाउनु पर्यो।
0: पानी पनि नखाई व्रत बस्नु नै सबैभन्दा राम्रो हो भन्ने सोच पनि छ नि कतिपयमा, त्यो कतिको सही होला?
2: त्यो पूर्णत सही नहुन सक्छ। व्रतले मात्रै त जीवनसाथी वा परिवारको स्वास्थ्य आयु सबै तय गर्ने होइन होला।
0: हो त, वर्षैभरिको त्यो आपसी समझदारी, समर्पण, सहयोग, सम्मान, त्यसले पो सम्बन्ध बलियो बनाउँछ।
2: ठ्याक्कै। अनि आजको दिनमा पुरुषहरूको पनि त जिम्मेवारी हुन्छ नि।
0: हुन्छ नि, आफ्ना आमाहरू, दिदी बहिनीहरू, पत्नीहरू, उहाँहरूप्रतिको माया, सम्मान, साथ देखाउने अवसर पनि त हो यो।
2: हो, कहिले सोचिएको छ कि भोलि आफ्नो लागि पनि कोही व्रत बस्दै हुनुहुन्छ कि?
0: त्यो त हो, भोलिको व्रत त खालि धार्मिक कर्तव्य मात्रै पनि होइन।
2: होइन नि, रमाइलो गर्ने, नाचगान गर्ने, पूजापाठ, भेटघाट, कति धेरै कुरा हुन्छ। अनि आज राति दर खाने दिनमा चेलीबेटीहरू जम्मा भएर मिठा परिकार खाएर रमाउने दिन।
0: तर सबैको लागि यो उस्तै हुँदैन होला है, कति छोरीहरू माइत जान पाउनुहुन्न होला, दरको यादमा आँखाबाट आँसु पनि आउँछ होला।
1: आउँछ नि, कहिले गीतमा भावना पुखिन्छ, कहिले मनमनै सम्झिन्छन्।
0: त्यो गीत पनि त छ नि, यस पाला तिजमा यस्तै भयो आमा, अर्को पाला तिजमा खोलाले नछेके,
1: मुटु छुने खालको। कसैका लागि यो वर्ष तिज पार्टी जस्तो होला, रमाइलो,
0: कसैका लागि पिर होला, तर हरेक वर्ष तिज आउँछ, कहिले रुँदै कहिले हाँस्दै।
1: हो, अन्तमा तिजलाई लिङ्ग समानता र नारी सशक्तिकरणको उत्सवको रूपमा पनि हेर्न सकिन्छ।
0: सकिन्छ नि, आमा, छोरी, बुहारी, सासु, दिदी बहिनी सबैजनाको हाँसोको एउटा साझा थलो बन्न सकोस् तिज।
1: हो, त्यही हो कामना।
0: ल त, आजलाई यति नै गरौँ, फेरि अर्को अङ्कमा भेट्ने वाचाका साथ बिदा हुन्छौँ। नमस्कार, तपाईँको दिन शुभ रहोस्।
1: नमस्कार।
3: तिज र दरखाने दिन विशेष यो हाम्रो बाटोले तयार गरेको एक सामग्री प्रस्तुत गऱ्यौँ। यो सामग्री प्रस्तुतिसँगै अर्को प्रसङ्गतर्फ लाग्छौँ हामी। पहिलो संस्करणको अन्भेल उपाधि अन्नपूर्ण स्पाइस गर्ल्स किङ्सले जित्यो भन्ने सम्बन्धी प्रसङ्ग छ। पहिलो संस्करणको एक्स्ट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग अन्भेलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। त्रिपुरेश्वरमा भएको राष्ट्रिय खेलकुद परिषद राकेपको कर्व हलमा हिजो भएको फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै उपाधि जितेको हो। अन्नपूर्ण पहिलो सेटमा 25-15, दोस्रो सेटमा 25-20 र तेस्रो सेटमा 25-18 जित्यो। अन्नपूर्णले 5 खेलमा 4 जित 1 हार सहित 12 अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो। प्लेअफमा कर्णालीले काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। लिगमा कर्णाली 11 अङ्कसहित दोस्रो स्थानमा रहँदै र काठमाडौँ 10 अङ्कसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। केडिया ग्रुपको आयोजनामा भदौ 19 गतिदेखि पहिलो पटक भइरहेको एनभिएलमा 6 टोली सहभागी थिए। उपाधि विजेता अन्नपूर्णले नगद 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। एनभिएलको विजेता अन्नपूर्ण नेपाली भलिबल इतिहासकै सर्वाधिक नगद पुरस्कार प्राप्त गर्ने टोली भनेको छ। हामीले विभिन्न जानकारी प्रस्तुत गरिरहेका छौँ र तपाईँ हाम्रो गाउँठाउँमा हुने कार्यक्रमको बारेमा पनि केही छन् भनेदेखि हामीलाई जानकारी दिनका लागि अनुरोध पनि गरिरहेका छौँ। सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव सङ्कलन गर्ने क्रममा शनिबार सिराहा र सप्तरीका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो। उहाँले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई पाठ्य पुस्तकमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान सिप र जीवनोपयोगी शिक्षासँग जोड्ने गरी बुक फ्री फ्राइडे र स्किल इन एजुकेसन कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य रहेको जानकारी दिनुभएको हो।

हामीले विभिन्न प्रसङ्गहरू तपाईँहरू माझ राखिरहेका छौँ र हामीले राखेका प्रसङ्गहरू तपाईँको लागि उपयोगिनी रहनेछन् भन्ने अपेक्षा पनि गरेका छौँ। हामीले राख्ने प्रसङ्ग अनि तपाईँका प्रतिक्रियाहरूले हामीले हरेक दिन नयाँ नयाँ र फरक फरक विषयवस्तुहरू तपाईँहरू माझ जानकारी गराइरहेका छौँ। र मन्त्री पोखरेलका अनुसार बदलिँदो समय प्रविधिको विकास र रोजगारीको आवश्यकतालाई ध्यानमा राखेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न लागि हो। त्यसका लागि कार्यदल गठन गरी देशभर विद्यार्थी शिक्षक अभिभावक तथा अन्य सरकारवालाबाट सुझाव संकलनको काम भइरहेको छ। हामी मेलम्ची डबलीमा छौँ। विभिन्न प्रसङ्गहरू तपाईँहरू माझ राखिरहेका छौँ र हामीले राखेका प्रसङ्गहरू तपाईँका लागि उपयोगी पनि छन् भन्ने अपेक्षा पनि गरिरहेका छौँ। यो सँगै एउटा गीत सुन्ने बेला भएको छ। गीत पश्चात हामी छोटो विश्राममा जानेछौँ अनि हामीसँग रहेका थुप्रै विषयवस्तु र जानकारी लिएर आउनेछौँ। रेडियो मेलम्ची 107.2 मेगाहर्जको प्रस्तुति मेलम्ची डबलीलाई सुन्दै गर्नुहोला। अहिलेका लागि एउटा त्यस विशेष गीत प्रस्तुत गर्छौँ। त्यस पश्चात आउनेछौँ अन्य जानकारी लिएर। हामीलाई सुन्दै गर्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: ए भाइ, यो गाडी कुन बेला जान्छ?
3: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
2: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
3: ए दाई, के टेन्सन लिनु भा, यही लम्बो बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रो भेट छँदैछ नि।
2: ए हो र भाइ।
3: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
2: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
3: ए ल भयो त दाइ, जाऊ जाऊ कुर्ती, जाऊ जाऊ।
1: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै। प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9803-62-870।
4: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
5: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
4: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
5: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
6: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुरागत चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
7: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गङ्गा बहादुर दनवार तथा दशरथ दनवार।
9: सम्पर्क नम्बर 9853131117, 9806379276।
10: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
11: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
10: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
11: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
10: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
11: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
10: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
11: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिमा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
10: प्रोप्राइटर दिनेश विश्वकर्मा।
11: सम्पर्क नम्बर 9869991906, 9818-5352-43। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
1: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
12: अब चिन्ता नगर्नुहोस्, लङ्कन माई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
1: यहाँ युपिबिसी तथा अल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
12: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
1: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल, ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
11: स्थान मेलम्ची बजार, आमा हेल्मो बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
1: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनपोङ।

स्वर बैरागी च्याङ्बा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ। शब्द सरिता दोङ, बैरागी च्याङ्बा। प्रोड्युसर किरण तामाङ, सरिता दोङ। एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: रेडियो मेलम्ची 107.2 MHz
1: रेडियो मेलम्ची सुन्दै हुनुहुन्छ। हामी मेलम्ची डबलीमा छौँ। मेलम्ची डबलीमा रहेर विविध जानकारी र विषयवस्तुहरू तपाईँहरूमा आज प्रस्तुत गरिरहेका छौँ। हामीले प्रस्तुत गरेका विषयवस्तु जानकारी अनि विभिन्न गीत सङ्गीतहरू सुन्दै पक्कै पनि कोही जानकारी विषयवस्तुमा तपाईँका लागि उपयोगी जानकारी थियो होला, विषयवस्तु अनि गीतहरू सुन्दै मनोरञ्जन पनि लिइरहनु भएको होला भन्ने अपेक्षा गरेका छौँ। तिज गीत हामीले प्रस्तुत गऱ्यौँ भर्खरै। आज दर्खाने दिन तपाईँहरू पनि आफै गाउँदै आफै नाच्दै रमाइलो गर्दै अब तिज यो 2-3 दिन 4 दिनको तिजलाई भव्यताका साथ मनाउँदै हुनुहुन्छ होला भन्ने अपेक्षा पनि गरेका छौँ। यिनै विषयवस्तु र जानकारीहरू प्रस्तुति सँगै सँगै हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ। अन्तिम चरणमा हामीसँग धेरैवटा विषयवस्तु र जानकारी भने छैन, अब मात्रै दुईवटा सेगमेन्ट तपाईँहरूमा आज प्रस्तुत गर्नुपर्नेछ। एउटा तपाईँको आजको भाषीफल, अर्को तपाईँसँगै कुराकानी गर्ने शुभकामना सन्देश आदान प्रदान गर्ने विषयवस्तु हो। र हामीले आग्रह पनि गरिरहेका छौँ, तपाईँ हाम्रो गाउँठाउँमा कुनै कार्यक्रम गतिविधि हुँदैछन् भनेदेखि हामीलाई टिपाउन सक्नुहुनेछ भनेर। आफ्नो गाउँठाउँमा कुनै कार्यक्रम गतिविधि हुँदैछन् भनेदेखि हामीलाई टिपाउन सक्नुहुनेछ। तपाईँले टिपाउनु भएको, तपाईँले दिनुभएको जानकारी अथवा विषयवस्तुलाई नै हामी कार्यक्रममा उचित स्थानका साथ प्रस्तुत गर्नेछौँ। अहिलेका लागि तपाईँको आजको राशिफल प्रस्तुत गर्छौँ। राशिफल पश्चात आउनेछौँ अन्य जानकारी लिएर। रेडियो मेलन 107.2 MHz सुन्दै गर्नुहोला। राशिफल पश्चात 0-11-40-11-36 कुराकानी गर्नेछौँ।
2: मेष राशिका लागि आमदानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ, सोचे भन्दा कमै फाइदा मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आमदानी बढ्ने देखिन्छ भने श्रमको उचित मूल्य पाइनुका साथै आमदानी पनि बढ्ने देखिन्छ। दिउँसो पख पनि ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन्, विचार पुर्याउनु होला। वृष राशिका लागि आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। भौतिक साधन जुट्नेछ भने आमदानी बढाउने काम सुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। मिथुन राशिका लागि एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। दिगो आमदानी हुने काम सुरु गर्ने मौका छ भने प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ। कर्कट राशिका लागि व्यवसायमा प्रशस्त लाभ हुनेछ। भाग्योन्नतिको समय रहेको छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। सिंह राशिका लागि अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठुलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नु होला। कसैसँग सामान्य मनमुटाप पनि पर्न सक्छ। केही अवसर जुटे पनि परिस्थिति अलि सङ्घर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। कन्या राशिका लागि आफ्नै कमजोरीले विवादमा परिने योग छ। सचेत रहनु होला। प्रतिस्पर्धामा पनि केही कमजोरी साबित भइएला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ। तुला राशिका लागि गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। कामबाट फुर्सदिलो समय भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ। रोकिएका काममा दोहोरियाएर प्रयत्न गर्नुहोला। वृश्चिक राशिका लागि आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। व्यापार व्यवसायमा लाभ हुनेछ। व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ। धनु राशिका लागि स्वास्थ्य कमजोर रहनाले जोश जाँगरमा कमी आउनेछ। पठन पाठनमा समय दिन नसकिएला। न्यून उपलब्धिका लागि धेरै मेहनत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनु होला। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। नचिताएको ठाउँमा धननाश हुने दिन छ, यो कुरा पनि विचार गर्नुहोला। मकर राशिका लागि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नु पर्ला। नयाँ काममा हात हाल्ने समय आएको छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। कुम्भ राशिका लागि आश मारेको काम भन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। व्यवसायमा लगानी बढाउने मौका छ। मीन राशिका लागि आफन्तबाट टाढिनु पर्ने समय रहेको छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने समय छ।

0: रेडियो मेलम चाहिँ सुन्दै हुनुहुन्छ, हामीले राशि फल प्रस्तुत गऱ्यौँ। तपाईँको राशि फलले आज जे जस्तो भने पनि तपाईँको दिन शुभ बितोस् र आउँदो हरितालिका त्यही शुभ बितोस्, हाम्रो तर्फबाट यही शुभकामनासँगै अब लाग्छौँ। तपाईँको शुभकामना सन्देश लिनतर्फ 011-4011-36 कोही साथी आइसक्नु भएको छ। आजको लागि पहिलो साथी हुनुहुन्छ, शुभकामना सन्देशको साथमा स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्ते। नमस्ते गर्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भएको छ। तपाईँ आउने पालो भएको छ 011-4011-36 हाम्रो स्टुडियोको नम्बर हो। कोही साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। नमस्ते। हजुर नमस्ते।
1: नमस्कार दादा,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: लप्चेबाट विनिता हर्का बोलेको।
0: विनिताजी सुन्दै हुनुहुन्छ अनि हामीलाई?
1: सन्चै छ, तपाईँलाई के छ?
0: एकदमै ठिक छ हामीलाई पनि। अनि हरितालिका तिज कस्तो हुँदैछ?
1: हजुर,
0: तिज कसरी मनाउँदै हुनुहुन्छ, के छ तयारी? यसपालि धेरै मनाउनुहुन्न? ल ठिक छ, फोन गर्नुभयो, शुभकामना सन्देश के छ तपाईँको?
1: फर्स्टमा दाजुहरूको लागि सुरु गरोस् भन्न चाहन्छु।
0: हजुर,
1: मेरो घर फ्यामिलीको लागि, मलाई विनिता खड्का भन्ने चिन्ने नचिन्ने साथीहरूको लागि भन्दै छुटिन्छु भाइ।
0: विनिता खड्का हुनुहुन्थ्यो लाङ्गोर्सी लप्सीको साथी, शुभकामना सन्देश व्यक्त गरेर छुटिनु भएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ 011-4011-36 हाम्रो स्टुडियोको नम्बर हो, यसमा तपाईँले फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कोही साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? सङ्गीताजी सुन्दै हुनुहुन्छ अनि हामीलाई? सुन्दै हुनुहुन्छ हामीलाई? सङ्गीताजी सुन्दै हुनुहुन्छ? अनि फोन गर्नुभएको छ शुभकामना सन्देश के छ तपाईँको? धन्यवाद। सङ्गीता श्रेष्ठजी हुनुहुन्थ्यो, शुभकामना सन्देश व्यक्त गरेर छुटिनु भएको छ। केही उहाँको आवाजलाई त्यति राम्रोसँग भने बुझ्न सकिएन। अनि तपाईँ पनि आउन सक्नुहुनेछ 011-4011-36 हाम्रो स्टुडियोको नम्बर हो। यसै गरी आफ्ना शुभकामनाका शब्दहरू केही छन् भनेदेखि राख्न सक्नुहुनेछ। कोही साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। नमस्ते। नमस्ते गर्दै थिएँ, उहाँसँग पनि कुराकानी गर्ने बेलामा फोन डिस्कनेक्ट भयो। अर्को साथी आउनु भएको छ, स्वागत गर्छु। नमस्ते हजुर।
2: हेलो दादा हजुर, नमस्ते, गुड मर्निङ।
0: गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म सिन्धुपाल्चोक हेलम्बुबाट रमन सुनार भन्नुहोस् है।
0: रमनजी सन्चै हुनुहुन्छ तपाईँ?
2: हजुर एकदम ठिक छ, अनि तपाईँ के छ खबर सुनाउनु होला?
0: ठिक छ हाम्रो पनि। अनि के गर्दै हुनुहुन्छ यति बेला हेलम्बुमा?
2: हजुर म अहिले जङ्गलतिर जाँदा भन्नुहोस् है।
0: जङ्गलतिर जाँदै हुनुहुन्छ, ठिक छ, फोन गर्नुभयो, शुभकामना सन्देश के छ तपाईँको?
2: फर्स्टपट्टि आजको दिन एकदम शुभ रहोस्, अनि आज अब भोलि तिज आउँदैछ, दिदी बहिनीहरूलाई तिजको शुभकामना, आज दर खाँदै हुनुभएको रहेछ, दरको पनि शुभकामना भन्न चाहन्छु। अनि दिदी बहिनीहरू भोलिको लागि तयार गर्नु होला भन्न चाहन्छु, अनि उहाँहरू सम्पूर्णको लागि पनि भन्न चाहन्छु, अनि मेरो हजुरबाहरू हुनुहुन्छ हजुरबाको लागि, अनि मेरो माइजूहरू हुनुहुन्छ माइजूहरूको लागि, मलाई अघि पछि कुरा गर्ने साथीहरूको सम्पूर्णको लागि भन्दै सुनिन्छ दादा हजुरबा भाइ।
0: हस् सुटिन्छौँ। र रोमनजी हुनुहुन्थ्यो हेलम्बुको साथी, शुभकामना सन्देश व्यक्त गरेर छुटिनु भएको छ। तपाईँको दिन पनि शुभ बितोस् रोमनजी, हाम्रो तर्फबाट पनि शुभकामना छ। अर्को साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? सिहान भन्नुभयो? अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? बस्दै हुनुहुन्छ। अनि फोन गर्नुभयो, शुभकामना सन्देश के छ तपाईँको? धन्यवाद तपाईँलाई पनि। हजुर छुट्टिन्छौँ, सिहान श्रेष्ठ हुनुहुन्थ्यो, शुभकामना सन्देश व्यक्त गरेर छुट्टिनु भएको छ। अर्को साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गर्छु। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ?
3: हेलो,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हेलो,
0: को बोल्दै हुनुहुन्छ? कहाँबाट कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? कोही साथी हुनुहुन्थ्यो तर उहाँको आवाजलाई हामीले त्यति उहाँको आवाजलाई त हामीले सुन्न सक्यौँ, तर हाम्रो आवाज चाहिँ उहाँले खासै राम्रोसँग सुन्नु भएन जस्तो छ। र अर्को साथीलाई स्वागत गर्छौँ, आजको लागि अन्तिम साथी हुनुहुन्छ। हजुर नमस्ते।
3: हेलो दादा नमस्ते, नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म कारबारङबाट दीपिका भारती बोलेको।
0: दीपिकाजी, रेडियोबाट अलिक टाढा गएर बोलिदिनुहोस् न है।
3: हस्।
0: अनि के छ हालखबर सुनाउनुहोस्।
3: ठिक छ, तपाईँको के छ?
0: एकदमै ठिक छ, हाम्रो पनि। फोन गर्नुभएको छ, शुभकामना सन्देश के छ तपाईँको?
3: फर्स्ट अफ अल तपाईँलाई अनि मेरो फ्यामिलीलाई अनि सबैलाई ह्याप्पी विश भन्न चाहन्छु।
0: तालाबानको साथी हुनुहुन्थ्यो दीपिकाजीले फोन गर्नुभएको थियो, शुभकामना सन्देश व्यक्त गरेर छुट्टिनु भएको छ। र उहाँको शुभकामना सन्देशसँगै अब भने कार्यक्रमबाट विदा हुने बेला भएको छ। फोन गरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सुनेर साथ दिने तपाईँलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै म दिपेन ढुङ्गान पनि विदा हुन्छु। तपाईँको बाँकी समय अनि आउँदो तेज पर्व शुभ रहोस् भन्दै विदा हुन्छु। नमस्ते, शुभ दिन, शुभ तेज।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय मेलम्ची लक्ष्मी बैंकको माथिल्लो तला. फोन नम्बर 011-40-1157. शाखा प्रबन्धक लक्ष्मण विष्ट. सम्पर्क नम्बर 98512-73161, 98611-01505. कुपिला अधिकारी 98236-5479. सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ.

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु
2: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसकेँ। अब चाँडै बनाउने।
1: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ। साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार।
2: प्रोप्राइटर मंगल दंगाल। सम्पर्क नम्बर 98 61 011 475, 98 031 95 664।
3: परिवारको संस्कार शिक्षाको आधार।
2: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, PG-देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
3: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
2: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय। गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
3: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
2: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01 49 17 148 98 41 33 66 86।
4: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
2: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
4: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
2: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
4: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
2: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
5: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स, बेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98 543 3221, 98 18 026 384।

0: एसएम फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
1: पासपोर्ट भिसा फोटो
0: फोटो प्रिन्ट तथा फ्रेमिङ
1: भिडियो सुटिङ तथा एडिटिङ
0: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
1: ड्रोन फोटो तथा भिडियो
0: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
1: फोटो एडिटिङ कलर ग्रेडिङ
0: डिजिटल फोटो तथा भिडियो सेवा
1: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
0: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि सम्पर्क नम्बर 98100-66569
2: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त
3: हो नि अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज
2: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ
3: शनिबार विशेष सुरसिङ झरना प्याकेज काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000 खाना र खाजाको पनि व्यवस्था छ हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्
2: ढिलो नगर्नुहोस् आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ नारायण टार काठमाडौँ फोन नम्बर 98514-39100 98607-15 97479-8008
4: होइन ए दाई राज मोटरसाइकल वर्कसप यही थियो अहिले छैन त बाइकमा अलिक समस्या आयो देखाउँ भनेको फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन
5: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ अब त्यतै जानुस्
3: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ
5: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
3: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर मेलम्ची बजार जय पाल्चोकी एबी बसवार सँगै
5: प्रोपाइटर रवि बस्नेत सम्पर्क नम्बर 98-43-23-59-99-98-10-22-355
6: There's a time for work. There's a time for understanding. There's a time for love. There's a time for straight talking.
7: And it's time for Frenzy.
8: And welcome once again, Radio Melamzi 107.2.

0: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
1: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
0: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा, जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुट्याइदिन्छ।
1: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saath ma kasari bhanne prashna kahile aaudaina,
0: tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tira ko vastavik yatra ho,
1: aajai samparka garnu hos dream city abroad education consultancy private limited, chava hill chuchepati chok, kathmandu,
0: phone 9866279606, 9845674956, 01592404।
2: ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
3: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
3: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
6: प्रोप्राइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
5: सम्पर्क नम्बर 9861-50-83-36,
6: 9809-95-452।
7: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
8: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको यस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी, सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
9: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
8: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
7: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
8: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ,
8: फोन नम्बर 01-4575-891, 9813-088-42, 9813-088-37।
10: वेबसाइट stlawrence.education.np, योर सक्सेस आवर कमिटमेन्ट।
11: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्ने दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनि, मेलम्ची 11। सम्पर्क नम्बर 9843-75-90-32, 9843-75-90-32।
12: नानी कता टाढै जान लागे के?
13: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
12: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
13: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
12: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
13: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
12: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
13: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
12: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
13: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
14: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
2: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
1: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
2: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
1: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बस पार्क, श्रीदेवी हार्डवेयर सँगै।
2: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
3: नमस्कार दिदी।
4: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
3: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
4: जाउ न विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
3: त्यहाँका सेवाहरू के छन् त?
4: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
5: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98-510-42-538, 98-510-42-538।
6: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
7: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
8: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
2: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
9: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाइ,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: मेलाम्ची 107.2 मेगाहर्ज।
3: म पनि सुन्छु अनि तपाईहरु पनि सुन्नुस है।

0: नमस्कार, बिहान 9 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म तिमी ढुङ्गाना। सुरुमा मुख्य समाचार प्रसङ्ग। हिन्दू नारीहरूले हरितालिका तीज व्रतका लागि आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आइतबारदेखि 4 दिने तीज पर्व सुरु हुने भएको हो। आज तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका यस दिन दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दुधबाट बनेका दुग्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। दर दुई भाग रात हुँदै खाइसक्नु शास्त्रीय विधान रहेको धर्मशास्त्रविद प्राध्यापक तोयराज नेपालले बताउनु भयो। महिलाहरूलाई वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरिन्छ। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन्। जन्म घरबाट कर्म घरमा गई बस्दा आएका दुःख पीर र मर्कालाई नारीले पोख्ने गरेका छन्। आइतबार राति दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित ऋषि पञ्च सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ। यस वर्ष भदौ 30 गते मङ्गलबार भगवान गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ। भदौ 30 गते मङ्गलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएको पात्रमा उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्नु भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक केन्द्रीय कार्यालय बिपिएस समिति भवनमा सोमबार दिउँसो 1 बजे बस्ने बताउनु भएको हो। बैठकमा वर्तमान राजनैतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ। मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्य सम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध गर्नुभएको छ। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औराही गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहरूमा पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थी लगायत सरकारवालाहरूले आफ्नो सुझाव राखिसकेपछि औराही गाउँपालिका अध्यक्ष शिवजी यादवले बोल्नु भएको थियो। त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोको नाम थियो, तर उहाँलाई समय नदी मन्त्रीलाई बोल्न आग्रह गरिएपछि महतोले बीचमै प्रश्न गर्नुभयो। राज्यसभाका सांसद शिव यादवले हल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किनु भएको बताउनु भएको छ। समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको टिप्पणी गर्नुभएको छ। कार्यक्रममा मन्त्री पोखरेल सहित सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेल मन्तव्य नसक्दै सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको बैठक कक्षसिंह दरबारमा आज बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका साथै विविध विषयमा छलफल हुने भएको छ। छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ। देशका 3 दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका 1-2 ठाउँमा ठुलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाड, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली ठाउँमा ठुलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाडी तथा बागमती प्रदेशको र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा ठुलो पानी पर्न सक्ने अनुमान गरिएको छ। त्यसका दिन 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा जिल्ला, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठुलो पानी परेको थियो। नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणापत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जीवनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। अन्तिममा एउटा खेल प्रसङ्ग। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। हवस् त्यही नै समाचारसँगै बिहान 9 बजेको मेलम्ची अपडेट सक्यो। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो मेलम्ची सुन्दै गर्नुहोला। म तपाईँ ढुङ्गाना बिदा हुन्छु। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज
0: होइन, चिटिक्क परेर हतार हतार कता
2: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
0: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
2: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
0: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
3: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849071062, 9717-2135-73, 9717-2135-73।
0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
4: बिजी बेकरी
5: बिजी बेकरी
4: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
4: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ।
6: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 9809-98003, 9809-98003।
7: सुत्केरी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकाहीँ त मासु पनि खुवाउनु नि।
8: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि, फेरि भान्जा मेट सबमा जाने मेलम्चीमा।
9: केटाले मासुको बन्दोबस्त गरे ल।
8: पख पख बुढो, अनि त्यो मासु भान्जा मिठो बाटै ल्याएको हो नि, तिमीहरू मात्रै खाने, मलाई नदिने।
10: हजुर, भान्जा मिट सप, मेलम्ची 11 सिन्धुपाल्चोक, स्कुल जाने बाटोमा गुच्छी खाजा घर सँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ, अन्डा र ससेज पनि उपलब्ध छ।
11: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ,
3: कालिजको चल्ला पनि उपलब्ध छ।
10: सम्पर्क नम्बर 9823-48-28-11, 9849-071-983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
5: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैंक सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैंक सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844-40-11-14 9844-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
8: मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ।
12: बिहा गर्न बिहा गर्न पर्दैन,
8: बिहा गरेर मासु खान पाइन्छ?
12: ससुरालीमा त पाइन्छ होला नि,
8: ससुरालीमा एक दिन मासु खान पाइएन के बेगर?
13: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
3: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
0: सम्पर्क नम्बर 9801-43-486 9813-86-49 9849-2729।

0: मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
1: नमुना बङ्गुर फर्म, मेलम्ची 11 खट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ, सम्पर्क नम्बर 98081 26 654।
2: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको बेच्ने ठाउँ छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बसे त्यति बस्ने
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या, यो बिचौलियाले अलिकति धेरै खेले।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
7: किसानको पक्षमा अगाडि बढ्छु,
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्ज बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
9: आजको समृद्धको पथ खोज्ने क्रममा चाहिँ कुनै एउटा ठाउँको चाहिँ विशेष गरी ब्रान्ड बोल्ने प्रयास गरेका छौँ। हुन त नेपालका कतिपय कृषि उपजहरूका आफ्नै खालका ब्रान्ड बनेका छन्, जस्तो कि फर्पिङको नासपाती भने जस्तै अरू पनि

0: ठाउँहरू छन्। हामीले आज अगाडि भने जस्तै फर्पिङको नासपातीको विषयमा चाहिँ आज हामीले अलिक बढी केन्द्रित हुँदैछौँ र त्यहाँको समृद्धसँग जोडिएको नासपातीको ब्रान्डको कुरा र त्यहाँका किसानहरूले नासपातीको लागि गर्दै गरेको योगदान र सरकारी क्षेत्रबाट चाहिँ के अपेक्षा गरेका छन् भन्ने खालको विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। हुन त नेपालका कुनै न कुनै ठाउँहरू अथवा सबै ठाउँहरूमा चाहिँ कुनै न कुनै विशेषता बोकेका हुन्छन् नै, यसमा पनि आफ्नै ब्रान्ड बनिसकेका ठाउँहरूलाई चाहिँ अब चाहिँ प्रबन्धनको खाँचो छ, यसलाई चाहिँ प्रसारको खाँचो छ भन्दै गर्दा चाहिँ ब्रान्ड बनिसकेको छ त्यसलाई चाहिँ थप व्यवस्थापनको खाँचो छ र टेक्निकल रूपमा आउन सक्ने चाहिँ चुनौतीहरूलाई चाहिँ कसरी सामना गर्न सकिन्छ र प्राविधिक रूपमा चाहिँ त्यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने खालका कुराहरूको चाहिँ खाँचो छ भन्ने खालका कुराहरू औल्याउन पनि आवश्यक छ भनेर पनि आज हामीले पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाँदै गर्नुभएका एकजना उद्यमी राधाकृष्ण चापागाईँलाई आज हामीले स्टुडियोमा निम्तेका छौँ। उहाँ चाहिँ छैमले मा चाहिँ नासपाती खेतीका प्रबन्धनकर्ता पनि हुनुहुन्छ, उहाँ आफै पनि नासपाती खेती गर्दै हुनुहुन्छ र अन्यहरूलाई प्रेरित गर्ने काम पनि गर्दै हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी फर्पिङ क्षेत्रको चाहिँ समृद्धसँग जोडिएको चाहिँ नासपाती र हुन त लप्सीको पनि कुरा आउँछ, दक्षिणकाली नगरपालिकाभित्र चाहिँ अत्यधिक मात्रामा लप्सी फल्ने गर्छ र लप्सीबाट पनि समृद्ध आय आर्जन गर्न सकिएको छ र लप्सीलाई पनि थप व्यवस्थित गर्न सकेको खण्डमा चाहिँ अझै त्यसले दिन सक्ने रोजगार त छँदै नै छ भन्ने खालको कुरा पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै फर्पिङ र नासपातीको चाहिँ पर्यायवाची शब्द भने जस्तै चाहिँ हामीले एकअर्काका पूरक छन् भन्ने खालको विषयलाई चाहिँ हामीले समष्टिगत रूपमा समेटिएको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। नासपाती लह लह फल्दै गरेको यो समयमा चाहिँ हामीले नासपातीसँग सम्बन्धित एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ र जसको छैमले भन्ने ठाउँ चाहिँ नासपातीको लागि विशेष ब्रान्ड पनि छ भन्ने खालको विषय पनि रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा अतिथिसँग यिनै विषयमा छलफल गर्नेछौँ, हामीसँगै रहनुहोला।
1: फर्पिङको नासपाती भन्ने बित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ। भादगाउँले टोपी, खोकनाको तेल, टोखाको चाकु र फर्पिङको नासपाती अहिले पनि सर्वसाधारणको मनमनमा छ। ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मे हम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नासपातीको महत्व जोगाइरहेका छन्। उद्यम व्यवसायमा कृषिलाई सबैभन्दा उत्तम मानिन्छ, त्यसै कारण भन्ने गरिन्छ उत्तम खेती मध्यम व्यापार। हिजोका दिनमा खेतीपाती गर्ने व्यक्तिको हाम्रो समाजमा सम्मान बढी थियो। जीविकामुखी खेती मात्र हुँदा पनि कृषिले हाम्रा कैयन परिवारलाई पालेको थियो। जति बेला अन्य क्षेत्रमा संलग्न हुने कुनै सम्भावना थिएन, खेती नै एकमात्र विकल्प थियो। अहिले खेतीको विकल्पमा सेवा क्षेत्रमा जाने चलन बढेको छ। अहिले सेवा क्षेत्रमा रहेका कैयन व्यक्तिको अघिल्लो पुस्तासम्म कृषिमा सीमित रहेको अनुभव छ। मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने क्षेत्र भइकन पनि यसमा राज्यको ध्यान भने जस्तो पुगेको देखिँदैन। किसानका उत्पादनले सजिलै बजार नपाएका कारण र यस क्षेत्रमा गम्भीरतापूर्वक लाग्न चाहने व्यक्तिहरू समेत विमुख हुने खतरा बढिरहेको छ। यसो भन्दै गर्दा विभिन्न ठाउँका उपजको आफ्नै विशेषता छ र आफ्नै ब्रान्ड छ, जस्तो कि फर्पिङको नासपाती। फर्पिङमा नि छैमलेको नासपातीको विशेषता छुट्टै र विशेष छ। नासपातीका लागि फर्पिङ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर 8 छैमले अझै बढी प्रख्यात छ। दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नासपाती उत्पादन अत्यधिक हुने गर्छ। परम्परागत नासपाती हुँदै आएकोमा यहाँ पछिल्लो समय नासपातीको ब्लक सुरु भएपछि किसानको मुहारमा खुसीको चमक देखिएको छ र किसानहरू आफ्नो पेसा र भइरहेको उत्पादनलाई अझै व्यवस्थित बनाउन लागिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत छैमलेलाई नासपाती ब्लक बनाएपछि अझै किसानमा जागरण आएको देखिन्छ, जहाँ कम्तीमा एक रोपनी बढी नासपाती खेती गर्ने किसान सहभागी गराएर 2000 रोपनीमा नासपाती ब्लक बनाइएको छ। मुख्यतया नासपाती खेतीको क्षेत्र विस्तार, पशुधन, बारी संरक्षण, बगैँचा व्यवस्थापन, नर्सरी निर्माण र रोग नियन्त्रणका कार्यक्रमहरू यस ब्लकभित्र समेटिएका कार्यले पुस्तौंदेखि भइरहेको खेतीमा थप जागरण आएको देखिन्छ। यसरी सरकारी सहयोगमा ब्लक निर्माण भएपछि नासपाती खेतीमा केही जागरण थपिएकै छ। विगतमा निर्वाहमुखी नासपाती हुँदै आएकोमा छैमलेमा ब्लक निर्माण भएपछि व्यवसायीकरण हुने थप विश्वास गरिएको छ। छैमले गाउँमा 70-80% बढी किसानको नासपाती बगैँचा छ। प्रति घर कम्तीमा 5 बोरदेखि 300 बोरसम्म नासपाती रहेका छन्। नासपातीबाट किसानले राम्रो आमदानी गर्दै आएको देखिन्छ। नासपाती बगैँचाभित्र अन्तरबारीको रूपमा अदुवा, बेसार र पिँडालु समेत लगाउन सकिन्छ। काठमाडौँ लगायत तराईका सहर र भारतमा समेत यहाँको नासपाती खपत हुने गरेको छ। प्राविधिकहरूका अनुसार वर्षैपछि हाँगा व्यवस्थापन गरे स्वादिलो नासपाती फल्छ। राम्ररी जानिएन भने उत्पादन कम हुन सक्छ। यहाँका किसानलाई जति नै नासपाती फले पनि 2 महिनाभित्रमै बेचिसक्नु पर्ने बाध्यता पनि छ। नत्र कुहिएर जान्छ। हुन त केही वर्ष यता नास्पातीको क्यान्डी समेत बनाउने कार्य सुरु गरिएको छ। यसको अलावा जाम र जुसको उत्तिकै सम्भावना रहे तापनि किसान सकभर ताजा नास्पाती नै बेच्न अग्रसर हुने गरेको देखिन्छ। नास्पाती विशेष गरी वर्षाको समयमा गाउँघरमा सजिलै पाइने फल हो। नास्पातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम र फस्फोरस पाइन्छ। रसिलो नास्पाती खाँदा गर्मीको समयमा शीतलता महसुस हुने गरेको छ। तौल नियन्त्रण गर्न, छाती पोल्ने समस्याको लागि फाइदाजनक, पाचन प्रणालीमा सुधार ल्याउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, पेट सम्बन्धी समस्या भएमा निको पार्ने, कोलेस्ट्रोललाई घटाउने, पत्थरी हुनबाट बचाउने र कब्जियत भएकालाई समेत कम गर्न सहयोग सिद्ध भएको नास्पाती स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ।
0: रिपोर्टसँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले छैमलीको महिमा र नास्पातीको महिमाको विषयमा हामी रिपोर्टमा प्रस्तुत गरेका थियौँ, हामीले अगाडि पनि भनिसकेका छौँ। आज हामीसँग राधाकृष्ण चापागाई, हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्कार सर,
0: आराम हुनुहुन्छ? छैमले र नास्पाती, हामीले रिपोर्टमा पनि केही भन्ने प्रयास पनि गरेका थियौँ। वास्तवमा छैमले र ऐतिहासिक नास्पाती चाहिँ कसरी जोडिएको छ र अहिले छैमले र नास्पातीको जुन हुन त फर्पिङ क्षेत्रभित्र पनि विशेष ठाउँ हो छैमले चाहिँ, त्यहाँको नास्पातीको चाहिँ अवस्था र ऐतिहासिक पृष्ठभूमिसहित चाहिँ नास्पातीको अहिलेको यो व्यवसायीकरण चाहिँ कस्तो अवस्थामा गुज्रिँदैछ अथवा चाहिँ अहिले कसरी चाहिँ किसानहरू जागरुक भएर नास्पाती खेती गर्दैछन्?
2: हस्, धन्यवाद सर। यो भनिरहँदाखेरि इतिहासबाटै सुरु गरौँ होला, त्यो गर्दा धेरै उत्तम हुनसक्छ। यो उत्पादन कसरी सुरु भयो, कहाँबाट आयो भन्ने विषयमा त म पनि त्यति जान्दिनँ, होइन। तर 1950-70 दशकमा हाम्रो चन्द्रज्योति पावर हाउस बनेको छ। यो फर्पिङको नास्पातीको सन्दर्भमा चाहिँ चन्द्रज्योति पावर हाउसले अलिकति भूमिका खेल्छ, होइन। त्यहाँ चाहिँ के भएको रहेछ भनेदेखि, मेरै गाउँका अग्रज काम गर्न जाने हुनुहुँदो रहेछ, अनि उहाँ चाहिँ अलि ढिला पुग्ने कि, अनि ओ त किन ढिला पुगिस् त किन ढिला आइस् भनेर त्यहाँका नाइकेले सोध्ने क्रममा, मेरो त घरमा गाई छ, गाईलाई नास्पाती टिपेर खुवाउनु पर्छ, अनि खुवाएपछि मात्र म दुध खान सक्छु, नत्र त मलाई त यहाँ काम गरेर मात्रै त बल आउँदैन काम गर्नलाई त्यतिकै भन्ने क्रममा, अनिखेर हाम्रो यहाँ पुलचोक हरिहर भवनमा चाहिँ हरि शमशेरलाई, होइन, त्यहाँका मान्छेले हाम्रो महाराजजीलाई नास्पाती लिएर आउनु न त के रहेछ त्यो हेर्न पर्यो भनिसकेपछि ब्रान्ड बनेको हो भन्ने त्यहाँको एउटा किम्बदन्ती
0: चाहिँ
2: 1950-70 दशकमा त्यहाँ निर्माण सुरु भयो। 1970 चन्द्रज्योति पावर हाउस बनेको छ सर, सुरु भएको
0: 50-70
2: बिचको दशक हो यो, ठ्याक्कै एकिन गरेर चाहिँ म पनि भन्न सक्दिनँ त्यो मैले
0: भनेपछि। त्यो बेलामा चाहिँ नास्पाती मजाले फल्थ्यो भन्ने
2: फल्थ्यो
0: एउटा यो ऐतिहासिकबाट हामी
2: कन्फर्म गर्न सक्छौँ। अनि त्यसपछि चाहिँ विस्तार कसरी भयो भन्ने क्रममा चाहिँ अब त्यहाँ सुरुमा 4 बोट नास्पाती थियो, अहिले पनि त्यसको अवशेष बाँकी नै छ, होइन। अनि ती 4 बोट नास्पातीबाट चाहिँ अनि प्रसार गर्ने क्रममा उस कहाँ भयो, म कहाँ किन नहुने, नेपालको खेती भनेको उही देखा सिकीमै छ, त्यो कसरी आयो किन आयो त्यसलाई मेहनत कति लाग्छ भन्नुभन्दा पनि उसले चाहिँ यसो गर्यो म किन नगर्ने, यो कारणले केही त घाटा लागेको छ भने मेरो नास्पातीको लागि चाहिँ घाटा लागेको छैन। कारण किन भनेदेखि, हिजो उहाँ जो नास्पाती लिएर यहाँ पुलचोकसम्म आउनुहुन्थ्यो उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने आज चाहिँ हामी त्यही बोटमा 25-50 रुपियाँ केजी पाउँछौँ क्या। त्यो 1950-70 उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने अहिले 100 वर्षको दौरानमा हामी चाहिँ यहाँ अहिले होइन 25-50 रुपियाँ केजी उही बोटमा पाउँछौँ। भनेपछि हामीले व्यवसायीकरणमा धेरै फड्को
0: मारिसकेको,
2: यस्तो थियो सर जालीटोको भनिन्थ्यो होइन, त्यसको केजी भनेको त्यो बेलामा औसत है अन्दाजी होइन 25-30 केजी हुन्थ्यो कि एक डोको, भनेपछि त लगभग उस्तै हो।
0: यसरी चाहिँ हाम्रो ऐतिहासिक स्थापना कालदेखि नै आजसम्म आउँदै गर्दा चाहिँ ठ्याक्कै अहिलेको अवस्थालाई चाहिँ कसरी आकलन गर्नु छ यहाँले?
2: त्यो बेला र अहिलेको अवस्थामा समय त धेरै फरक भएको छ होइन। अनि एउटा जागरण चाहिँ के आएको छ भनेदेखि, कमसेकम खेती गरियो भने पेट भरिन्छ है,
0: बजार छ भन्ने खालको पनि
2: बजार छ, किनभने बिक्री हुन्छ। अनि अर्को कुरा, हाम्रो त्यहाँको एउटा मान्यता के छ भनेदेखि, यो दसैँलाई उत्पादन हुन्छ नास्पाती, अनि दसैँलाई उत्पादन भएपछि के हुन्छ भने मेरो दसैँ चाहिँ मानिन्छ।
0: जस्तो हामीले भनिराखेका थियौँ, पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाने काम पनि गर्नुभएको छ, अहिले नयाँ पुस्तामा जागरण ल्याउने काममा यहाँ लाग्नु भएको छ। हुन त यहाँको पृष्ठभूमि चाहिँ ऐतिहासिकदेखि अथवा चाहिँ पुस्तौँदेखि चाहिँ सँगै जोडिएको पनि भयो। यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ अथवा युवाहरूलाई पनि सम्भावना छ है भन्ने खालको सन्देश चाहिँ यहाँले दिन खोज्नु भएको देखिन्छ कि।
2: धन्यवाद सर। यो कुरा चाहिँ म के भन्न चाहन्छु भनेदेखि मलाई
0: सत्यता हो, मैले आकलन गरेको
2: हजुरको आकलन सत्य हो। अनि एउटा अर्को कुरा के पनि हो भनेदेखि विगतमा विदेश जा कमा भन्ने धेरै थिए मलाई होइन, तर हाल आएर चाहिँ के भएछ भनेदेखि विदेश गएर पसिना बगाउनुभन्दा मैले एक बोट कटिङ नास्पाती रोपेँ भने त मलाई पनि त्यही फाइदा भयो होइन। र अनि अर्को कुरा, यदि मैले त्यो कुरालाई प्रचार गर्नको निम्ति म धेरै पुरानो पनि होइन धेरै नयाँ पनि होइन बिचको परेँ कि, अनि बिचको पर्दाखेरि पुरानोलाई चाहिँ मैले कसरी समायोजन गर्न सकेको छु भनेदेखि हिजोको दिनमा 2058 सालदेखि म लाग्ने क्रममा 2058 सालदेखि लाग्ने क्रममा चाहिँ भयो कुरा के भनेदेखि हाम्रो जिल्ला कृषि विकास कार्यालय थियो
0: तत्कालीन समयमा
2: अनि उहाँहरूले चाहिँ के गर्नुभयो भनेदेखि हामीलाई समस्या त योभन्दा पहिलादेखि नै थियो, मात्र के थियो भने हामी काँटसाँट पनि गर्थ्यौँ, मलजल पनि गर्थ्यौँ, व्यवस्थित थिएन, जति व्यवस्थित गर्नुपर्ने त्यो थिएन। अनि उत्पादन के हुन्थ्यो भनेदेखि तपाईँको एकदम स्लो क्या, एक वर्ष फल्ने एक वर्ष नफल्ने। अनि त्यो कुरालाई चाहिँ चिर्ने क्रममा हामीले के गर्यौँ भनेदेखि 58, 57, 58, 59 तिन साल चाहिँ जब हामी भोलिन्टियर खटिसकेपछि मलाई एउटा के ऊर्जा आयो भनेदेखि ए खेतीमा काम गर्दाखेरि धेरै फाइदा रहेछ, अरू केही नभन्ने नि कतै बाहिर जाँदाखेरि सर नमस्कार भन्ने चाहिँ हुँदो रहेछ भने मैले जोड्नुपर्ने, मैले हात जोड्नु पर्दा कोही अर्कोले हात जोडेर मसँग चाहिँ केही सोध्छ भने म किन नगर्ने। मलाई यो उत्साहले चाहिँ प्रेरित भएर आज लगभग कृषि नेपाल सरकारको सर्टिफाइड नै छु र आजसम्म पनि गरिरहेको छु होइन। तिनवटा विधा विशेष गरी फलफुल तरकारी च्याउ,
0: च्याउ पनि गर्नुभएको छ अहिले,
2: च्याउ पनि छ।
0: कुन चाहिँ जातको गर्नु?
2: च्याउमा मलाई चाहिँ अरूमा अलिकति अल्छी लाग्छ, म अलिकति अल्छी पनि छु होइन, म चाहिँ सीताके अलिकति गर्छु, आज हाल चाहिँ 50 मुढा हालेको छु होइन। अनि यी कुराहरूलाई चाहिँ मैले प्रचार प्रसार पनि गर्छु आफैमा, म प्रचार प्रसारको क्रममा प्रदेश नम्बर 2 जितपुर सिमरा उपमहानगरपालिकाको 16 वडामा 2 त्यहाँको किसानहरूलाई जागरण गराउने काम गरेँ। त्यसपछि तत्कालीन हाम्रो महाङ्काल गाउँपालिका ललितपुरको विगतमा ललितपुरको विकट 11 गाविस भनिन्थ्यो,
0: गोटीखेल
2: कालेश्वर गिन्दी आश्राङ यी एरियामा सहजीकरण गर्ने काम धेरै गरेँ,
0: त्यहाँ म पनि पुगेको छु कि त्यही भएर सम्झिहाल्छु,
2: धेरै गरेँ। अनि ठुला दुर्लुङ ढुङ्खर्क त्यो एरियासम्म पुगेँ म। अनि त्यो बेलामा चाहिँ उहाँहरूले दिनुभएको त्यो एउटा ऊर्जा हुन्छ नि सर, तपाईँले जस्तो बुझाउन सक्ने क्षमता अनि तपाईँले जस्तो प्र्याक्टिकल्ली देखाउने तरिका सम्भवतः अरूमा पाएन, अहिले त बिर्सेँ होला मैले त्यो सक्दिनँ होला, तर त्यो बेलामा त्यति ऊर्जा थियो।
0: सम्भवतः यहाँले जैविक खेती प्रबन्धनलाई अलिक बढी जोड दिनु भएको देखिन्छ है।
2: हजुर, म नेपाल सरकारको सर्टिफाइड आइपिएम प्रशिक्षक पनि हो,
0: सहजकर्ता
2: हो। अनि त्यो कारणले अब आइपिएमको त धारणै त्यही हो, सिद्धान्तै त्यही हो, सबभन्दा पहिला शत्रुजीव मित्रुजीव चिन अनि त्यसपछि किसान दक्ष बन होइन, जैविक खेती गर, कृषिमा प्रत्येक पटक देखरेख गरेर यी 4-5 सिद्धान्त प्रयोग गरेर गर्ने काम भएको कारणले जैविक खेतीलाई चाहिँ हामीले गर्नु नै पर्छ, त्यो रासायनिकले धेरै माटो बिग्रिसक्यो।
0: जस्तो कि राधाकृष्ण यहाँले भन्दै गर्दा करिब 1 अगाडि कुराकानी गर्छु है, यहाँसँग सम्पर्क हुँदा चाहिँ हामीले त्यो समयमा पनि पत्रकारिता गरेका थियौँ, 1.5 यो क्षेत्रमा लाग्दै गर्दा यो समयमा 1 अगाडिसम्म चाहिँ आइपिएमको अभियान चाहिँ राम्रो चलेको देखिन्थ्यो क्या देशैभरि, हुन त अहिले पनि चलेको होला तर अहिले चाहिँ त्यो ठ्याक्कै त्यो आइपिएमै भनेर त्यो खालको अभियान चाहिँ अलिक कमी भएको जस्तो देखिन्छ कि, यहाँले के महसुस गर्नुभएको छ?
2: ठ्याक्कै राम्रो कुरा उठाउनु भयो, यो कुरामा चाहिँ हामी धेरै उत्साहित पनि छौँ र निराशा पनि छ, किनभने हिजो तत्कालीन नेपाल सरकार श्रीपाँचको सरकार प्लस नेपाल सरकार भइरहँदा पनि 2075 सालसम्म बाली संरक्षण प्रयोगशाला थियो, बाली संरक्षण निर्देशनालय थियो, हाल त्यो एकदम बाली विकास निर्देशनालय समथिङ के त्यस्तो भएको छ, त्यो ठ्याक्कै चेन्ज भयो क्या। चेन्ज भइसकेपछि त्यसले के गर्ने त भन्दाखेरि स्थानीय सरकारमा धेरै गाह्रो भएको छ, जहाँ कि स्थानीय सरकारमा यो आइपिएम भनेको के हो भन्ने बुझ्ने नै छैन। सबै कानुन स्थानीय सरकारलाई दिएको छ होइन, अनि स्थानीय सरकारले त्यो आइपिएमको नम्सै थाहा छैन र कानुन पनि थाहा छैन आइपिएमको, र आइपिएम के हो भन्ने बुझाउनु पनि सक्ने अवस्था छैन। कारण किन भनेदेखि जो बुझ्छ त्यसलाई पो बुझाउने होइन। जस्तो इक्जाम्पल, बाँदरको अगाडि नरिवल देखाएर के फाइदा, उसले त आखिर त्यो नरिवल बिगार्ने नै हो। तर नरिवलको भिटामिन प्रोटिन त्यो जति तत्त्वहरू हुन्छ नि त्यो बुझ्ने त बाँदर बाहेक अरूले मात्रै बुझ्छ क्या। अनि हाम्रो उखानै छ नि, के अरे, कागलाई बेल पाक्यो हर्कन बिस्मत भएको छ अहिले, किनकि स्थानीय सरकारमा त्यो आइपिएमको नम्स थाहा नभएर यो भएको हो। नत्र हाम्रो नेपालमा 2054 सालदेखि सुरु भएर अहिले अनवरत रूपमा छ, विगतका हाम्रो नेपाल अधिराज्यभरि विभिन्न गाउँपालिकाहरूमा चाहिँ अहिले पनि लागु छ, नगरपालिकाहरूमा नि अहिले पनि लागु छ। हाम्रै काठमाडौँको किर्तिपुर, चन्दागिरी र हाम्रो शङ्खरापुर नगरपालिकामा अहिले पनि लागु छ, गरिरहनु भएको छ उहाँहरूले। तर हाम्रोमा चाहिँ के छ, विशेष गरी दक्षिणकालीमा भनेदेखि कृषि सम्बन्धीको ध्येय एकदम कम छ।
0: भनेपछि नगरपालिकाले भने जस्तो श्रेय दिएन,
2: म देख्दिनँ
0: दक्षिणकाली नगरपालिका,
2: म देख्दिनँ। आज पनि हिजो बरु गाविस हुँदा श्री पाँचको सरकार हुँदा केही थियो, किनभने सेवा केन्द्र हुन्थ्यो, सेवा केन्द्रबाट डाइरेक्ट जिल्ला आउँथ्यो, काम हुन्थ्यो। अहिले त के छ, के अरे, नगरपालिका आऊ, नगरपालिकाबाट ज्ञान केन्द्र आऊ, ज्ञान केन्द्रबाट परदेश जाऊ, अनि बल्ल सङ्घ आउँछ, अनि त्यो भएपछि त कहाँ कति मात्रै ढुल्ने।
0: यहाँले गुनासो गर्दै गर्दा पछिल्लो समयमा चाहिँ जस्तो नास्पातीको ब्लक कार्यक्रम यहाँको ठाउँमा सुरुवात भएको देखिन्छ, केही वर्ष अगाडिदेखि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अर्थात् पिएमएमपीबाट चाहिँ नास्पाती ब्लक कार्यक्रम अगाडि बढेपछि नास्पातीले अलिकति बढी व्यवसायीकरणमा अथवा चाहिँ औद्योगिकरणमा चाहिँ प्रवेश गरेको अवस्था हो।
2: सीमित केही केही हदसम्म प्रधानमन्त्री आधुनिकरण योजनाले केही सहयोग चाहिँ गरेको छ, त्यो गर्दै गरेन भन्नु चाहिँ हुँदैन होइन। तर कस्तो छ भनेदेखि उचित मात्रामा त्यो जति पुग्नुपर्ने हो त्यो चाहिँ नपुगेको। कहाँनिर भनेदेखि तपाईँको नास्पातीको ब्रान्डिङ गर्ने कुरामा चाहिँ केही गरेको छ, त्यहाँ त्यहाँबाट जाम, जेरी होइन, अनिखेर क्यान्डीहरू बनाउने कुरालाई चाहिँ अलिकति सुदृढ भएको छ, त्यो कुरा हो होइन। तर मात्र प्रशोधन गरेर मात्र त भएन नि, उत्पादन पनि त दिनु पऱ्यो नि। उत्पादनको क्षेत्रमा चाहिँ उनले खासै गर्न सकेको अवस्था छैन।
0: यहाँले भन्दै गर्दा जस्तो बढी किसानहरूको के गुनासो पाउँछ भने, हामीले पनि हरेक वर्ष त्यतातिर जाँदा चाहिँ यो छोटो समयमा बेच्नुपर्ने र मूल्य चाहिँ अलि उतार चढाव हुने कुरा, यसमा त उहाँहरूले पनि स्वीकार्नुहुन्छ। तर यस्तै चिजहरू अहिले हामीले भन्यौँ नि, बायो प्रडक्ट, जामको कुरा, जेलीको कुरा, क्यान्डीको कुरा, यस्ता प्रडक्टहरूमा गयो भने चाहिँ बजार चाहिँ सपोर्ट हुन्थ्यो भन्ने खालको कुराहरू आउँछ क्या किसानहरूबाट।
2: होइन, यो एकदम सही हो, यो एकदम सही हो, त्यसमा चाहिँ गर्नुपर्ने जरुरी छ। तर मात्र कुरा के छ भनेदेखि गुणस्तरीय उत्पादन पनि त हेर्नु पऱ्यो। जस्तो मानौ, हामीलाई जाम बनाउनको निम्ति लगभग लगभग 200-350 ग्रामको चाहियो भनेदेखि त 50 ग्रामको तासी रहेर त फाइदा भएन, किनभने जाम बनाउनु थालेपछि त कम्पनी बन्ने हो नि त होइन। कम्पनीमा त कस्तो भने, हाउ टु गेट प्रफिट होइन, हाउ टु गेट सप्लाई हुनु पऱ्यो नि होइन। प्रफिटको लागि त हामीले त उत्पादन पनि स्तरीय दिन सक्नु पऱ्यो। अनि अर्को कुरा के हुन्छ भनेदेखि, हाम्रो उखानै छ नि, छोरा जन्माइदिएर मात्र हुँदैन नि, के गर्नुपर्छ भन्ने कुरा त अलरेडी तयारी भए पो उसको लालन पालनदेखि शिक्षासम्मलाई राम्रो हुन्छ होइन। तर के हुन्छ हाम्रो चाहिँ, ए उसले त छोरा पायो, म किन नपाउने भन्ने हुन्छ आखिर लास्टमा, हुने के उही अब नजोडौँ अरू चाहिँ, यही भएको हो आखिर त्यहाँ चाहिँ।
0: हामी कुराकानीको अन्तिम खण्डमा छ, अझै अलिकति समय छ। अब जस्तो यहाँले चाहिँ छैमलेलाई ठ्याक्कै परिभाषित गर्दा चाहिँ नास्पातीसँग त जोडिएको कुरा पनि भयो, अन्तर्बालीको रूपमा अन्य बालीहरू पनि लगाउने पनि गरिएको छ। हामी अरू बालीहरूको विषयमा पछि पनि कुराकानी गर्नु होला अर्को श्रृङ्खलामा। अहिले चाहिँ नास्पातीको उत्पादन राम्रै भएको देखिन्छ है,
2: स्तरीय छ, 300 ग्रामदेखि 700 ग्रामसम्मको राम्रो उत्पादन हुन्छ, औषधमा राम्रो उत्पादन छ, उत्पादन चाहिँ होइन। तर हाम्रो योजना भनेको चाहिँ कहाँनिर हो भनेदेखि, यदि हामीले त्यसलाई अलिकति सुदृढ गर्न सकियो भने, विगतमा हामीले देखेका छौँ क्या, विगत देखेका छौँ, 2000 देखि 2200 ग्रामसम्मको हुन्थ्यो क्या सर, जुन स्वयं मैले देखेको छु, म सम्भवतः 47-48 हुनुपर्छ, एकदना नास्पातिले मलाई खाजा पुग्थ्यो क्या।
0: कति ग्राम भन्नुभयो?
2: 2 किलोदेखि 2.5 किलो, उनीहरूले 2000 देखि 2500 ग्रामसम्म,
0: त्यति ठुलो हुन्थ्यो है,
2: हुन्थ्यो। र हाम्रो लागि ब्रान्डिङ यदि बनाउने हो भने त्यहाँ चाहिँ जानुपर्छ कि, त्यो भयो भने चाहिँ आज हिजोको जुन पुस्ताले हामीलाई पुस्ता हस्तान्तरण गरेका छन् त्यो र अब आउने नयाँ पुस्ताले गर्ने काम चाहिँ त्यसको लागि चाहिँ अनि उत्साहित हुन्थ्यो।
0: जस्तो अहिले यहाँहरूलाई आवश्यक भएको चाहिँ, जस्तो स्थानीय सरकारले पनि भने जस्तो सपोर्ट गरेन भन्नुभएको छ यहाँहरूले, कृषि ज्ञान केन्द्र छँदै नै छ, अब पिएमएमपीले ब्लक कार्यक्रम लागू गरेपछि केही न केही सपोर्ट पनि गरे होला, अब अन्य निकायहरू पनि छन्, फलफुलका प्रबन्धनका निकायहरू पनि छन्, ठ्याक्कै यहाँहरूले खोज्नु भएको चाहिँ के छ अहिले, छैमालीले के चाहिँ खोजिया छ यहाँहरूबाट?
2: हामीले खोजेको मात्र उत्पादनको लागि होइन, आइपर्ने समस्याहरूसँग जुझ्न मात्रै खोजेको, जुझ्ने कुरालाई उहाँहरूले सहजीकरण गरिदिनु पर्यो, एकै शब्दमा भन्नु पर्दा
0: प्राविधिक
2: कुरा, त्यहाँ चाहिँ के छ भनेदेखि एउटा औँसा किराले मार पारिरहेछ होइन, सबै चिजमा छ औँसा किरा होइन, सबभन्दा राम्रो कुरा चाहिँ त्यो औँसा किरा हामीले नियन्त्रण गर्न सक्यो मात्रै भने पनि हामीले धेरै त भन्दा पनि डबल उत्पादन गर्न सक्छौँ, त्यो चाहिँ म एकदम गर्वका साथ भन्छु।
0: यसमा बिरुवा त अब दियोस् यो हाँगाहरू काटेरै लगाउँदा
2: होइन, दुईवटा प्रविधि छ, यदि हामीले अहिले कौशी खेती आएको छ नि, कौशी खेतीलाई हो भने चाहिँ ग्राफ्टेड बिरुवा लगाउनुपर्छ, कौशीमा पनि फल्छ नास्पाति, राम्रो फल्छ, सब फलाउन सकिन्छ,
0: यहाँहरू बिरुवा मजाले बनाउनु भएको छ,
2: बिरुवा केही प्रतिशत छ अहिले चाहिँ, किनभने विगतमा कोभिडदेखि अलिकति तनाव भएको छ, किनभने भने समयमा सामान नपाइने, भने समयमा बिरुवा बेच्न नसक्ने होइन, अनि भने समयमा कस्टमरहरू नआइदिने, यस्ता कारणले गर्दाखेरि चाहिँ, किनभने यो मौसमी हो बिरुवा रोप्ने, त हामीले मङ्सिरदेखि माघसम्ममा बिरुवा निकाल्न सकेनौँ भने त हाम्रो त ठाउँ ओगट्ने भयो, त्यो कारणले हामीलाई समस्या हुन्छ, र त्यो कारणले कोभिडदेखि चाहिँ अलिकति तनाव छ, अब चाहिँ क्रमिक रूपमा ढल्किँदैछ, त्यो उत्पादन सुरु भइरहेछ, गराउन सकिन्छ।
0: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, जस्तो अहिले राधाकृष्ण चापागाईले यो क्षेत्रमा गर्दै गरेको काम र अन्यहरू प्रेरित गरेको काम त यो श्रेय पक्कै पनि जान्छ, यहाँले निकै जागरण पनि गर्नुभएको छ, अन्तिम खण्डमा चाहिँ अब यहाँले गर्न बाँकी चाहिँ के छ यो क्षेत्रमा?
2: गर्न बाँकी भनेको अघि मैले भनिहालेँ, जुन मैले 2500 ग्रामको देखेको नास्पाती फेरि फलाउनु छ, र अनि अब आउने पुस्ताहरूलाई चाहिँ होइन के गर्ने त भन्दा, कृषि गर्ने र विदेश होइन नेपालमै बस्ने भन्ने एउटा जागरण फैलाउनु छ, यति गर्न सक्यो भने होइन मलाई चाहिँ खुसी लाग्छ र गर्छु भन्ने लाग्छ।
0: अन्तिम खण्डमा केही भन्न चाहनुहुन्छ सन्देशको रूपमा, युवामा विशेष गरी युवा कृषि उद्यमीहरूमा केही सन्देश दिन चाहनुहुन्छ?
2: मैले सन्देशै दिनुपर्दाखेरि चाहिँ अहिले के छ भने नि, यो हल्लाको भरमा विदेशिने, अनि हल्लाको भरमा खेती गर्ने, अनि हल्लाकै भरमा लाग्ने चलनलाई चाहिँ सर्लक्क त्यागेर यो खोजमूलक काम गर्न सकियो भने चाहिँ पक्कै हामीले जित्न सक्छौँ, र पक्कै हामी अगाडि बढ्नको निम्ति विदेश धाइरहनु पर्दैन, नेपाल स्वर्ग छ, नेपालमै बस्न सक्छौँ भन्ने हामीलाई
0: हुन्छ। यही भन्न चाहन्छु, हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ बिदा गर्न चाहन्छु, नमस्कार।
2: हस् त, जिएनएन टेलिभिजन लगायत असीम सरलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ, र आजको यो बसाइ चाहिँ मेरो लागि अमूल्य रहनेछ भन्दै म पनि छुट्टी।
0: हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोडिदिनु भयो, आफ्नो अनुभव सारिदिनु भयो, हामी आभारी छौँ, कृतज्ञ ज्ञापन गर्दै फेरि पनि यहाँलाई धन्यवाद भन्दै विदा गर्न चाहन्छु।
2: हस्, धन्यवाद सर।
0: हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले फर्पिङ क्षेत्रमा रहेको छैमले जहाँको नास्पातीको चाहिँ ब्रान्ड र सुरुवाती अवस्थादेखि आजसम्म आउँदै गर्दा चाहिँ किसानहरूले गर्दै गरेको कर्म र यसमा अब चाहिँ के चाहिँ आवश्यक छ भन्ने खालको सन्दर्भ आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका राधाकृष्ण चापागाईप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ, र सरकारबाट चाहिँ किसानहरूले वास्तवमा के खोजेका छन् भन्ने खालको सन्देश हामीले उहाँ मार्फत खोतल खाचल गर्ने प्रयास पनि गरेका थियौँ। विशेष गरी प्राविधिक कुराहरूमा सपोर्ट गर्ने हो भने, र बजारमा चाहिँ पछिल्लो समयमा हुँदै गरेको बजारलाई अझै व्यवस्थित गर्नलाई सपोर्ट गर्ने भने चाहिँ पक्कै पनि त्यहाँका किसानहरूलाई अथवा देशैभर रहेका सबै किसानहरूलाई समृद्धको पथमा सपोर्ट हुने कुरा छँदै नै छ भन्ने खालको सन्दर्भसहित आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याउने र त्यसको लागि समाधान खोज्ने प्रयासमा प्रतिबद्ध हुन्छौँ, जसको लागि यहाँहरूले हटलाइन हेल्पलाइन नम्बर 98510-97192 टेलिफोन गर्न सक्नुहुन्छ, अथवा चाहिँ एसएमएसबाट पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ भन्दै हामी निशुल्क रूपमा सम्बन्धित ठाउँमा सम्बन्धित विज्ञसम्म पुर्याउने काममा प्रतिबद्ध हुन्छ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: रेडियो मेलम्ची 107.2 MHz
1: सूचना। यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनुहुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
2: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
2: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
2: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल।
1: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862624827।
3: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
4: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
3: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
4: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्म समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
3: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
4: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज के सामान ल्याउने अनि चलाउने।
3: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन। सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
4: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
3: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
5: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
6: भाउजू, तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
5: त्यसो भए बाबु, म पनि उहाँलाई नै दिन्छु। फोन नम्बर पो कति होला?
6: ल, फोन नम्बर टिप्नुहोस् भाउजू। फुलप्रसाद ज्योति, थाङपाल धाप।
1: सम्पर्क 9808332963,
7: 9761100053।
8: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 9554-093-47, 9554-093-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेसन, सम्पर्क नम्बर 01 59 09 309 98 510 00 79 6 98 512 17 542 अवे टू दिल्ली बजार रोड पुतली सडा काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
7: के भयो?
9: म कोही कोहीसँग बोलेको छैन।
10: म पनि कोही कोहीसँग बोलेको छैन।

0: Yes,
1: Time check. It's 10 a.m.
2: अहिले बिहानको 10 बजेको छ.
1: Time check. Radio.

0: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
1: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
0: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
1: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
0: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ,
1: फोन
0: 01-45-79-115 र 01-45-82-404।
2: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्रीको काठ, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने,
3: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
2: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन,
3: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्। स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौ।
2: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी, 98-080-60-956।
4: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
3: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
5: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ, शान्त र सुरक्षित वातावरण, अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
4: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
5: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
3: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
5: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा, प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
3: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा।

0: सेन्टर सुमन चापागाई, सम्पर्क 9841400007 9823 5154।
1: हेलम्बु चनौटे रिसोर्ट चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने स्वादको सम्झना बनाउने गन्तव्य।
0: दाई घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
2: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
2: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौ।
3: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
2: सम्पर्क नम्बर 9861-50-83-36,
3: 9809-95-452।
0: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
1: क्याम्पसको विधान बमोजिम ₹5,000 र 100 माथि आजीवन सदस्य, ₹1,00,000 र 100 माथि संरक्षक सदस्य, ₹5,00,000 र 100 माथि प्रधान संरक्षक सदस्य।
3: 2083 असोज 9 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नु होला अनुरोध छ। जानकारीका लागि सम्पर्क नम्बर

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी, मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
3: You are listening to Radio Melamsi 107.2 MHz. Not to mention station sweepers. Demonstration.

0: अब लभ त पार्ट टुमै पर्ने त होला नि है।
1: त्यही त, मेरो पनि पार्ट टुमै पर्ला जस्तै छ। जाउँ।

0: ए दिदी, किन चिन्तित देखिनुहुन्छ? के भयो?
1: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो। के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
0: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
1: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
0: खनाल एग्रोभेट सेन्टर मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोपाइटर आशिष खनाल। सम्पर्क नम्बर 9864 49 36 96, 9864 49 36 96।
2: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
3: अब चिन्ता नगर्नुहोस्। लङ्खनमाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसप, तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
2: यहाँ युपिबिसी तथा आल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
3: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
2: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
1: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9913-65-0647।
2: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनफोङ।

स्वर बैरागी च्याङबा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङबा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: ए भाइ, यो गाडी कुन बेला जान्छ?
3: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
2: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
3: ए दाई, के टेन्सन लिनु भा, यही हेलम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रो भेट छँदैछ नि।
2: ए हो र भाइ।
3: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छी जन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
2: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
4: ए ल भयो त दाइ, जाउँ जाउँ गुर्जी, जाउँ जाउँ।
1: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बीजी बेकरी सँगै। प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9803-62-870।
5: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
6: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
5: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
6: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
7: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने ओकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
8: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गङ्गा बहादुर दनुवार तथा दशरथ दनुवार।
10: सम्पर्क नम्बर 9853131117, 9806379276।
11: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: नमस्कार, बिहान 11 बजेको बेलम्सी अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली, शुरू गरौं मुख्य समाचार प्रसंगबाट। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपरान्न हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ। बैठकका लागि कार्यदलका सदस्यहरू आज आइतबार बिहान मात्र काभ्रेको पनौती स्थित एक होटलमा पुगेका हुन्। यद्यपि उनीहरूले होटलको नाम भने गोप्य राखेका छन्। शनिबारबाटै आवासीय बैठक बस्ने भने पनि नेताहरू आइतबार मात्रै आज पनौती पुगेपछि बैठक पनि आज आइतबारबाटै शुरू हुने एक नेताले जानकारी दिनुभयो। उनीहरूका अनुसार कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेलले अलग अलग प्रतिवेदन मसौदा पेश गरेपछि दुवैलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार पार्ने तयारी छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकमा बादल र शंकर दुवैको प्रस्ताव अध्ययनका नेताहरूलाई बाँडिएको थियो। हामी सोमबार बेलुकासम्म एउटै प्रतिवेदन बनाएर फर्कन्छौं, एक कार्यदल सदस्यले बताउनु भएको छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे बादल र पोखरेलको मसौदामा मूल नेतृत्व जिम्मेवार हुने कि नहुने भन्नेमा मतभेद रहेको छ। पूर्व परराष्ट्र मन्त्री एवं एमाले उपाध्यक्ष प्रदीप ग्यावलीले सरकारको कमजोर कूटनीतिका कारण छिमेकमै भएका महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्य प्राय बनेको टिप्पणी गर्नुभएको छ। बदलिदो भू राजनैतिक बहावका बीच वर्तमान सरकारले लिएको नीतिले मुलुकलाई अलगाव र नोक्सानीतर्फ धकेलेको उहाँको दावी रहेको छ। छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन र केही साता अघि किर्गिस्तानको बिश्केकमा सम्पन्न शांघाई सहयोग संगठनको सम्मेलनलाई उदाहरण दिँदै नेता ग्यावलीले नेपाल यी गतिविधिहरूबाट बेखबर जस्तै बनेको बताउनु भएको छ। ब्रिक्स र एसएससीओ बदलिदो विश्व शक्ति सन्तुलनका प्रतिनिधि संरचना भएको उल्लेख गर्दै उहाँले कुनै पनि कितामा नढल्की मुद्दागत आधारमा यस्ता मञ्च हरूबाट लाभ लिनुपर्नेमा नेपाल पछि परेको औलाउनु भएको छ। आज आइतबार सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य आज तोलामा 1200 रुपियाँले तथा चाँदीको मूल्य 60 रुपियाँले बढेको हो। महासंघले आजका लागि सुनको मूल्य प्रति तोला 3,02,200 रुपियाँ तोकेको छ। अघिल्लो दिन 3,01,000 रुपियाँ थियो। त्यस्तै चाँदीको भाव अघिल्लो दिन प्रति तोला 4,600 रुपियाँ रहेकोमा आज 4,660 रुपियाँमा कायम भएको छ। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा गण्डकी ली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी पहिरो तथा गेग्रान बहावको जोखिममा रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका छ देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। कोटा गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खङ्गलगातर्फ आउँदै गरेको लु 1-6-6-0-2-9 नम्बरको जीप आज आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मृतकको शनाखत हुन सकेको छैन। चारजना गम्भीर घाइते भएका छन् भने अन्य पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सानीबेरी छका वडाध्यक्ष पहल सिंह घरतीका अनुसार मृतक मध्ये एकजना जीप चालक र अर्की एक महिला रहेका छन्। उनीहरूको घटनास्थलमा मृत्यु भएको हो। जीपमा 11 जना सवार रहेको र जीपका साउ बलबहादुर फुनसहित 9 जना घाइते भएको उहाँले बताउनुभयो। घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका 3 का 29 वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा नगरपालिका 3 का 34 वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी रहेका छन्। आज आइतबार बिहान 2:50 बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश 102-04-3-5514 नम्बरको मोटरसाइकल डिभाइडरमा ठोकिएर दुर्घटना हुँदा उनीहरू दुवैजना गम्भीर घाइते भएका थिए। दुवैजनाको उद्धार गरी बिहान उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गोपा पठाएको थियो। उपचारका क्रममा रेग्मी र थापाको आज बिहान मृत्यु भएको हो। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन्। दक्षिण कालिमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बन्जार मासिनतर्फ यात्रा गरेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क बन्जार र मासिन खोज तथा उद्धार केन्द्रबाट 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीलाई उद्धत गरी चिनिया संचार संस्था सिन्हुवाले जनाएको छ। हवस् त यिनै समाचार प्रसङ्गसँगै बिहान 11 बजेको मेलम्ची अपडेट सकियो। म चण्डिका नेपाली बिदा हुन्छु। तपाईँ रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी मानसिक तथा मनोरोग विशेषज्ञ मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने। प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य इन्टरनल मेडिसिन मुटु चिनी छाती थाइराइड। प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता अर्थोपेडिक सर्जन ढाड कम्बर दुख्ने, जोड्ने दुखाई, सुनिने हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी नाक कान घाँटी सम्बन्धी। प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ सर्जरी हाइड्रोसिल हर्निया पाइल्स फिस्तुला, साथै सोही दिन कुमार बस्नेत बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल दुबाचौर जाने झोलुङ्गे पुलमुनि मेलम्ची 11। सम्पर्क नम्बर 98-43-75-90-32 98-43-75-90-32।
3: नानी कता टाढै जान लागे के?
0: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
3: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
0: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
3: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
0: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
3: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
0: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
3: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
0: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकी संघ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
5: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र डिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
6: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।

हेलो नमस्ते गुड मर्निङ अनि हार्दिक स्वागत छ यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस र कार्यक्रम म्युजिक अफेयर चोइस लिएर प्राविधिक साथी चण्डिकाको साथमा म कौशिला नेपाली उपस्थित भइसकेको छु। कार्यक्रम म्युजिक अफेयर चोइस तपाईँले दैनिक 11 बजेको मेलम्ची अपडेट पछि सुन्न सक्नुहुन्छ र कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिहरूलाई सम्झन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4136 हो र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई तपाईँले गीत मार्फत सम्झन सक्नुहुनेछ। र त्यसै गरी यो कार्यक्रम तपाईँले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि यो कार्यक्रम तपाईँले एकैसाथ सुन्न सक्नुहुन्छ। त्यसको लागि www.radiomelamchi.com लगइन गरेर संसारको जुनसुकै कुनामा रहेर पनि यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुन्छ। र त्यसै गरी आज त विशेष दिन परेको छ, दर खाने दिन। धेरै दिदीबहिनीहरू घरमै हुनुहुन्छ होला, मिठो कुराकानी गर्दै खाना खाँदै हामीलाई सुन्दै हुनुहुन्छ होला र कार्यक्रमको अन्तिमसम्म पनि तपाईँहरूले सुनेर साथ दिनुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिहरूलाई सम्झन सक्नुहुन्छ। र कार्यक्रमको सुरुवातमा भने हामी हाम्रो रोजाइमा रहेको गीत सुनाउँछौँ, त्यसपछि भने गीत रोज नेपाल तपाईँको तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला। र अहिलेलाई भने कार्यक्रमको सुरुवातमा भने हामी हाम्रो रोजाइमा रहेको यो गीत सुनाउँछौँ।

0: रेडियो मेलम्स 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस सुन्दै हुनुहुन्छ र सुरुवातमा कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छौँ। हेलो, नमस्ते।
1: नमस्ते, गुड मर्निङ दिदी।
0: गुड मर्निङ हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? जयबहादुर जी, के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै हजुरलाई सन्चै,
0: हामीलाई पनि एकदमै सन्चै छ। अनि खाना खानु भयो?
1: खाना खायो दिदी, हजुरले खानुभयो?
0: हाम्रो खाना भइसक्यो। अनि कार्यक्रममा फोन गर्नुभएको छ, सुरुवातमा फोन लागेको छ, कुन गीत रोज्नुहुन्छ? बोलको गीत रोज्नुहुन्छ, अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई, प्राविधिक मित्रलाई, मेलम्ची रेडियो होरिङलाई, मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै छुटिन्छ दिदी, गुड मर्निङ, नमस्कार।
0: हस् त, छुटिन्छ। उहाँ हुनुहुन्थ्यो जयबहादुरजी, रामेछापको साथी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको एक गीत सुनाउँछौँ।

0: रेडियो मेलम चाहिँ 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस सुन्दै हुनुहुन्छ र फोन गरेर मन पर्ने गीत रोज्न सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौ। हेलो, नमस्ते।
1: नमस्कार
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शिव बहादुरजी बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: खाना खानुभयो?
1: खाना खाएको छैन, अब खानुपर्ने। जसले खानुभयो त?
0: मेरो खाना भइसक्यो अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ?
1: आज चाहिँ मलाई चलचित्र लौडेबाट त्यो पहाडको माथि माथि घुम्दै उडेर भन्ने गीत सुनाइदिनुहोस् न।
0: एकदमै मिठो गीत रोज्नु भएको छ अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम त रेडियो मिलन चाहिँ सम्पूर्ण मारा विशेष तपाईँलाई
0: धन्यवाद।
1: त्यस पछाडि मेरो घर परिवार, मेरो आफ्ना आफन्त सबै सबैलाई, मेरो माओली, ससुराली, मेरो दिदी बहिनी, भान्जाभान्जी सबै सबैले र विशेष गरेर साथी एउटा भीमबहादुर नेपाली भन्ने मान्छेले सुनाउन चाहन्छ।
0: हस् त, छुट्टिन्छ। उहाँ हुनुहुन्थ्यो शिव बहादुरजी। कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र तपाईँ पनि फोन गरेर मनपर्ने गीत रोज्न सक्नुहुन्छ र अहिलेलाई भने उहाँले रोज्नु भएको एक गीत सुनाउँछौँ।

0: रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चाहिँ सुन्दै हुनुहुन्छ र फोन गरेर मनपर्ने गीत रोज्न सक्नुहुन्छ र कोही साथी हुनुहुन्छ स्वागत गर्छौँ। हेलो नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिताजी के छ खबर, सन्चै हुनुहुन्छ? हामीलाई पनि एकदमै सन्चै छ। अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ? गाजलो तिम्रा आँखा बोलको गीत रोज्नुहुन्छ, अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई, अनि चण्डिका दिदीलाई, अनि मेरो घर परिवारलाई भन्दै छुट्टिन्छु।
0: हस् त, छुट्टिन्छौँ। आउनुहुन्थ्यो बरुवाको साथी सुनिताजी, कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको यो गीत सुना

0: रेडियो मेलम्ची 107.2 मेगा हर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस सुन्दै हुनुहुन्छ र फोन गरेर मनपर्ने गीत रोजेर मनपर्ने व्यक्तिलाई सम्झन सक्नुहुन्छ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते।
1: हेलो
0: हेलो, नमस्ते।
1: नमस्ते,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ, तपाईँको शुभ नाम?
1: सिन्धुपाल्चोकबाट सुनिता खड्का।
0: सुनिताजी, कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ? फेरि एकचोटि भनिदिनुहोस् त।
1: लौरे कान्छ पल्टने जाँदैछु भन्ने।
0: अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ?
1: घर परिवारलाई, चिन्ने नचिन्ने सबैलाई भन्दैछु।
0: हस् त, छुट्टिन्छौँ। आउनुहुन्थ्यो हाम्रो सिन्धुपाल्चोकदेखिको साथी सुनिता खड्काजी। कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र उहाँले रोज्नुभएको गीतसँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्छौँ। त्यसपछि भने उपस्थित हुने नै छौँ। तपाईँ भने रेडियो मेलम 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 MHz
1: होइन चिटिक्क परेर हतार हतार कता
2: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
1: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सरर सोफा सिटमा बसेर एसीको हावा खाँदै।
2: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
1: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
3: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849071062, 9717-2135-73, 9717-2135-73।

0: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ। कहाँबाट लिनु भएको हो?
1: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
0: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
1: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
0: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
1: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
0: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
1: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
0: प्रोप्राइटर दिनेश विश्वकर्मा।
1: सम्पर्क नम्बर 9869091906, 9818552543। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
2: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली, मेलम्ची 11, मेलम्ची बजार, सिन्धु विकास बैंक सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली, मेलम्ची 11, मेलम्ची बजार, सिन्धु विकास बैंक सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844401414, 9844401414। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
3: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
3: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यु हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
6: प्रोप्राइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
5: सम्पर्क नम्बर 9861-50-83-36,
6: 9809-95-452।
7: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
8: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
7: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
8: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
7: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
8: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
7: Phone 9866279606, 9845674956, 0159240444.
8: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
9: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन। त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
10: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
9: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
10: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
9: सम्पर्क नम्बर 9849559659, 9849559659।
0: गीत र छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ। यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चोइस र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दीपकजी, के छ खबर? सन्चै हुनुहुन्छ? हामीलाई पनि एकदमै सन्चै छ। अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ? अनि यो गीत मार्फत ककसलाई सम्झनुहुन्छ? धन्यवाद। हस् त छुट्टिन्छौँ। आउनुहुन्थ्यो दीपकजी कार्यक्रममा फोन गरेर, मनपर्ने गीत रोजेर, सम्पूर्णलाई सम्झेर छुट्टिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको एक गीत सुनाउँछौँ।

रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफेयर चाहिँ सुनिरहनु भएको छ। तिजाको रनको बोलको गीत रोज्नु भएको थियो दिपकजीले र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? छा भन्ज्याङबाट प्रियाजी बोल्दै हुनुहुन्छ है? मेरो खाना भइसक्यो, तपाईँले खानुभयो? खाँदै हामीलाई सुन्दै हुनुहुन्छ अनि कार्यक्रममा फोन गर्नुभएको छ, कुन गीत रोज्नुहुन्छ? कति राम्री बाउनी, अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ? धन्यवाद। हस् त छुट्टिन्छ, उहाँ हुनुहुन्छ हाम्रो प्रियाजी। कार्यक्रममा फोन गरेर मनपर्ने गीत रोजेर सम्पूर्णलाई सम्झेर छुटिसक्नु भएको छ र अहिलेलाई भने उहाँले रोज्नु भएको गीत सुनाउँछौँ।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम म्युजिक अफ फेयर चोइस सुन्दै हुनुहुन्छ। कार्यक्रमको अन्तिममा छौँ र कोही साथी हुनुहुन्छ, स्वागत गर्छौँ। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? माधवजी, के छ खबर? सन्चै हुनुहुन्छ? धेरै धेरै धन्यवाद। अनि कार्यक्रमको अन्तिममा फोन लागेको छ, कुन गीत रोज्नुहुन्छ? यिनै होला हाम्रा बुबा लिन आएका। अनि यो गीत मार्फत कसलाई सम्झनुहुन्छ?
1: विशेष गरी यहाँलाई, मित्रलाई, अरू सम्पूर्ण दिदीबहिनीहरूलाई।
0: हस्त, छुटिन्छौँ। उहाँ हुनुहुन्थ्यो माधवजी, कार्यक्रममा फोन गरेर सम्पूर्ण दिदी बहिनीहरूलाई ह्याप्पी तिज भनेर छुटिसक्नु भएको छ र उहाँले रोज्नु भएको गीतसँगै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र यति बेलासम्म कार्यक्रममा फोन गर्नुहुने, रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता महानुभावलाई धेरै धेरै धन्यवाद भन्दै यति बेलासम्म प्राविधिक रूपमा रहेर साथ दिनुहुने प्राविधिक साथी चण्डिकाजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुता कौशिला नेपाली बिदा हुन्छु। तिजलाई एकदमै रमाइलोसँग सभ्य भव्य तरिकाले मनाउनुहोला। सम्पूर्ण दिदीबहिनीहरू तथा आमालाई ह्याप्पी तिज भन्दै छुटिन्छु म कार्यक्रम प्रस्तुता कौशिला नेपाली। हस्त, नमस्ते।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: You're listening to Everybody dance now.
2: Time check. It's 12 noon.
3: अहिले मध्याह्नको 12 बजेको छ।
2: Time check.

0: मध्याह्नको 12 बज्यो।
1: छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य मानपावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक सम्वाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानुनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झण्डै 4 लाख नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यानपावर कम्पनी छण्डको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्र सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ। रुकुम्पा सिममा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 को कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU-1-6-0-2-9 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 की प्रेम कलाफुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 जना घाइते भएका छन्। 4 जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनसञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 वटा पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 वटा मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाइका 3 वटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 गते बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्र मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व सङ्कलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपालभित्रका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बिरगंजको मुख्य सडक विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5424
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नुअघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमिनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते। थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रुपियाँ राजस्व संकलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने।

0: रेडियो मेलम्ची 107.2 MHz नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली यसकुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत एजुनेली
1: फुल्ले बस्दा एजुनेली छाडे सिझर्ना सुरु भयो आँखाले बात गर्न
0: सबिन्द्र सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली यसकुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सबिन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत एजुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: नमस्कार दिदी।
3: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
2: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
3: जाउँ न विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्रणाली जोरपाटीमा।
2: त्यहाँका सेवाहरू के छन् त?
3: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
4: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार।

0: पूर्वाधार।
1: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौ।
2: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ। भूकम्प थेग्ने संरचना बनाऊ।
3: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
4: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
5: हामी कहाँ उन्ना जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
4: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागबी तामाङ, सम्पर्क नम्बर 98081 26 654।
6: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
7: युजिसीबाट क्युएए प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए बिएड बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी एमबिएस एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू:
7: बिहानी समयमा कक्षा सञ्चालन,
8: सुलभ शुल्क,
7: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
8: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
7: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
8: क्युएए अवार्डेड क्याम्पस,
7: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
8: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
7: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौ।
8: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
9: राङ्नी दाते सानबन्सुला रेडियो मेलम्ची ग्यार्जो किसेन नेस्थोप्लो नि मेगा हर्स।

0: மெலம்ச்சி
1: சுத்தியரி வர எத்திர மாங்க சோரதன் மந்தா பண்ணி சந்தை ஜுவானா ஜல் மாத்திரே கானு எசோ கோயில்கே த மாசு பண்ணி கோனு நீ
2: सुत्केरी म यहाँलाई त्यहाँ मासु पनि मागेर लिएर आउँला नि फेरि भान्जा मेट सबमा जाने मेलम्चीमा
3: केटाले मासुको बन्दोबस्त गरे ल
2: पख पख बुढो अनि त्यो मासु भान्जा मिट सबबाटै ल्याएको हो नि तिमीहरू मात्रै खानी मलाई नदिने
4: हजुर भान्जा मिट सब मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ अन्डा र ससेज पनि उपलब्ध छ
5: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ
6: कालिजको चल्ला पनि उपलब्ध छ
4: सम्पर्क नम्बर 9823928811 9849071983 साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ
7: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू हाम्रा सेवाहरू दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने नयाँ दाँत राख्ने दाँत निकाल्ने गिजा सुन्निने मुख गनाउने समस्याको उपचार दाँत सफा गर्ने रगत दिसा पिसाबको जाँच इमर्जेन्सी सेवा भिडियो एक्सरे सेवा औषधि सेवा र एक्सरे सेवा विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा सम्पर्क नम्बर 9844 40 11 14 विनायक पोलिक्लिनिक सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्
8: होइन चिटिक्क परेर हतार हतार कता
9: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला
8: अब चिन्ता लिनै पर्दैन नि गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै
9: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र
8: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ त्यहीँबाट जाने नि त्यति मात्र हो र नुवाकोटको तलाखु मेलम्ची चनौटे पाल्चोक दुबाचौर नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ
6: हजुर गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर सम्पर्क नम्बर 9849071062 9717213573 9717213573
8: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
10: बिजी बेकरी
11: बिजी बेकरी
10: होइन सबैजना बिजी बेकरी मात्र भन्छन् त्यहाँ छ चाहिँ के
8: सबै थोक छ नि सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब दुनोट कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ
10: त्यस्तै बर्थडे एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ
12: बीजी बेकरी हाउस मेलम्सी हेलम्बु बस पार्क प्रोप्राइटर सुनिल केसी सम्पर्क नम्बर 9809198003 9809198003
13: ए मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ
14: बिहा गर्न पर्दैन
13: बिहा गरेर मासु खान पाइन्छ
14: ससुरालीमा त पाइन्छ होला नि
13: ससुरालीमा एक दिन मासु खान पाइयो के बिहा गर्नु
15: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका
6: हजुर विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना ब्रोइलर कोइलर गिरिराज लोकल हाँस टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झोलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशु पन्छीको औषधि बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
0: सम्पर्क नम्बर 9801443486, 9813186449, 9849927029। प्रोभाइडर विश्वराम खड्का।
6: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861353906।
11: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: नमस्कार, म विभव, रेडियो मेलम्ची 107.2 MHz सुन्दैछु। तपाईँ पनि सुन्नुहोस् है।
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन,
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाउ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छाना मुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-59-09-09, 98-510-00-79-6, 98-512-17-542, अवे टु दिल्ली बजार रोड, पुतली सडक, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता। सूचना, यस पाँच पोखरी थाङपाल गाउँपालिका भित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिन हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता, चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
2: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
2: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी सर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
2: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
1: ढकाल फेन्सी स्टोर, मेलम्ची सिन्धु विकास बैंक भएको घरमा। सम्पर्क नम्बर 98-40-500-579, 98-62-24-28-27।
3: रेडियो मेलम्ची 107.2 MHz। You're listening to
4: Everybody dance now. Dance now. Time check. It's 1 p.m.
5: अहिले दिउँसोको 1 बजेको छ।
4: Time check. Radio.

नमस्कार। रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुनिरहनु भएको छ र कार्यक्रम घर संसारको साथमा म कौशिला नेपाली उपस्थित भएको छु। कार्यक्रम घर संसार तपाईँले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट यो कार्यक्रम संसारको जुनसुकै कुनामा रहेर एकै साथ सुन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले कार्यक्रम घर संसार सुन्नको लागि इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा www.radiomelamchi.com लगइन गरेर कार्यक्रम घर संसार तपाईँले सुन्न सक्नुहुन्छ। कार्यक्रम घर संसारमा हामी तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू पनि प्रस्तुत गर्दै आइरहेका छौँ। र यो कार्यक्रम घर संसार तपाईँले रेडियो मेलम्ची 107.2 मेगाहर्जबाट 1 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा गीत सुन्छौँ, त्यसपछि भने उपस्थित हुने नै छौँ तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। अब भने कार्यक्रमको सुरुवातमा म तपाईँलाई आज दर खाने दिन तिजको अघिल्लो दिन किन खाइन्छ दर यसको बारेमा जानकारी गराउँछु। नेपाली महिलाहरूको महान पर्व तिज अन्तर्गत आज दर खाने दिन दर खाएर मनाइँदैछ। दर खाने दिनमा विभिन्न मिष्ठान्न परिकार सँगै दर खाने चलन छ। आज छोरी चेली बोलाएर दर खुवाउने गरिन्छ। माइती वा आफन्त कहाँ तथा आफ्नै घरमा खिर, हलुवा, चाम्रे, लट्टे, घिउ, दही, दुध, मिठाई, फलफुल लगायतका मिठा परिकारलाई दरको रूपमा खाने प्रचलन छ। पहिले हरितालिका तिजको अघिल्लो दिन एक दिन मात्र दर खाने परम्परा रहेको थियो भने आज भोलि एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ। दर खाएको भोलिपल्ट निहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन रहेको छ। परापूर्व कालमा देवी पार्वतीले शिवलाई पतिको रूपमा पाउन निहार व्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि व्रत बस्ने चलन रहेको छ। हिन्दू महिलाहरूको महान पर्व तिजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तिज पर्व मनाउने क्रम यो दिनबाट आरम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निहार व्रत बस्ने उद्देश्यले यो दिन घर घरमा खास गरी दुध निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन चलिरहेको छ। महिलाहरू यो दिन माछ मासु बाहेक चोखो चिज खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्दछन्। दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दर खाने परिकारहरू फरक फरक छन्। त्यसैले आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ। खास गरी पहाडी मुलुकका सनातन हिन्दू धर्म अन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तिज भए पनि हिजो आज अरू समुदायका महिलाहरूमा पनि तिज मनाउन थालेका छन्। मैले तपाईँहरूलाई भर्खरै जानकारी गराए आज दर खाने दिन तिजको अघिल्लो दिन किन खाइन्छ दर यसको बारेमा। अब भने कार्यक्रम घर संसारमा गीतको पालो भएको छ। त्यसपछि भने पुनः उपस्थित हुने नै छु तपाईँ भने रेडियो मिलम 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। मैले तपाईँलाई भर्खरै जानकारी गराएको थिएँ आज दर खाने दिन तिजको अघिल्लो दिन किन खाइन्छ दर यसको बारेमा। अब भने कार्यक्रम घर संसारमा म तपाईँलाई दरमा कस्तो खाने कस्तो नखाने यसको बारेमा तपाईँहरूलाई जानकारी गराउँछु। नेपाली हिन्दू महिलाहरूको ठुलो चाड तिजले छपक्कै छोपिसकेको छ। तिजको अघिल्लो दिन आज दर खाने चलन छ। महिलाहरूका लागि तिजको रमाइलो भनेकै दर खाने, पानी समेत नखाई व्रत बस्नु अनि नाचगान गर्नु नै हो। तर चिकित्सकहरूका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी

पर्दा धेरै महिलाहरू नाच्दा नाच्दै ढल्ने वा मूर्छा पर्ने समस्या आउने गरेको हुन्छ। पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कमी भई हाइपरग्लाइसेमिया र हिट सिन्कोपीका कारणले महिलाहरू बिरामी हुने गरेको पाइन्छ। दरमा यस्ता खाना नखाने। व्रत बस्नु भन्दा अघिल्लो दिन तिजको अर्को रमाइलो पक्ष दर खानु हो। दरमा धेरै थरीका परिकारहरू समावेश हुन्छन्। दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष दिन आवश्यक छ। सकेसम्म घरमै परिकारहरू तयार बनाएर खाँदा राम्रो हुन्छ। भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो पिरो र गलेका खानेकुराहरू खानु हुँदैन। घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाई तथा अन्य परिकार खरिद गरी ल्याउने प्रचलन बढेको छ र बजारमा सजाइएका मिठाईहरू हेर्दा आकर्षक र खाउँ खाउँ लाग्ने जस्तो भए पनि त्यस्ता मिठाईलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रङ तथा प्रिजर्भेटिभहरू प्रयोग गरिएको हुन्छ। त्यसकारण मिठाई खरिद गर्दा विश्वासिलो पसलबाट खरिद गर्दा राम्रो हुन्छ। होइन भने कम गुणस्तरका खाद्य रङ प्रयोग गरेका मिठाईले शरीरमा असर गर्न सक्छ। यस्ता रङले कसैलाई पेट दुखाउने, बान्त गराउने, पखाला लगाउने एवं फुड पोइजनिङ आदि गराउन सक्ने चिकित्सकको भनाइ छ। खाद्य पदार्थलाई बिग्रनबाट जोगाउने पदार्थ अर्थात् प्रिजर्भेटिभको एलर्जी धेरैलाई हुन्छ, जसले गर्दा मुख तथा जिब्रोमा घाउ खटेर आउन सक्छ। त्यस्तै दरमा विभिन्न किसिम का अचार पनि राखिन्छ। यस्ता अचारले खानामा रुचि बढाउने भए पनि धेरै चिल्लो र मसालेदार भए अपच हुने, एसिडिटी बढ्ने समस्या पनि देखिन सक्ने हुन्छ। विशेष ध्यान दिन महिलाहरूलाई सुझाव दिइन्छ। दरका अधिकांश खानेकुरा चिल्ला हुँदा हुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ। भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले दरमा घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ। चिल्लो पदार्थ बोसोबाट बढी शक्ति पाइने भएकाले यस्तो भएको हो। तर यसरी धेरै चिलो पदार्थ तथा पिरो अमिलो अनि मसालेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ। यस्ता खाना खाऊ। दरमा चिल्लो कम र पिरो कम खानु पर्छ। मासु खानेहरूले थोरै मासु खाने र सँगसँगै दरमा दही, फलफूल, हरियो सलाद अनि समावेश गर्नुपर्छ। व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकता अनुसार फलफूल र पानी सेवन गर्नु राम्रो हुन्छ। मैले तपाईँलाई भर्खरै जानकारी गराए दरमा कस्तो खाने कस्तो नखाने यसको बारेमा। अब भने कार्यक्रम घर संसारमा गीत र छोटो व्यापारिक विश्रामको पालो भएको छ। त्यसपछि भने पुनः उपस्थित हुने नै छौँ। तपाईँ भने कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 MHz
1: काठमाडौँको चाहबेल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
2: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
1: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
2: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
1: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहबेल काठमाडौँ
2: फोन
1: 01-45-79-115 र 01-45-82-404।
3: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्ग्रीको काठ, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
4: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
3: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्गानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
4: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
3: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98-080-60-956।
5: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
6: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाव पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
5: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु। फोन नम्बर पो कति होला?
6: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
7: सम्पर्क 98-038-32-963,
8: 97-61-81-00-53।
9: तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz कार्यक्रम घर संसार, र मैले तपाईँलाई भर्खरै जानकारी गराएको थिएँ डरमा कस्तो खाने कस्तो नखाने यसको बारेमा। अब भने कार्यक्रम घर संसारमा म तपाईँलाई लौकाको जुस खानुका फाइदाहरूको बारेमा कार्यक्रममा जानकारी गराउँछु। भागदौड र भ्याइ नभ्याइले भरिएको जीवनशैली अनि खानपानको बानी बीच मानिसहरूले आफ्नो शरीरलाई स्वस्थ राख्ने आफ्नो दैनिक दिनचर्यामा प्राकृतिक तत्त्वहरू समावेश गरिरहेका छन्। यस्तै एउटा लाभदायक तरकारी हो लौका। यसको जुस पोषक तत्त्वले भरिपूर्ण मानिन्छ। बिहान सही तरिकाले लौकाको जुस पिउनाले शरीरलाई ताजा बनाउँछ र पाचन प्रक्रियालाई राम्रोसँग कायम राख्न मद्दत गर्छ। आज हामी तपाईँलाई हामी लौकाको जुस सेवनका फाइदा र यसलाई सेवन गर्ने सही तरिकाको बारेमा कार्यक्रममा जानकारी दिनेछौँ। भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो लौका। यसको जुस शरीरलाई शीतल पार्न र यसको हाइड्रेसन आवश्यकताहरू पुरा गर्न अत्यन्तै लाभदायक साबित हुन सक्छ। यसमा पानीको मात्रा धेरै हुन्छ र यसले शरीरमा तरल पदार्थको पूर्ति गर्न मद्दत गर्छ। ताजा लौकाको जुस डिहाइड्रेसनको लागि पनि लाभदायक छ। खाली पेटमा यसलाई सेवन गर्नु अझ राम्रो मानिन्छ। अत्याधिक पसिना आउँदा शरीरमा निर्जलीकरण हुन्छ र थकान पनि निम्त्याउन सक्छ। लौका ढोकाको जुसले शरीरलाई तरलता पुनपूर्ति गर्न मद्दत गर्न सक्छ। यसले पेटको तापलाई पनि शान्त पार्छ। यो हल्का र सजिलै पचाउन सकिने हुन्छ, जसले गर्दा यसलाई उपयोगी खाना बनाउँछ। पेटको रोगहरूको लागि त झन् यो रामबाण हो। लौकामा प्रचुर मात्रामा फाइबर पाइन्छ, यो पाचन प्रणालीको लागि धेरै फाइदाजनक हुन्छ। यसलाई आफ्नो आहारमा नियमित भागको रूपमा समावेश गर्नाले पाचन सुधार गर्न मद्दत मिल्छ। पर्याप्त मात्रामा फाइबरले कब्जियत जस्ता समस्याबाट पनि बच्न मद्दत गर्छ। लौकालाई तरकारीको रूपमा खानु पनि स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ। लौकामा पोटासियम सहित धेरै पोषक तत्वहरू हुन्छ। पोटासियमले शरीरमा सामान्य रक्तचाप कायम राख्न मद्दत गर्छ। यद्यपि मुटु वा रक्तचापको औषधि लिनेहरूले डाक्टरसँग परामर्श गर्नुपर्छ। आफ्नो तौल नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ भने तपाईँले आफ्नो आहारमा लौका समावेश गर्न सक्नुहुन्छ। यसमा क्यालोरी कम पाइन्छ। लौका सेवन गर्दा लामो समयसम्म पेट डम्म भरिएको महसुस हुन सक्छ, तर लौकाको जुस मात्र पिउनाले तौल घट्दैन। यसका लागि सन्तुलित आहार र नियमित शारीरिक गतिविधि योग पनि चाहिन्छ। मधुमेहका बिरामीहरू प्राय आफ्नो आहारको बारेमा सतर्क हुन्छन्। लौका कम क्यालोरी भएको तरकारी हो। मधुमेहका बिरामीले पनि यसलाई सन्तुलित आहारको रूपमा समावेश गर्न सक्छन्, तर यसको सेवन गर्नु अघि विशेषज्ञको सल्लाह लिनु आवश्यक छ। यसरी बनाउनुहोस् लौकाको जुस। जुस तयार गर्न ताजा लौका, सफा लौका लिनुहोस्। यसलाई राम्ररी धुनुहोस् र बोक्रा ताच्नुहोस्। यसमा भएका सबै बिया निकाल्नुहोस्। लौकाको तितो रस हानिकारक हुन्छ, त्यसैले तितो लौकाको जुस खानबाट बच्नुहोस्। ताजा बनाइएको जुस मात्रै पिउनुहोस्। एक पटक तयार पारेपछि लामो समयसम्म राखेर जुस खाँदै नखानुहोस्। लौकाको जुस तितो छ भने त्यसलाई पिउनुहुन्न। तितो लौकाबाट प्राकृतिक यौगिकहरू हुन सक्छ, जसले बान्ता, पेट फुल्ने, गम्भीर विषाक्तता निम्त्याउन सक्छ। त्यसैले फाइदा पाइने चक्करमा जस्तो पाए त्यस्तै लौकाको जुसको सेवन अत्यन्तै हानिकारक हुन सक्छ। मैले तपाईँलाई भर्खरै जानकारी गराए लौकाको जुस खानुका फाइदाहरूको बारेमा। अब भने कार्यक्रम घर संसारमा गीतको पालो भएको छ, त्यसपछि भने पुनः उपस्थित हुने नै छु तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोस्।

गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। मैले तपाईँलाई भर्खरै जानकारी गराएको थिएँ लौकाको जुस खानुका फाइदाहरूको बारेमा। अब भने कार्यक्रम घर संसारमा म तपाईँलाई दरमा कस्तो खानेकुरा खाने यसको बारेमा कार्यक्रममा तपाईँहरूलाई जानकारी गराउँछु। नेपाली हिन्दू नारीहरूको महान चाड तिज अन्तर्गत आज दर खाने दिन। तिजको पहिलो दिन विवाहित महिलाले माइती पुगेर दर खाने चलन छ। सामान्यतया तिजको दिन व्रत हुने भएकाले अघिल्लो दिन राति दर खाने प्रचलन छ। तर खाने नाममा केही अस्वस्थकर खानु हुँदैन, अन्यथा बिरामी पर्न सकिन्छ। त्यसो भए दरमा के खाने के नखाने त? दर भने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ, तर मात्रा नमिलाई धेरै खाँदा शरीरले पचाउन सक्दैन, त्यसैले शरीरलाई चाहिने मात्र खानु पर्छ। दर खाना बनाइने परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन र चिल्लो पदार्थमा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई हानि गर्दछ। दरमा खिर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ। धेरै किसिमका परिकार बनाउँदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ। दरको परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ। सामूहिक रूपमा खाने दरमा फुड पोइजनिङ हुने सम्भावना हुन्छ, त्यसैले सकेसम्म घरमै सीमित व्यक्तिले बनाएको दर खाँदा राम्रो हुन्छ। कतिपय महिलाले दरका नाममा रक्सी, अल्कोहल खाने गर्दछन्, तर अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन र दुर्घटनामा समेत पर्न सकिन्छ। मैले तपाईँलाई भर्खरै जानकारी गराए दरमा कस्तो खानेकुरा खाने यसको बारेमा। अब भने कार्यक्रम घर संसारमा गीत र छोटो व्यापारिक विश्रामको पालो भएको छ। त्यसपछि भने पुनः उपस्थित हुने नै छु तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 MHz
1: सादर अनुरोध
2: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
1: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
2: 2083 असोज 9 गतेभित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98552 9000

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454।
3: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
3: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
2: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
3: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
4: सम्पर्क नम्बर 98 61 50 83 36,
3: 98 039 95 452।
5: हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
3: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
0: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि। उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
5: ए, त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
0: सुरसिंह झरना, पालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
3: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
0: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा, प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
3: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98 41 14 00 07, 98 23 51 50 34।
5: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
6: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers.
0: तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz कार्यक्रम घर संसार, र मैले तपाईँलाई भर्खरै जानकारी गराएको थिएँ डरमा कस्ता खानेकुरा खाने यसको बारेमा। अब भने कार्यक्रमको अन्तिममा म तपाईँलाई राति बिउजिएपछि फेरि निन्द्रा पर्दैन कारण यस्तो हुन सक्छ यसको बारेमा जानकारी गराउँछु। राति राम्रो निन्द्रा लाग्छ तर अचानक 2-3 बजेतिर बिउजिनुहुन्छ, फेरि निदाउन निकै जोड बल गर्नुपर्छ, तैपनि तपाईँको आँखाबाट निन्द्रा टाढा भागिसकेको हुन्छ। कैयौं मानिस तनावका कारण त्यो हुने गरेको ठान्छन् भने कैयौंले यसलाई गम्भीर स्वास्थ्य समस्या मान्छन्। यसरी बिउजनु फरक फरक समस्याको संकेत हुन सक्छ। गहिरो निन्द्रा, पर्याप्त निन्द्रा र तनाव मुक्त हुनु हाम्रो दैनिक जीवनको लागि मात्र नभई पूर्ण स्वास्थ्यको लागि पनि महत्वपूर्ण छ। हाम्रो निन्द्राको अवस्था एकै खालको हुँदैन, त्यो विभिन्न चरणबाट गुज्रिन्छ। जस्तै हल्का निन्द्रा, गहिरो निन्द्रा, सतर्कता र आरएम निन्द्रा, यो चक्र हरेक 90 मिनटमा परिवर्तन हुन्छ। रातको पूर्वार्धको पहिलो भागमा गहिरो निन्द्रा लाग्छ भने बिहान हुन लाग्दा निन्द्रा पातलो हुँदै जान्छ। त्यसैले 2-3 बजेको बीचमा शरीर हल्का निन्द्राको अवस्थामा पुग्छ र हामी ससाना कुराले पनि बिउजन सक्छौं। तर कहिले काहीँ तनाव, हर्मोनको परिवर्तन, जीवनशैली वा स्वास्थ्य समस्याका कारण निन्द्रा नलाग्ने हुन्छ र फेरि निदाउन गाह्रो हुन्छ। यस्तो किन हुन्छ, विशेषज्ञहरूले यसलाई कसरी हेर्छन् र कस्तो अवस्थामा यो चिन्ताको विषय बन्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ। बिहान 2-3 बजे किन निन्द्रा खुल्छ, राति 2-3 बजेको बीचमा बिउतने धेरै कारणहरू छन्। सबैभन्दा महत्वपूर्ण कारण शरीरको प्राकृतिक सार्केडियन रिदम अर्थात जैविक चक्र हो। यो बेला शरीरले बिस्तारै भोलिपल्टको निमित्त तयार थाल्दछ। कार्टिजल नामकको हर्मोनले हामीलाई बिउजन मदत गर्न सक्छ। यो निदायको बेला बढ्छ र सामान्य अवस्थामा यसको वृद्धि यति सुस्त हुन्छ कि हामीले थाहा हुँदैन। तर लगातार तनाव, चिन्ता वा निन्द्राको गडबडी हुँदा कार्टिजलको तह पहिले भन्दा उच्च हुन सक्छ र यस्तो अवस्थामा यो वृद्धिले अचानक चेतावनीको संकेतको रूपमा काम गर्न सक्छ र निन्द्रामा खलल पुर्याउँछ। महत्वपूर्ण कुरा के हो भने राति निन्द्रा बिग्राउनु समस्या होइन, तर निन्द्रा टुटेपछि फेरि निदाउन नसक्नु समस्या हो। निरन्तर सोच, कामको चिन्ता वा तनाव, निन्द्रा नलाग्ने चिन्ता पुनः निदाउनका निमित्त बाधक हुन सक्छ। सबै कुरा तपाईँको शरीरको आन्तरिक तालिकामा निर्भर हुन्छ। यदि तपाईँ सामान्यतया राति 10 वा 11 बजे सुत्नुहुन्छ भने बिहान 3 बजेको समय तपाईँको शरीरको लागि निकै महत्वपूर्ण हुन्छ र त्यति बेलासम्म तपाईँले गहिरो निन्द्रा पूरा गरिसक्नु भएको हुन्छ। बिहान 2-3 बजेको बीचमा शरीर बिस्तारै बिहानी निमित्त तयार हुन्छ। तपाईँको शरीरको तापक्रम निकै कम भइसक्छ र आन्तरिक प्रणालीहरू बिस्तारै पुनः सक्रिय हुन थाल्छ। यस अवस्थामा तपाईँको निन्द्रा निकै नै पातलो हुन्छ। त्यसैले सानो हलचलले जस्तै तपाईँको छेउमा कसैको हिँडाइ, सानो आवाज वा यतिसम्म कि तपाईँको दिमागमा चलिरहेको विचारले पनि तपाईँलाई सजिलै बिउजाउन सक्छ। के यसरी उठ्नु सामान्य हो? स्वस्थ वयस्क व्यक्ति हरेक रात 2-4 पटक उठ्छन् र त्यो समय केही सेकेन्ड मात्र हुन्छ र मानिस तुरुन्तै निदाउँछन्। त्यसैले भोलिपल्ट बिहान त्यसबारे सम्झना पनि हुँदैन। तर जब तपाईँ पूर्ण रूपमा बिउजन हुन्छ, तपाईँको दिमाग तीव्र गतिमा दौडिरहेको हुन्छ र फेरि निदाउन असम्भव जस्तो लाग्न सक्छ, त्यो समस्या बन्छ। निन्द्राको चक्र कस्तो हुन्छ? शरीरको कार्य प्रणालीलाई मस्तिष्कको एउटा भागले नियन्त्रण गर्दछ, जसलाई शरीरले बिहान सबैले उठ्ने तयारी गर्न थाल्छ। यद्यपि त्यति बेलासम्म कार्टिजलको स्तर कम हुन्छ र उठ्नुभन्दा केही घण्टा अगाडि बिस्तारै बढ्न थाल्छ। साथै गहिरो निन्द्रा निदाउन कम हुँदै जान्छ र ऱ्यापिङ आई मुभमेन्ट निन्द्रा बढ्छ। आरईएम निन्द्रा तुलनात्मक रूपमा पातलो हुन्छ र त्यति बेलासम्म मस्तिष्कको गतिविधि बढी हुन्छ। त्यसैले निन्द्राको उक्त चरणमा बिउजने सम्भावना बढी हुन्छ। विशेषज्ञको सुझाव, राम्रो निन्द्राको लागि यी उपायहरू अपनाउन सकिन्छ। सुत्नुभन्दा 1-2 घण्टा अगाडि सबै स्क्रिनबाट टाढा रहने, सुत्नुभन्दा कम्तीमा 1 घण्टा अघि फोन, ट्याब्लेट र कम्प्युटर बन्द गर्नुहोस् र त्यसको सट्टा मधुर प्रकाशमा कुनै पुस्तक पढ्नुहोस् वा सुमधुर संगीत सुन्नुहोस्। यसबाट तपाईँको मस्तिष्कलाई दिन समाप्त भएको संकेत मिलोस्। खानपिनमा ध्यान दिनुहोस्। सुत्नुभन्दा ठिक अघि मादक पदार्थ सेवन नगर्नुहोस् र राति अबेर गरिष्ठ वा गुलियो पदार्थ नखानुहोस्। यदि तपाईँलाई भोक लाग्छ भने प्रोटिन र स्वास्थ्य फ्याटले भरिपूर्ण हल्का जस्तै केही बदाम खानुहोस् र यसले रगतमा चिनीको स्तर स्थिर राख्छ। 20 मिनटको नियम पालना गर्नुहोस्। यदि तपाईँको निन्द्रा भङ्ग भयो भने तपाईँको फोन वा घडी नहेर्नुहोस्, किनकि बिहानको 3:12 वा 3:15 बजेमा तुरुन्तै तपाईँले कति निन्द्रा बाँकी छ भनेर हिसाब गर्न थाल्नुहुन्छ र यसले तपाईँको तनाव बढाउँछ। र करिब 20 मिनटसम्म पनि ओछ्यानमा पल्टिरहनु भएको छ भने उठेर बस्नुहोस्। ओछ्यानबाट बाट उठेर अपनाउने विधेहरू। अर्को कोठामा जानुहोस् वा मधुरो उज्यालोमा आरामदायी कुर्सीमा बस्नुहोस्। आँखा लठ नहुँदासम्म शान्त र आनन्द लिने कुनै काम जस्तै सरल पट्यार लाग्दा पत्रिका पढ्ने वा केही हल्का ढंगले सास फेर्ने व्यायाम गर्नुहोस् अनि ओछ्यानमा फर्किनुहोस्। त्यसले तपाईँको दिमागलाई ओछ्यान आरामसँग सुत्ने ठाउँ हो, चिन्ता लिने ठाउँ होइन भनेर सिकाउँछ। मैले तपाईँलाई भर्खरै जानकारी गराए, राति बिउजेपछि फेरि निन्द्रा पर्दैन, कारण यस्तो हुन सक्छ यसको बारेमा। हस्त, यिनै काम लाग्ने जानकारीहरू प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र समयले पनि नेटो काटिसकेको छ। कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4011-36 फोन गरेर तपाईँ आफ्नो मनमा लागेका जिज्ञासा राख्न सक्नुहुन्छ। अब भने कार्यक्रमको अन्तिममा सुमधुर गीत छोड्दै म कार्यक्रम प्रस्तुता कौशिला नेपाली बिदा हुन्छु। बाँकी पल तपाईँको शुभ विदोष, दर्खाने दिनको धेरै धेरै शुभकामना। हस्त, नमस्ते।

0: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
1: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
0: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा, जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
1: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saath ma kasari bhanne prashna kahile aaudaina.
2: Radio Melamchi 107.2 MHz.
3: You're listening to
4: everybody dance now.
5: Time check, it's 2 p.m.
6: अहिले दिउँसोको 2 बजेको छ।
5: Time check.

0: नमस्कार, दिउँसो 2 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। गृहमन्त्री सुदन गुरूङले गत वर्ष भदौ 27 गतेको ऐतिहासिक दिनको रूपमा सम्झाउँदै देशलाई गम्भीर राजनैतिक अन्यल र शक्ति रिक्तताबाट निकास दिलाउन आफूले सकेसम्म जिम्मेवारी निभाएको बताउनु भएको छ। भदौ 23 को असाधारण घटनापछि सिर्जना भएको संकटपूर्ण परिस्थिति अन्त्य गर्न आफू रगतले लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगेको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। भदौ 23 पछि देश सामान्य अवस्थामा नरहेको र तत्कालीन राजनैतिक नेतृत्वप्रतिको जनविश्वास पूर्ण रूपमा भत्किएको गृहमन्त्री सुदन गुरूङले उल्लेख गर्नुभएको छ। मुलुक लामो समय पावर र भ्याकुममा रहन नहुने र राज्य सञ्चालन गर्नै पर्ने चिन्ताका बीच भदौ 27 मा देशलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आफ्नो भागमा पनि आइपुगेको उहाँको भनाइ छ। लामो प्रतीक्षा र अन्यल चिर्दै अन्तत नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको स्मरण गर्दै उहाँले त्यो क्षण ठूलो जिम्मेवारीको भारी बिसाएर हलुका भएको अनुभूति गरेको बताउनु भएको छ। आफ्नो भागमा आएको जिम्मेवारी सकेसम्म निष्ठापूर्वक निभाएको भन्दै गृहमन्त्री गुरूङ ले इतिहासको त्यस्तो कठिन बोर्डमा देशले आफूमाथि गरेको विश्वासप्रति सधैँ कृतज्ञ रहने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारत र चीन बीच बढ़दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नु भने बताउनु भएको छ। आज आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ब्रिक्स प्लस देशहरूको दिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित 140 बुधे प्रस्ताव तथा चिनिया राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको बताउनु भएको हो। नेपाल जस्तो लामो संक्रमण कालबाट गुज्रिरहेको तथा दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको अल्प विकसित देशले अब कुनै दुविधामा नरही त्यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्ने भट्टराईको भनाइ छ। उहाँले विगतमा भारत र चीनबीचको दूरीमा लेखेर क्षणिक सत्ता स्वार्थ पूरा गर्न खोज्दा देश अल्प विकास र परनिर्भरता दुष्चक्रमा फँसेको भन्दै त्यसबाट सिक्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जेएनजी विद्रोहपछि पनि जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ़न नसकेको भन्दै मुलुक अनिश्चितताको अध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभएको छ। आज आइतबार राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनुभयो। अध्यक्ष लिङदेनले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुक निकास दिन नसकेको भन्दै अब राजादेखि सबै राजनैतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो। देशले 10 वर्षीय सशस्त्र द्वन्द्वपछि गत वर्ष भदौ 23 र 24 गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षति समेत बेहोरी सकिएको स्मरण गराउँदै उहाँले अब थप द्वन्द र विद्रोह धान्न सक्ने अवस्था नरहेको बताउनुभयो। आगामी 5 देखि 10 वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्याउने अभियानमा सबै दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय सहमतिको एजेण्डालाई विश्वसनीय बनाउन राप्रपा आफै पनि सुध्रिएर एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो। नेपाली कंग्रेसको आन्तरिक विवाद र अधिवेशन महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अघि सारेका छन्। देउवा समूहका नेता मेन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत शर्त राखेको र त्यो शर्त पूरा गरेर आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो। देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका 25 नेताले शुक्रबार पार्टी एकता लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपील गर्नुभएको थियो। प्रधान सेनापति अशोक राज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। वहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेन्जिङमा आयोजना हुने 13 बेन्जिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बालाधिकृत रथी प्रदीप चंग केसीले विदाई गर्नुभएको थियो। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। भ्रमणपछि प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान र गारत अर्पण गरेको थियो। बालक अधिकृत केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युआईले 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। हवस् त यही समाचार प्रसङ्गसँगै दिउँसो 2 बजेको मेलम्सी अपडेट सकियो। म चण्डिका नेपाली बिदा हुन्छु। तपाईँ रेडियो मेलम्सी 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
0: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
2: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आऊ न।
0: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
2: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
0: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
2: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज के सामान ल्याउने अनि चलाउने।
0: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन। सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
2: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
0: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840545419, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
3: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईको भविष्य हाम्रो मार्गदर्शन।
4: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
5: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
4: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
5: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रिम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
4: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
5: आजै सम्पर्क गर्नुहोस् ड्रिम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
6: Phone 9866279606, 9845674956, 0159240444.
7: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
8: रेडियो मेलाम्ची 107.2 मेगाहर्ज।
9: म पनि सुन्छु अनि तपाईहरु पनि सुन्नुस है।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: ए भाइ, यो गाडी कुन बेला जान्छ?
2: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
1: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
2: ए दाई, के टेन्सन लिनु भा, यही लम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रो भेट छँदैछ नि।
1: ए हो र भाइ,
2: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशु पन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशु पन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
1: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
3: ए ल भयो त दाइ, जाऊ जाऊ कुर्ती, जाऊ जाऊ।
4: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
5: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनफोङ।

स्वर बैरागी च्याङ्बा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङ्बा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: नमस्कार, म गायक तथा संगीतकार बाबुल गिरी। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मेलम्ची 107.2 MHz।

0: Edge. You are listening to Radio Milamsi 107.2 MHz.
1: Not to mention station sweepers.
2: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
3: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
2: काठमाडौँदेखि सिधै सुरसिङ झरना, अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
3: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
2: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार, काठमाडौँ। फोन नम्बर 98514 39 100, 98 60 17 52 15, 97 47 49 0 808।

0: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
1: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
0: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
1: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
2: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
0: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गङ्गा बहादुर दनुवार तथा दशरथ दनुवार।
3: सम्पर्क नम्बर 9853131117, 9806379276।
4: वाव दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
5: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
4: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
5: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
4: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
5: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ,
4: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
5: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिमा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
4: प्रोप्राइटर दिनेश विश्वकर्मा।
5: सम्पर्क नम्बर 9856991606, 9818552543। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
6: नमस्कार, म गायक तथा संगीतकार बाबुल गिरी, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मेलम्ची 107.2 MHz।

0: हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र 3 सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द्व अन्त्य अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट स्याप्रु बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावदी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षा कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी चितवनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह मा अर्थ मन्त्रालयका सचिव एवं एमसिए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसिसी कि आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झण्डै 1,99 करोड रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौँथली प्राप्त भएका थिए। प्राप्त यी दुईमध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्किसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतिको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरैसो नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इरानका इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAEको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति 8 बजे सुरु हुनेछ। श्रीलङ्का साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेश ले सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेको सी बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
3: रेडियो मेलम्ची 107.2 MHz।
4: अब त घर बनाउने होइन भने कति टरोमा बस्नु
5: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज
6: परिवारको संस्कार शिक्षाको आधार।
5: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पिजी देखि कक्षा 12 विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
6: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
5: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाई, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
6: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
5: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-4917-146-9143-33-66-86।
7: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यहीँ थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाऊ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
8: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
9: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
8: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
9: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जय पाल्चोकी इबी बसवार सँगै।
8: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 98-43-23-58-99-98-10-022-355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय नलम्ची लक्ष्मी बैंकको माथिल्लो तला. फोन नम्बर 011-40-1157. शाखा प्रबन्धक लक्ष्मण विष्ट. सम्पर्क नम्बर 98512-73161, 98611-01505. कुपिला अधिकारी 98236-5479. सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ.

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु
2: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके। अब चाँडै बनाउने।
1: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान,

0: 011-475 98-031-95-664। एसएम फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
1: पासपोर्ट भिसा फोटो
0: फोटो प्रिन्ट तथा फ्रेमिङ
1: भिडियो सुटिङ तथा एडिटिङ
0: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
1: ड्रोन फोटो तथा भिडियो
0: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
1: फोटो एडिटिङ कलर ग्रेडिङ
0: डिजिटल फोटो तथा भिडियो सेवा
1: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
0: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि
2: There's a time for straight talking. And it's time for friendship.
3: And welcome once again, Radio Melamzi 107.2.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
1: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
2: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
1: मेलम्ची 11 चौकी सँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
2: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
1: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ,
2: साथै सम्पूर्ण सामानको पार्ट पूर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
3: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स मेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98510 43321, 98180026384।

0: लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
1: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
2: साथै बिबिएस बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
1: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
0: यातायात खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
1: फोन नम्बर 01-4575-891, 98-13-088-42, 98-13-088-37।
3: वेबसाइट stlawrence.education.np। Your success, our commitment.
4: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामाशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11। सम्पर्क नम्बर 98-43-75-90-32, 98-43-75-90-32।
5: नानी, कता टाढै जान लागे के? होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि?
6: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
5: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
6: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
5: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नै काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
6: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
5: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
6: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
5: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: जुगलको शिरदेखि इन्द्रावतीको तीरसम्म
8: तपाईँको बोलीमा लोली मिलाउने हाम्रो अभियान
7: रेडियो मेलम्ची 107.2 MHz।
9: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: cutting edge.
1: You are listening to Radio Milamsi 107.2 MHz.
2: Not to mention station sweepers. Demonstration.
3: दाइ घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
4: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
3: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
4: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहकवर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
6: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
4: सम्पर्क नम्बर 9861-50-83-36,
3: 9809-95-452।
7: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
8: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
7: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
8: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
7: Tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tirako vastavik yatra ho.
8: Aajai samparka garnuhos, Dream City Abroad Education Consultancy Private Limited, Chav Hill, Chuchepati Chowk, Kathmandu.
7: Phone 9866279606, 9845674956, 01592404.
9: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
10: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
4: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
10: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
4: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
10: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
4: सम्पर्क नम्बर 9849-55-96-59, 9849-55-96-59।
11: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।

0: नमस्कार, अपराह्न 4 बजेको बेलम्सी अपडेटमा तपाईँलाई स्वागत छ। म चण्डिका नेपाली, शुरू गरौं मुख्य समाचार प्रसंगबाट। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरू भएको छ। आज आइतबार दिउँसो 2 बजेको लागि बोलाएको बैठक ढिलो गरी 3:30 बजेदेखि शुरू भएको हो। पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने जनाइएको छ। आजको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो। गत 10 भदौमा आएको विनाशकारी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले भोटेकोसी बाढ़ी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो। यो सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको जानकारी मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत गराउनु भएको छ। सरकारले बाढ़ीको प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी राखेको उहाँले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी पीड़क जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दावी गर्नुभएको छ। छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापन पत्र बुझेपछि सम्बोधन गर्ने क्रममा उहाँले अहिलेका शासकहरूले पनि यो कुरालाई बुझ्नुपर्ने बताउनुभयो। धर्ममा पनि सोही कुरा रहेको बताउँदै अहिले यो कुरा अहिलेका लागि पनि सत्य नै रहेको जिकिर गर्नुभएको छ। उहाँले आफू व्यक्तिगत रूपमा विगत 60 वर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढेको जिकिर गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्टश्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज आइतबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको बताउनु भएको छ। मन्त्री श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड बाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। एसी मोटर र युएनडीपीको संयुक्त अध्ययन अनुसार नेपालमा 2100 हिमताल जोखिमयुक्त रहेका छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा प्रभाकरले आज आइतबार रुकुम पश्चिममा भएको जीव दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष शर्माले सो दुर्घटनाको खबरले अत्यन्तै स्तब्ध बनाएको बताउनु भएको हो। उहाँले सो दुर्घटनामा परेर मृत हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाड़ीलाई विदाई गर्नुभएको छ। नेपाल बुद्धिचाल महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा वहाँले 1 सेप्टेम्बर 14 देखि 28 गतेसम्म उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाड़ीलाई विदाई गर्नुभएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाड़ीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो। उहाँले बागमती प्रदेश सरकारले खेलाड़ीको मन उच्च बनाउनका लागि खेलकुद क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गर्नुभयो। उहाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशभित्रका 13 जिल्ला र 119 पालिकामा नै खेलकुद सम्बन्धी पूर्वाधार निर्माण गरिसकेको बताउनुभयो। कार्यक्रममा प्रतियोगितामा भाग लिन जान लागेका 5 महिला खेलाडी कृति सर्डा अधिकारी, पूजा भण्डारी, एन्जल महर्जन, निहाना श्रेष्ठ, सिन्धिरा जोशी र पाँच पुरुष खेलाडी रोफेस जय सवाल, सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुयाल र राजन सुवेदीलाई विदाय गरिएको थियो। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौको 29 गते भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ तिलगंगा र ओमा कुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। हवस् त यही समाचार प्रसङ्गसँगै अपराह्न 4 बजेको मेलम्सी अपडेट सकियो। म चण्डिका नेपाली विदा हुन्छु। तपाईँ रेडियो मेलम्सी 107 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
2: नमस्कार दिदी।
3: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
2: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
3: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
2: त्यहाँका
3: आएछौ त, के भयो?
2: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
3: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
2: त्यहाँका सेवाहरू के छन् त?
3: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
4: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डीएस रामशरण अर्याल 98510-42538, 98510-42538।
5: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
6: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौ।
7: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ। भूकम्प थेग्ने संरचना बनाऊ।
8: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
9: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली यशकुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01 45 65 474, 45 65 472।
2: नमस्कार, म गायक तथा संगीतकार बाबुल गिरी, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: होइन चिटिक्क परेर हतार हतार कता
1: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
0: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सरर सोफा सिटमा बसेर एसीको हावा खाँदै।
1: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
0: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
2: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849-071-062, 9717-2135-73, 9717-2135-73।
0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
3: बिजी बेकरी
4: बिजी बेकरी
3: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
5: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
0: हामी कहाँ उन्न जातका बङ्गुरका पाठा पाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
5: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ, सम्पर्क नम्बर 9801-26-654।
6: साथै विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
7: युजिसीबाट क्युएए प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिवीको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए, बिएड, बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी, एमबिएस, एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
7: बिहानी समयमा कक्षा सञ्चालन,
0: सुलभ शुल्क,
7: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
0: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
7: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
0: क्युएए अवार्डेड क्याम्पस,
7: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
0: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
7: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौं।
0: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।

0: बिमारी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकाहीँ त मासु पनि खुवाउनु नि।
1: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि, फेरि भान्जा मेसोपमा जाने मेलम्चीमा।
2: केटाले मासुको बन्दोबस्त गरे ल।
1: पख पख बुढो, अनि त्यो मासु भान्जा मिठोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खाने, मलाई नदिने?
3: हजुर, भान्जा मिठोप मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ, अन्डा र ससेज पनि उपलब्ध छ।
4: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ,
5: कालिजको चल्ला पनि उपलब्ध छ।
3: सम्पर्क नम्बर 9823428811, 9849071983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
6: मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ।
7: बिहा गर्न पर्दैन,
6: बिहा गरेर मासु खान पाइन्छ?
7: ससुरालीमा त पाइन्छ होला नि,
6: ससुरालीमा एक दिन मासु खान पाइएन के बिहा गर्नु?
8: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
5: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ। सम्पर्क नम्बर 9801443486, 9813186649, 9849720 29। प्रोभाइडर विश्वराम खड्का।
9: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
10: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
11: You're listening to Everybody dance now. Dance now.
12: Time check. It's 5 p.m.
13: अहिले साँझको 5 बजेको छ।
12: Time check.

0: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैंक सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैंक सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844-40-11-14 9844-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
1: करियर ग्रोथ इन्टरनेशनल एजुकेशन,
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाउ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-59-09-309, 98-510-00-796, 98-512-17-542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता। सूचना: यस पाँच पोखरी थाङपाल गाउँपालिका भित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनुहुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
0: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98-514-093-47, 98-514-093-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
2: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
2: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
2: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल।
1: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैंक भएको घरमा। सम्पर्क नम्बर 98-40-500-579, 98-62-24-28-27।
3: नमस्कार, म विभव, रेडियो मेलम्ची 7.2 मेगाहर्ज सुन्दैछु। तपाईँ पनि सुन्नुहोस्।

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ साथीहरू। रेडियो मेलम्ची 107.2 MHz प्रस्तुति कार्यक्रम बाल बगैँचामा। कार्यक्रम बाल बगैँचामा तपाईँहरूलाई विभिन्न कथा कविता र चुटकिला सुनाउनको लागि म तपाईँहरूकै साथी कौशिला नेपाली उपस्थित भएको छु। यो कार्यक्रम बाल बगैँचा तपाईँहरूले रेडियो मेलम्ची 107.2 MHz 5 बजेपछि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम तपाईँले रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि एकैसाथ सुन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले www.radiomelamchi.com लगइन गरेर संसारको जुनसुकै कुनामा रहेर पनि यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा गीत सुन्छौँ, त्यसपछि भने पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने रेडियो मेलम्ची 107.2 MHz कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीत पछि पुनः स्वागत छ कार्यक्रम बाल बगैचामा। अब भने कार्यक्रमको शुरूआतमा म तपाईँहरूलाई विगतलाई धिकार्दै मृत्युको प्रतीक्षा शीर्षकको नीति कथा सुनाउँछु। कथा कस्तो छ रेडियो नजिकै आएर सुन्नुहोला है त। मानिसलाई ढाँट्न सकिए पनि भगवानलाई सकिन्न। जति नै गोप्य तरिकाले ढाँटेको भए पनि भगवानले थाहा पाएर हिसाब किताब राखेका हुन्छन् र मौका आउनसाथ हिसाब राफ साफ गर्न लगाउँछन्। भाइ बहिनीहरूको जानकारीको लागि आज हामी यसै सम्बन्धी एउटा कथा प्रस्तुत गर्नेछौँ। रेडियो नजिक आएर कथा सुन्नुहोला है त। धेरै पहिलाको कुरा हो, कुनै एक पहाडमा एकजना सज्जन बस्थे। उनको नाम अनुसारको स्वभाव थिएन। नाम त राम्रै थियो तर स्वभाव भने ध्रुत र छलछामको थियो। देख्न त सज्जन नै देख्थे, सज्जनकै अभियान गर्थे, तर मनमा भने ठगी र धुत्याईकै योजना बुनिरहेका हुन्थे। यस्तैमा एक दिन उनको मनमा ठगीको नयाँ योजना फुर्यो र पहाडमा पहिरोमा झरेको एउटा कलात्मक ढुङ्गालाई अलौकिक देव मूर्तिको संज्ञा दिएर प्रचार गर्न लागे। प्रचारको क्रममा आफै उत्पन्न भएको गणेशको मूर्ति पनि भने, यसलाई मन्दिर बनाएर स्थापना गर्नुपर्छ पनि भने। गाउँलेहरू सिधा सादा थिए, उनको चिप्लो बोलीमा सहजै विश्वास गर्थे। यहाँ पनि यस्तै भयो। उनले भन्न साथ आपसी श्रमदानबाट भव्य मन्दिर बनाएर मूर्तिलाई स्थापित गरिदिए। त्यसपछि मन्दिरमा नित्य पूजा र आरती हुनुपर्छ भन्दै आफूले आफैलाई पुजारी नियुक्ति गरी बसे। बिस्तारै मन्दिरको प्रचार बढ्दै गयो। भक्तजनहरू आफै प्रकट भएका गणेश भगवान भन्थे। गाउँ छिमेकी मात्र नभई वरपरका गाउँबाट समेत दर्शन गर्न आउन थाले। भक्तजनको भिड लाग्न थालेपछि मुलुकका उच्च स्तरीय प्रशासकहरू, ठूला ठूला नेताहरू समेत दर्शन गर्न आउन थाले। फलत चाँडै नै मन्दिरले भव्य धार्मिक स्थलको रूपमा प्रसिद्ध पायो। मन्दिरको आमदानी त यसै पनि बढ्दै गएको थियो। त्यसमाथि उनले विकासको योजनाहरू देखाएर सरकारी बजेट समेत हत्याउन थाले। तर पर्याप्त रकम भने आफै आफ्नो ढुकुटीमा जम्मा गर्ने गर्थे। मन्दिरलाई देखाएर पति त कमाए तर सार्वजनिक हितमा भने एक पैसा पनि लगाएनन्। केही समयपछि उनी नराम्ररी बिरामी परे। जडीबुटी जति औषधि उपचार गराए तर केही लागेन। जब उनी सहरको कुनै अस्पतालमा जचाउन गए तब थाहा भयो उनलाई क्यान्सर रोग लागेर नै निकै फैलिसकेको रहेछ। त्यसपछि उनी रुन कराउन थाले। जब असहाय पीडा हुन थाल्यो त्यसपछि भगवानलाई गाली गर्न थाले। हरेक कुराको सीमा हुन्छ, यहाँ पनि त्यस्तै भयो। जब गालीले सीमा नाग्यो तब भगवानले एकरात सपनामा आएर भने, पुजारी भाइ, कुन मुखले मलाई गाली गर्दैछौ भन त। मन्दिरको नाममा सम्पत्ति त कमायौ तर सदुपयोग भने गरेनौ। न भोका नाङ्गालाई एक गाँस खाना दिऊ, न दुःखमा परेकोलाई एक रात बास बस्न दिऊ। उल्टै मन्दिर कसैको भिड्ता होइन भन्थ्यौ, शरणमा आएकोलाई गलत त्याएर निकाल्ने गर्थ्यौ। मानिसहरू स्कुलका लागि सहयोग माग्न आउँथे, तिमी यो काम सरकारको हो भन्दै पन्छ्याउने गर्थ्यौ। मन्दिरको सम्पत्ति सबैको हो, सबैका भएपछि सर्वहितमा लगाउनु पर्नेमा आफ्नै निजी कुटीमा जम्मा गर्ने गर्थ्यो। पुजारीको खोल ओढेर गाउँका बालबालिकादेखि एकल महिलासम्मको शोषण गर्न बाँकी राखेनौ। कसैले विरोध गरे बदनामीको डर देखाएर चुप लगाउने गर्थ्यौ। अहिले त्यसकै फल पाएका छौ। त्यति ठुलो पाप गरेर पनि मलाई गाली गर्ने हिम्मत कसरी गर्यौ? जे भएको छ ठिक भएको छ, जस्तो कर्म गरेका थियौ त्यस्तै फल पाएका छौ। यति भनेर भगवान अलप भए। उनको निन्द्रा खुल्यो तर सपनाको दृश्य भने अहिले पनि आँखाकै अगाडि नाचिरहेको थियो। बल्ल उनको होस आयो, तर त्यति बेलासम्म निकै अबेर भइसकेको थियो। त्यसपछि उनी आफ्नो विगतलाई धिकार्दै मृत्युको प्रतीक्षा गर्न लागे। लामो समयसम्म असहाय पीडा सहेर त्यो जीवन बिताए त सुख भने त्यसपछि पनि पाएनन्। उनको रोगी शरीरले छाडेको भए पनि कर्मको संस्कारले भने छाडेको थिएन र नरकुण्ठमा गएर भोग गर्न थाले। धेरै पहिलादेखि सुन्दै र पढ्दै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन, तर अरूलाई ठग्दै हिँड्नेले एक दिन प्रकृतिको तर्फबाट दण्डित हुनुपर्ने कुरा भने सत्य हो। भर्खरै सुनाए साथीहरू नीति कथा विगतलाई धिकार्दै मृत्युको प्रतीक्षा शीर्षकको कथा। अब भने कार्यक्रम बाल बगैँचामा गीतको पालो भएको छ। त्यसपछि भने पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीत पछि पुनः स्वागत छ कार्यक्रम बाल बगैँचामा। अब भने कार्यक्रम बाल बगैँचामा कथाको पालो भएको छ र कथाको शीर्षक छ सर्प र किसानको त्यो दुश्मनी। शीर्षकको कथा सुनाउँछु, कथा कस्तो छ रेडियो नजिक आएर सुन्नु होला है त। दुश्मनको अर्थ हुन्छ नराम्रो मन। त्यसो त मन आफैमा राम्रो र नराम्रो भन्ने हुँदैन, तर कसैलाई हानि नोक्सानी गरायो, नराम्रोसित गाली गर्यो वा केही भन्यो भने जसमाथि त्यस्तो भएको छ वा गरिएको छ उसको मनमा त्यस्तो गर्ने वा भन्ने मानिस प्रति नराम्रो धारणा बन्छ र यही नराम्रो बानी बन्छ। अनि यसैबाट सुरु हुन्छ दुश्मनीको श्रृङ्खला। जब यसरी मनमा कसै प्रति नराम्रो धारणा बन्छ तब त्यो कहिले मेटिँदैन। उसले त्यस्ता मानिसलाई माफीसम्म त गर्न सक्छ, तर उस प्रति बनेको नराम्रो धारणा भने मेटिएको हुन्न र कुनै पनि बेला त्यो आफ्नो रूपमा स्पष्ट हुन सक्छ। धेरै पहिलाको कुरा हो, कुनै गाउँमा एकजना किसान थिए। उनी हर दिन खेतमा कडा परिश्रम गरी परिवारको पेट पाल्थे। यसैबाट उनी सन्तुष्टि थिए, उनको परिवार पनि सन्तुष्ट थियो। दिनभरि खेतमा कडा परिश्रम गर्नु परे पनि उनीहरूको जीवन सुखी थियो, सुखपूर्वकले जीवन व्यतीत गर्दै आएका थिए। यतिकैमा एक दिन उनी खेतमा जाँदा सानो छोरा पनि सँगै गएको थियो। छोरा खेतको गरामा खेल्न थाल्यो, उनी काम गर्नतिर लागे। खेल्दै जाँदा संयोग बन्छ उनको छोराबाट सर्पको पुच्छर कुल्चिनु पुगेछ। यद्यपि उनको छोराले जानी जानी कुल्चेको थिएन, अचानक गोडा लाग्न पुगेको थियो, तर सर्पले सहन सकेन र गोडामा डसिदियो। यहाँ सर्पको पनि गल्ती थिएन। सर्पले आफूलाई आघात नगरे कसैलाई पनि डस्दैन, तर जसले आघात गर्छ उसलाई भने पाकी राख्दैन। यो सर्पको जन्मजात स्वभाव हो, उसले आत्मरक्षाका खातिर यस्तो गर्ने गर्छ। यहाँ पनि यस्तै भएको थियो। यसो त सबै सर्प विषालु हुँदैनन्, निकै कम

पुगेको थियो। पुच्छर काटिएपछि सर्प पनि निकै रिसाएर किसानको गोठमा छिरेर सबै गाईवस्तुलाई डसेर मारिदियो। त्यसपछि किसान निकै डराए, किनभने उनीहरू बीच प्रतिशोधको डरलाग्दो श्रृङ्खला सुरु भइसकेको थियो। उनले सके उनी गर्थे, सर्पले सके सर्पले गर्ने अवस्थामा पुगिसकेको थियो। यसलाई उस्तै अवस्थामा रहन दिनु भनेको थप नोक्सानी निम्त्याउनु थियो। त्यसैले किसानले आपसमा मित्रता कायम गर्ने विचार गरी सर्पको दुलो नजिक एउटा कचौरामा दुध राखिदिए थियो। सर्प भाइ, हामीबाट नहुनु पर्ने भयो। रिसको झोकमा मैले पनि आँखा देखिन, तिमीले पनि देखेनौ। फलत हामी दुवैको नोक्सानी भयो। यसलाई यस्तै अवस्थामा राख्नु भनेको थप नोक्सानी निम्त्याउनु हो। त्यसैले जे भयो यसलाई एउटा नमिठो सपना ठानी दुवैले बिर्सिदिउँ र मित्रताको हात बढाऊ। तिम्रो दुलो नजिक दुध राखिएको छु, आशा छ यसलाई खाएर मेरो प्रस्ताव स्वीकार गर्नेछौ। किसानको त्यस किसिमको कुरा सुनेपछि सर्पले दुलोभित्रबाट भन्यो, किसान भाइ, दुधको कचौरा लिएर तुरुन्त यहाँबाट गइ अन्यथा अहिले नै हामी बीच थप नोक्सानी हुन सक्छ। मेरो कारण तिम्रो छोराको मृत्यु भएको छ, त्यो पनि तिमी बिर्सन सक्छौ। तिम्रो कारण मैले पुच्छार गुमाउनु परेको छ, यो म नबिर्सन सक्छु। त्यसैले अब हामी बीच कुनै पनि मित्रता कायम हुन सक्दैन। वकालत कायम गर्यो भने त्यो पनि अभियान बाहेक केही हुने छैन। त्यसैले राम्रो यही हुनेछ कि तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु। सर्पको कुरा सुनेर किसान निराश भएर घरतिर लागे। संयोग वंश त्यसपछि उनीहरू बीचको यस्तो प्रिय जम्का भेट भएन। थाहा छैन यहाँ केले काम गरिरहेको थियो। सायद किसानको त्यही सुझबुझले काम गरेको पो थियो कि। धेरै पहिलादेखि पढ्दै र सुन्दै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन, तर एकपटक कायम भएको दुश्मनीलाई समय र परिस्थिति अनुसार क्षमासम्म गर्नसम्म त गर्न सकिन्छ, बिर्सन सकिन्न भन्ने कुरा भने सत्य हो। त्यसैले त्यस्तो अवस्था आउन नदिनु नै बुद्धिमानी हुनेछ। भर्खरै सुनाए साथीहरू सर्प र किसानको त्यो दुश्मनी शीर्षकको कथा। अब भने कार्यक्रम बाल बगैँचामा एउटा गीत सुन्छौ, त्यसपछि भने पुनः उपस्थित हुन नै छौ। तपाईँहरू भने रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

काम। अब भने साथीहरू, कार्यक्रम बाल बगैँचामा हामी एउटा चुटकिला सुन्छौँ र चुटकिला कस्तो छ रेडियो नजिकै आएर सुन्नु होला है त। चुटकिलाको शीर्षक छ मलाई भगवान भन्यो। चुटकिला कस्तो छ सुन्नु होला है त। दुईजना पुजारीहरू विवाद गर्दै थिए। दुवैजना आफू भगवान भएको दावी गर्दै थिए। यतिकैमा एउटा जडेहा आइपुग्यो। पहिलो पुजारी, म हो भगवान। दोस्रो पुजारी, म हो भगवान। जडेहा, हट, तिमीहरू दुवैजना भगवान होइन, भगवान त म हो। दुवै पुजारी, कसरी? जडेहा, म प्रमाणित गरेर देखाइदिन्छु भन्दै जडेहाले पुजारीलाई एउटा भट्टी लग्यो। भट्टी साउ भित्रैबाट करायो, हे भगवान, त फेरि आइस। जडेहा, देखिस म भगवान रहेछु कि नाइ? साउले मलाई भगवान भन्यो। सुनिस पुजारी बेहोस। चुटकिला साथीहरूलाई मन पर्यो होला भन्ने आशा राखेको छु र यस्ता यस्तै रमाइला प्रस्तुतिहरू गर्दा गर्दै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र समयले पनि नेटवर्क काटिसकेको छ। यो कार्यक्रम बाल बगैँचा तपाईँहरूलाई कस्तो लाग्छ? सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4011-36 फोन गरेर तपाईँ आफ्नो मनमा लागेका जिज्ञासाहरू पनि राख्न सक्नुहुन्छ। अब भने कार्यक्रम बाल बगैँचाबाट बिदा हुने बेला भइसकेको छ र कार्यक्रमको अन्तिममा सुमधुर गीत छोड्दै म कार्यक्रम प्रस्तुता कौशिला नेपाली बिदा हुन्छु। हस्त, नमस्ते।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
1: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
2: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
1: डोटेल मोबाइल हाउस? त्यहाँ के के पाइन्छ र?
2: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्म समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
1: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
2: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्ताबद्दीमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
1: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
2: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
1: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
3: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
4: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
3: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
4: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
3: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ।
4: फोन
3: 01-45-79-115 र 01-45-82-404।
5: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्रीको काँक, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
2: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
5: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफुल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
2: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
5: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 9800-60-956।
6: कहिले काहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
7: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
6: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
7: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
6: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
7: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चावहिल, चुचेपाटी चोक, काठमाडौँ।
6: Phone 9866279606, 9845674956, 01592404.
8: ड्रीम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी जहाँ बाटो मात्र देखाइदैन भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
9: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
10: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
9: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
10: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
11: सम्पर्क 98038329663,
12: 97161000053।
13: मेगाहर्ज
14: म पनि सुन्छु अनि तपाईँहरू सुन्नुहोस् है।

0: हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
1: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
2: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
1: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
2: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
1: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
2: सम्पर्क नम्बर 9861-50-83-36,
1: 9809-95-452।
3: सादर अनुरोध।
1: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल ममोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
3: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
1: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 9852952990, क्याम्पस सङ्ख्या

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: ए दिदी, किन चिन्तित देखिनुहुन्छ? के भयो?
2: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो। के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
1: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
2: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
1: खनाल एग्रोभेट सेन्टर मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864 49 36 96, 9864 49 36 96।
2: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
3: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
1: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
2: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
1: सुरसिंह झरना, पालचोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
3: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
1: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा! प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
3: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 9841400007, 9823151534।
2: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाईको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
3: तपाईँ हाम्रै बेकरी बिजी बेकरी,
4: बिजी बेकरी,
5: बिजी बेकरी
4: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
3: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
4: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
6: You're listening to everybody dance now. Dance now.
7: Time check. It's 6 p.m.
8: अहिले साँझको 6 बजेको छ।
7: Time check. Radio.

0: कृषिमा लगाउँ सफल र समुन्नत समाजको निर्माण गरौं। नमस्कार, कार्यक्रम हाम्रो कृषिमा हार्दिक स्वागत छ। म चण्डिका नेपाली, रेडियो मलम्ची 107.2 मेगाहर्जको प्रस्तुति रेडियो कार्यक्रम हाम्रो कृषि। यहाँहरूले रेडियो मलम्ची 107.2 मेगाहर्जमा आइतबार र बुधबार साँझ 6 बजे सुन्न सक्नुहुनेछ। साथै तपाईँले इन्टरनेट अनलाइन रेडियो मलम्ची .com मार्फत पनि यो कार्यक्रम संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कृषक दाजुभाइ तथा दिदीबहिनीहरू, कार्यक्रममा हामी व्यावसायिक रूपमा कृषि कर्म गरिरहेका कृषक, खेतीपाती गर्दा आइपरेका समस्या, सफल किसान र कृषि तथा पशु प्राविधिकसँगको कुराकानी प्रस्तुत गर्दछौँ। आज हामीले धानबालीमा लाग्ने रोग किरा र तिनको व्यवस्थापन र बेमौसमी तरकारी खेतीको लागि प्लास्टिक टनेल कसरी बनाउने लगायतका विषयमा कार्यक्रममा हामी चर्चा गर्नेछौँ। कार्यक्रममा अब भने धानबालीमा लाग्ने रोग किरा र तिनको व्यवस्थापनको बारेमा जानकारी गराउँदछौ। जानकारीको साथमा हुनुहुन्छ कृषि विज्ञ।
1: रोग तथा किराको कारणले गर्दा लगभग 37% धान उत्पादनमा ह्रास आउने गर्दछ। त्यसैले धानको उत्पादन र उत्पादकत्व बढाउनका लागि रोग तथा किराको नियन्त्रण गर्न एकदम जरुरी देखिन्छ। त्यसैले धानमा लाग्ने गरेका सम्पूर्ण रोगहरूको कारण, लक्षण, क्षतिको प्रकार र व्यवस्थापन बारे जानकारी दिनेछु। बिरुवामा धेरै जसो रोगहरू ब्याक्टेरिया, भाइरस तथा ढुसी जस्ता जीवाणुहरूको कारणले गर्दा लाग्दछन् र यो रोगहरू माटो, बिउ वा हावाबाट सर्ने गर्दछन्। धान बालीमा लाग्ने रोगहरू जस्तै मरुवा रोग, ब्याक्टेरियल डडुवा, खैरो थोप्ले रोग, पातको फेद डडुवा रोग, फेद कुहिनी रोग, कालो पोके, खैरा रोगको बारे जानौ है त। धानको मरुवा रोग, यो रोग पाइटिकुलारिया ओराइजी नामक ढुसीले गर्दा लाग्दछ, जसको असरदार अवस्थालाई म्याग्नापोर्थ ग्रिजी भन्ने गरिन्छ। यसले पात, पातको तल्लो भाग, आँख्ला, धानका दानाहरू, बालाहरू र बालाको फेद गरी विभिन्न ठाउँमा असर गर्छ। तर जरा र पातको फेदमा भने यसले असर गरेको पाइएको छैन। लक्षणहरू, असर देखिने विभिन्न भागहरूमा अण्डाकारदेखि लाम्चा दागहरू देखिने गर्छ, जुन बीचमा फिक्का र किनारामा गाढा खैरो हुने गर्दछन् र दागका वरिपरिको भाग पहिलिने पनि हुन सक्छ। यो मरुवा रोगले बिरुवाका विभिन्न ठाउँमा असर गर्ने हुँदा त्यसै अनुरूप विभिन्न नाम दिइएको छ। जस्तै लिफ ब्लास्ट, यो रोग बेर्ना अवस्थादेखि गाँझ हाल्ने अवस्थासम्म देखिने गर्दछ। सुरुको अवस्थामा पातहरूमा गुलाबी रङका दागहरू देखिन्छन्, जुन पछि लाम्चा खैरा दागहरूमा परिवर्तन हुन्छन् र यस्ता लक्षणहरू पुराना पातहरूमा मात्र देखिने गर्छन्। अर्को छ नेक एन्ड पेनिकल ब्लास्ट, कलिला बालाको फेदमा त्रिभुजाकार दागहरू देखा पर्छन् र पछि यसले सम्पूर्ण बालाहरूलाई असर गर्छ र बालाहरू सेता देखिने गर्छन् र पछि बिस्तारै झर्ने गर्छन्। यस प्रकारको मरुवा रोगले सबैभन्दा बढी क्षति गर्ने गर्दछन्। कोलार रट, पात र पातको फेदको बीचमा पर्ने पातको तल्लो भागलाई लिफ कोलार भनिन्छ, जसमा खैरा दागहरू देख्न सकिन्छ र कहिलेकाहीँ पुरै पात मर्न पनि सक्छन्। नोड ब्लास्ट, बिरुवाको आँख्लाहरूमा खैरा वा काला दागहरू देखा पर्छन् र त्यसभन्दा माथिका भागहरू सुकेर भाँचिने गर्छन्। व्यवस्थापन, रोगी बिउको प्रयोग नगर्ने र ब्याड राख्नु अघि बिउको उपचार गर्ने, त्यसको लागि स्युडोमोनास फ्लोरेसेन्स 10 ग्राम प्रति लिटर पानीको झोलमा 30 मिनटसम्म बिउलाई डुबाउने, वा कार्बेन्डाजिम 50 WP वा ट्राइसाइक्लाजोल 75 WP 2 ग्राम प्रति किलोको दरले बिउको उपचार गर्ने, पछि स्प्रे गर्नु परेमा स्युडोमोनास 4 ग्राम प्रति लिटर पानीको झोल वा कार्बेन्डाजिमको 1 ग्राम प्रति लिटर पानीको झोलको स्प्रे गर्ने, रोग निरोधक जातहरू लगाउने, जस्तै खुमल 2, खुमल 5, खुमल 6, खुमल 7, खुमल 9, खुमल 13, रोगी बिरुवाहरूलाई जलाएर नष्ट गर्ने, जसले गर्दा अर्को पटक यसको प्रकोप कम हुन्छ, सिफारिस गरिएको मात्राभन्दा बढी मलको प्रयोग नगर्ने, धेरै नाइट्रोजन हुँदा यसको प्रकोप बढी देखिने हुँदा कम नाइट्रोजनयुक्त मलको प्रयोग गर्ने र त्यस्ता मल प्रयोग गर्दा त्यही मात्रा थोरै थोरै गरी स्प्लिट डोजमा प्रयोग गर्ने, खेतमा पानी जमाइराख्ने, कासुका माइसिन 3% एसएल 1.5 मिली प्रति लिटर पानीमा वा हेक्जागोनाजोल 5% इसी 2 मिली प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्ने। ब्याक्टेरियल लिफ ब्लाइट BLB, यो रोग ज्यान्थोमोनास ओराइजी प्याथोबार ओराइजी ब्याक्टेरियाले गर्दा लाग्दछ। लक्षणहरू: यो रोग लागेमा पातको किनाराबाट लामा पहेँला वा खैरो रङको धर्साहरू देखा पर्दछन् र पछि पातहरू टुप्पोबाट सुकेर मर्दछ। व्यवस्थापन: रोग निरोधक जातहरू लगाउने सावित्री, खा 1 खा 2, मकवानपुर 1, खजुरा 2, चैते 2, राधा 4, 7, 11 वा 12। सिफारिस अनुसार रासायनिक मलको प्रयोग गर्ने, रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने, एग्रिमाइसिन 100 को 0.25 ग्राम प्रति लिटर पानीको झोलमा 30 मिनटसम्म बिउलाई भिजाएर बिउ उपचार गर्ने, रोग लागिसकेको खण्डमा गाईको ताजा गोबर 50 ग्राम प्रति लिटर पानीका दरले घोल पुरै बोटमा छर्ने। खैरो थोप्ले रोग: यो रोग हेल्मिन्थोस्पोरियम ओराइजी नामक ढुसीको कारणले गर्दा लाग्दछ, जसलाई आजभोलि कोचलियोबोलस मियाबियानस नाम दिइएको छ। लक्षणहरू: पात वा धानका दानामा ससाना गोलाकार वा लाम्चिला खैरा थोप्लाहरू देखा पर्दछन्। व्यवस्थापन: खेतमा रोगी बोटका ठुटाहरू र अन्य झारपातहरू नष्ट गर्ने, कार्बेन्डाजिम 50% WP 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने, उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्ने, म्यानकोजेब विषादी 3 ग्राम प्रति लिटर पानीको दरले मिसाई 15 दिनको फरकमा 3 पटक छर्कने। पातको फेद डडुवा रोग: यो रोग राइजोक्टोनिया सोलानी नामक ढुसीको कारणले गर्दा लाग्दछ। लक्षण: पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खाहरू देखा पर्छन्। बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ। व्यवस्थापन: धान रोप्दा बोटदेखि बोटको दूरी बढाउने, नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने, कार्बेन्डाजिम 1.5 ग्राम प्रति लिटर पानी मिसाएर 10-12 दिनको फरकमा 2 पटक छर्ने, प्रोपिकोनाजोल 25% इसी 1 मिली प्रति 4 लिटर पानीमा मिसाई 10-12 दिनको फरकमा 2 पटक छर्ने। फेद कुहिने रोग: यो रोग फ्युजारियम मोनिलिफर्म नामक ढुसीको कारणले गर्दा लाग्दछ। लक्षण: रोगी बेर्ना वा बोटहरू स्वस्थ बोटभन्दा अग्लो हुन्छ र पहेँलिने र अन्तमा फेद कुहिएर मर्ने गर्दछन्। बोटको तल्लो आँख्लाहरूबाट जराहरू पनि निस्कन्छन्। व्यवस्थापन: रोगग्रस्त बोटहरू उखलेर नष्ट गर्ने, रोगी बोट भएको खेतबाट बिउ सङ्कलन नगर्ने, रोग अवरोधक जात लगाउने, एन्टाजिम 50% डलुपी नामक ढुसीनाशक विषादी 2 ग्राम प्रति केजी बिउका दरले उपचार गरी ब्याड राख्ने, धानमा लाग्ने कालो पोके: यो रोग उस्टिलागिनोइडी भाइरिन्स नामक ढुसीको कारणले गर्दा लाग्दछ, जसले धानको उत्पादन र गुणस्तर दुवैमा असर गर्दछ। लक्षण: यो रोग लागेमा धानका बालाहरूमा ढुसीको स्पोरहरूले पहेँला बलहरू बनाउँछन्, जुन बिस्तारै सुन्तला रङ हुँदै गाढा हरियो कालो रङमा परिवर्तन हुन्छन्। व्यवस्थापन: खेतबारी सफा राखी रोग लागेका बालाहरू र बोटलाई छुट्टे राखी नष्ट गर्ने, रोगी बिउहरूको प्रयोग नगर्ने, 10 मिनटसम्म 52 डिग्री सेल्सियसको तातो पानीमा बिउलाई राखी बिउ उपचार गर्ने, धान पसाउनु अघि नै प्रोपिकोनाजोल 25 EC नामक विषादी 2 ml प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने, अथवा क्लोरोथालोनिल 75% WP 2 ग्राम प्रति लिटर पानीमा मिसाई फुल फुलेको बेलामा स्प्रे गर्ने। खैरा रोग: यो रोग कुनै जीवाणुको कारणले गर्दा नभई माटोमा जिङ्क तत्त्वको कमीको कारणले हुने गर्दछ। लगातार धान खेती गरिने क्षेत्रहरूमा यो रोगको प्रकोप बढी देख्न सकिन्छ। लक्षणहरू: जिङ्कको कमीले देखिने यो रोगमा रोगी बोटको फेदतिरको पात पहेँलिएर जान्छ, पातमा खैरो थोप्लाहरू पनि देखिन्छन्, पछि पुरै पात खैरो वा रातो हुन्छ, गाँज थपिने र बढ्ने क्रम रोकिन्छ। व्यवस्थापन: नाइट्रोजन र फोस्फोरस मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने, गोठे मल वा कम्पोस्ट मलको प्रयोग बढाउने, लक्षण देखिएमा केही दिन खेतमा पानी सुकाउने, 20 ग्राम जिंक सल्फेट र 12 ग्राम कृषि चुन 50 लिटर पानीमा मिसाई प्रति रोपनीका दरले 10 दिनको फरकमा 2 पटक छर्ने, धान र उखुको घुम्ती बाली लगाउने। धन्यवाद।
0: भर्खरै हामीले प्रस्तुत गर्यौं धानबालीमा लाग्ने रोग किरा र तिनको व्यवस्थापनको बारेमा। अबको क्रममा बेमौसमी तरकारी खेतीको लागि प्लास्टिक टनेल कसरी बनाउने यसको बारेमा जानकारी गराउँदछौ। जानकारीको साथमा हुनुहुन्छ कृषि प्राविधिक सरोज खड्का।
2: प्रतिकूल मौसममा पनि बिरुवालाई अनुकूल वातावरणको सिर्जना गरी बेमौसमी तरकारी उत्पादन गर्न प्लास्टिक घरको प्रयोग गर्ने गरिन्छ। नेपालमा वर्षायाम अथवा ज्येष्ठदेखि भदौ महिनासम्म वर्षाबाट जोगाउन र हिउँदयाम अथवा मङ्सिरदेखि फागुनसम्म चिसोबाट बिरुवालाई जोगाउनका लागि तराई तथा मध्य पहाडी भागमा प्लास्टिक घरको प्रयोग गरिँदै आएको छ भने उच्च हिमाली भागमा तापक्रम वृद्धि गरी गोलभेडा काँक्रा जस्ता बढी तापक्रम चाहिने तरकारीको उत्पादनका लागि प्लास्टिक गुमोचको प्रयोग गरिँदै आएको छ। प्लास्टिक घर निर्माणका लागि जग्गा छनौट, कम्तीमा 6 घन्टा भन्दा बढी दैनिक घाम लाग्ने, हावा खेल्ने तर हुरी बतास नचल्ने जग्गा जमिनको छनौट गर्नु पर्दछ भने कम्तीमा पनि 5 मिटर भन्दा बढी चौडाई भएको जमिन छनौट गर्नु पर्दछ। प्लास्टिकको प्रयोग, नेपालमा प्लास्टिक घरको लागि सामान्यतया सूर्यको परावैजनी किरणले असर नगर्ने सिल्पाउलिन प्लास्टिकको प्रयोग गरिँदै आएको छ। तर इजरायल भारत लगायतका व्यावसायिक तरकारी खेती गर्ने देशमा सूर्यको प्रकाश प्रशस्त छिर्ने गरी निर्माण गरिने प्लास्टिकको प्रयोग गर्ने गरिएको छ। नेपालमा सामान्यतया 45 देखि 90 GSM सम्मको पारदर्शी सिल्पाउलिन प्लास्टिक प्रयोग गर्ने गरिएको छ भने बढी हावा चल्ने र असिना पर्ने ठाउँमा 120 GSM सम्मको प्लास्टिकको प्रयोग गर्ने गरिन्छ। जति बढी GSM को प्लास्टिकको प्रयोग गरियो त्यति कम सूर्यको प्रकाश बिरुवाले पाई उत्पादन घट्ने सम्भावना हुन्छ। तसर्थ यदि हावा हुरी र असिनाको प्रकोप कम छ भने 45 GSM को प्लास्टिक प्रयोग गर्नु राम्रो मानिन्छ। नेपालमा पनि कृषि कार्यका लागि लक्षित विकसित देशहरूले प्रयोग गर्ने प्लास्टिक समेत उपलब्ध हुन थालेकोले केही महँगो भए तापनि व्यावसायिक खेतीमा सो प्लास्टिकको प्रयोगबाट उत्पादन बढाउन सकिने सम्भावना देखिएको छ। त्यसै गरी प्लास्टिक घरमा किराको प्रकोप कम गर्न चारैतिर किरा नछिर्ने साइजको पाल भएको सेतो नाइलनको जालीको प्रयोग गर्न सकिन्छ। प्लास्टिक घरको निर्माण गर्दा के कुरामा ध्यान दिने त, घरको निर्माण गर्दा समुद्री सतहबाट उचाइ, तापक्रम, आर्द्रता, हावाको बहावको दिशा तथा लगाउने जातमा विचार पुर्याउनु पर्दछ। त्यसै गरी समुद्री सतहबाट उचाइ कम भएको ठाउँ छ भने सामान्यतया तापक्रम बढी हुने हुँदा घर अग्लो बनाउनु पर्दछ। बढी उचाइ भएको ठाउँमा तापक्रम कम हुने हुँदा तापक्रम बढाउनका लागि प्लास्टिक घर होचो बनाउने गरिन्छ। सामान्यतया 800 देखि 1100 मिटर सम्मको उचाइमा धुरी खावाको उचाइ 4 मिटर र छेउको खावा 3 मिटर, त्यसै गरी 1100 देखि 1400 सम्म धुरी खावा 3.5 मिटर र छेउछेउको खावा 2.5 मिटर राखेर बनाइन्छ भने 1400 देखि 1900 मिटर भएको जमिनमा धुरी खावा 3 मिटर र छेउको खावा 2 मिटर कायम गर्दा गोलभेडा काँक्रा लगायतका तरकारी सफलतापूर्वक बेमौसम रूपमा उत्पादन गर्न सकिन्छ। त्यसै गरी बढी गर्मी हुने ठाउँहरूमा प्लास्टिक घरको निर्माण गर्दा हावा ओहोर दोहोर गर्ने ठाउँ भएको बनाउनु पर्दछ। यसो गर्दा तापक्रम र आर्द्रता नियन्त्रण गर्न सहज भई रोग तथा किराको प्रकोपलाई न्यूनीकरण गर्न सकिन्छ। अत्यधिक चिसो हुने क्षेत्रमा प्लास्टिक घर निर्माण गर्दा तापक्रम बढाउन गुमोज आकारको प्लास्टिक घर निर्माण गर्नु पर्दछ। त्यसै गरी तापक्रम र आर्द्रता नियन्त्रण गर्नका लागि प्लास्टिक घरको आकार धेरै ठुलो बनाउनु हुँदैन। यसका लागि ठाउँको उपलब्धता अनुसार 5-6 मिटर चौडाइ र 10-25 मिटर लम्बाइ भएको घर उपयुक्त मानिन्छ। प्लास्टिक घर बनाउँदा उपयुक्त स्लोप मिलाउनु आवश्यक हुन्छ, अन्यथा प्लास्टिकमा पानी तथा असिनाले क्षति पुर्याउने सम्भावना रहन्छ। तरकारी बालीको खेती गर्दा ध्यान दिनुपर्ने कुराहरू: 12 महिना एवं लगातार प्लास्टिक घरभित्र एउटै तरकारी बालीको खेती गर्दा रोग तथा किराको प्रकोप बढ्न जानुका साथै माटोको अवस्था पनि बिग्रने हुँदा एउटा तरकारी बाली लगाएपछि भटमास, बोडी लगायतका कोसेबाली परिवारको बाली लगाई फुल फुल्ने अवस्थामा पुगेपछि माटोमै जोतेर छोडिदिनु राम्रो हुन्छ। एकचोटि तरकारी लिइसकेपछि चैत्रदेखि ज्येष्ठ महिनाको पानी नपर्ने तथा बढी गर्मी हुने सिजनमा प्लास्टिक घरको प्लास्टिक हटाएर सयपत्री फुल वा तोरी रोपी 1-1.5 महिनाको भएपछि माटोमा मिलाई पारदर्शी प्लास्टिकले 30-42 दिनसम्म हावा नछिर्ने गरी छोपेमा नेमाटोड तथा अन्य माटोमा रहेका किरा तथा रोगका जीवाणुलाई नियन्त्रण गर्न सहज हुन्छ। प्लास्टिक घरमा तरकारी लगाउँदा वर्षायाममा गोलभेडा र हिउँदयाममा काँक्रा, जुकिनी लगायतका तरकारी लाभदायक देखिन्छ।
0: यिनै सामग्री सँगै अब चाहिँ कार्यक्रमबाट बिदा लिनुपर्ने समय भइसकेको छ। तपाईँलाई कार्यक्रम हाम्रो कृषि कस्तो लाग्यो? तपाईँले आफ्ना विचार अनि सल्लाह सुझाव दिन सक्नुहुनेछ। खेतीपाती तथा पशुपालनका समस्या भएमा पनि हामीलाई टिपाउन सक्नुहुनेछ। सम्बन्धित विषयका विज्ञसँग समस्याको समाधान खोज्नेछौ। यसका लागि हाम्रो फोन नम्बर 011-4011-36 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम हाम्रो कृषिको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म कार्यक्रम सुन्नु भएकोमा। अर्को अङ्कमा नयाँ विषयवस्तुको साथमा महत्वपूर्ण जानकारी लिएर पुनः आउने नै छौ। कार्यक्रमको अन्तिममा यो कृषि सम्बन्धी गीत छोड्दै आजको कार्यक्रमबाट तपाईँकै साथी म चण्डिका नेपालीलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: Cutting Edge. You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers. घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
1: अब चिन्ता नगर्नुहोस्, लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
0: यहाँ युपिबिसी तथा अल्मुनियमका आकर्षक झ्याल ढोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
1: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
0: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
2: स्थान मेलम्ची बजार, आमा हेल्मो बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा, प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
3: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
2: घर आएसी सबै सामान चाहिन्छ, त्यही भएर बजारतिर जान लागेको।
3: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।

0: हजुर, यहाँ खाद्यान्न, सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याच, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
1: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल मेलम्ची सात दुवा चौर।
0: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बैरागी च्याङबा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ। शब्द सरिता दोङ बैरागी च्याङबा। प्रोड्युसर किरण तामाङ सरिता दोङ। एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 98 49 55 96 59, 98 49 55 96 59।

0: नमस्कार, साँझ 6:30 बजेको मेलम्ची डायरीमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्मका परिवारलाई मासिक 15,000 र 4 भन्दा धेरै सदस्य भएका प्रति व्यक्ति थप 2,000 रूपियाँको दरले राहत रकम उपलब्ध गराइने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा जानकारी दिनुभयो। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारले उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकेको पनि मन्त्री तिमल सिन्हाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षक कर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनु भएको छ। सुझाव संकलन गर्न राजविराज स्थित रहेको कोशे अनिरुद्रवती माध्यमिक विद्यालय राजविराज पुग्नुभएका मन्त्री पोखरेलले सप्तरी सहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षकहरू, जनप्रतिनिधिको सुझाव लिएर काम अगाडि बढाइने बताउनुभयो। 3 दिनदेखि मधेस प्रदेशको यात्रामा रहनुभएका जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको बताउनु भएको छ। नयाँ पाठ्यक्रम कसरी बनाउने, के भइदिएको भए के हुने थियो भन्ने विषयमा सुझाव माग्दा बिसिपमा आधारित शिक्षा हुनुपर्ने सुझाव आएको उहाँले बताउनुभयो। स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव संकलन गरिने मन्त्री पोखरेल ले जानकारी दिनुभयो। मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भगवान ठाकुरले टोलीको मन्त्री पोखरेललाई प्रादेशिक विश्वविद्यालयलाई केन्द्रित विश्वविद्यालय सरह, विश्वविद्यालय अनुदान आयोग लगायत अन्य निकायसँग सहयोग समन्वय तथा एकीकृत प्रवेश परीक्षा र प्रदेशमा खोलिने कृषि कलेजलाई यसै विषय विश्वविद्यालय अन्तर्गत समावेश गर्न ज्ञापन पत्र बुझाउनु भएको थियो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टालाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनाको गृह कार्य भइरहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 संशोधन तथा एकीकरण प्रति स्थापना विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विज्ञ तथा सरकारवाला संस्थाहरूसँगको सफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवप्रबन्धनको सुधार तथा विकासका लागि नास्टाको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको पनि बताउनुभयो। सोही आवश्यकता अनुसारका आधारमा 2048 सालमा बनेको ऐन प्रतिस्थापना गरेको उहाँको भनाइ छ। उहाँका अनुसार प्रतिस्थापना विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउने व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ। उहाँले 2048 सालमा ऐन निर्माण गर्दा नवप्रवर्धनको व्यवस्था गरिएको भए पनि मुलुकको विज्ञानको क्षेत्रमा ठूलो फड्को मारिसकेको हुने तर्क पनि गर्नु भयो। मन्त्री पुनले प्रतिष्ठानहरूमा हुने राजनैतिक हस्तक्षेपका कारण स्थलगत संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने दावी गर्नुभयो। उहाँले नास्टलाई कार्यगत रूपमा मात्र नभई वित्तीय रूपमा समेत स्वायत्त बनाउने सरकारको उद्देश्य रहेको पनि प्रश्न पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासंघ र छापा संचार माध्यम बसाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापा मारको संज्ञा दिनुभयो। संचार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी व्यवस्थाको कारण भोग्नु परेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पूरक भएको बताउनुभयो। उहाँले मीडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताउनुभयो। आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौंदेखि अभिव्यक्त स्वतन्त्रताको लड़ाई लड्दै आएको उल्लेख गर्दै ओलीले छापा माध्यमको रक्षाको लागि एमालेको पूर्ण समर्थन रहेको प्रश्न पार्नुभयो। उहाँले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्तावेज भएकाले डिजिटल युगमा पनि यसको महत्व कहिले नघट्ने बताउनुभयो। कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ग्यावली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद बैठक शुरू हुने बित्तिकै संचार जगतकै समस्या र लोक कल्याणकारी विकास विज्ञापनको विषयलाई पार्टीको तर्फबाट जोरदार रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज संचारकर्मीसँग कुरा गर्दै उहाँले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जल सतह पार गर्ने गरी छलफल अगाडि बढेको हो। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिमयुक्त मुक्त गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको उहाँले बताउनु भएको छ। मन्त्री श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट एण्ड जीएसएसबाट प्राप्त सहयोगको परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थायी तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइने बताउनुभयो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशोलोजमद्वारा राजधानीमा आयोजित दुई दिने कास्ट मञ्चप जाइलक तेस्रो श्रृंखलाको आज समापन गर्दै उहाँले तीव्र आर्थिक वैज्ञानिक तथा प्राविधिक विकासका गरिएको चीनबाट नेपालको लाभ लिग्नुपर्ने बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देश बीचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैसान पर्नेमा जोड़ दिनुभयो। नेपाल चीन सम्बन्धको लागि बदलिँदो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय वातावरण, पार्टी निर्माण र सुशासनको अनुभव, आदान प्रदान, व्यावहारिक सहयोग, भूराजनैतिक व्यापार र कनेक्टिभिटी, जलवायु उत्थानशील लगायत र सीमापार जोखिम घटाउने नेपाल चीन सांस्कृतिक तथा जनस्तरको सहयोग र युवाको भूमिका, अर्को पुस्ताको मित्रतापूर्ण निर्माण बारेमा विचार आदान प्रदान भएको थियो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइराला स्थापना र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ। उहाँले एकताको महाधिवेशन नहुने अवस्था आएकोमा देशभर पार्टी एकताको लागि अभियान चलाउने बताउनु भएको छ। दुई महाधिवेशनका कार्यतालिका आएपछि कताको महाधिवेशन जाने हो भनेर सोध्न आउने कार्यकर्तालाई नेता डाक्टर कोइरालाले आफू एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउनु भएको हो। स्वकीय सचिव दिनेश चन्द्र थपलियाले कोइराला पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी दिनुभयो। पछिल्लो समय आफूलाई भेट्न आउने नेता कार्यकर्ताले डाक्टर कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास जारी राख्ने र पार्टीका सबै नेता कार्यकर्ता सहभागी नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउनु भएको थपलियाले बताउनुभयो। नेता कोइरालाले पार्टी फुटाएर वा एक अर्कालाई निषेध गरेर अगाडि बढ्नु भन्दै एकताको सन्देश लिएर देशव्यापी अभियानमा जाने थपलियाले बताउनुभयो। पार्टीभित्रको आन्तरिक कलह र महाधिवेशनको मिति नजिकिँदै गर्दा डाक्टर कोइरालाले आफू निकट नेता कार्यकर्तालाई यस्तो बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले देश अनिश्चितताको अँध्यारो सुरुङभित्र फँसेको चिपानी गर्नुभएको छ। जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न नसकेको भन्दै उहाँले यस्तो चिपानी गर्नुभएको हो। आज काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला महाधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताउनुभयो। उहाँले जेएनजी विद्रोहपछि जनतामा आशा जाग्ने अवस्था सृजना हुनुको साटो राजनीतिक तरलता र अनिश्चितता बढ्दै गएको दावी गर्नुभयो। लिङदेनले राजनैतिक परिस्थितिमा झन तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चय समेत गहिरिँदै गएको बताउनु भएको छ। उहाँको अनुसार जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अगाडि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन नसकेको बताउनुभयो। अर्थ राजनैतिक विश्लेषक अरूण कुमार सुवेदीले रसुवा बारीपछिको पुननिर्माण तथा पुनस्थापनामा पूरै बाह्य सहयोगमा निर्भर नहुन सुझाव दिनुभएको छ। पुननिर्माणको नाममा नेपाल विगतमा जस्तो मगन्ते बनेर हिँड्न नहुनेमा उहाँले जोड़ दिनुभएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास ब्याङ्क जस्ता संस्थाबाट सहयोग लिँदा विभिन्न शर्त आउन सक्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो। सरकारले उपयुक्त नीति ल्याएमा निजी तथा कर्पोरेट क्षेत्रले बढेको गरेको क्षतिलाई पुनः उठाउन सक्ने उहाँको भनाइ छ। निजी सम्पत्तिमा भएको क्षति व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय गैर सरकारी दाता संस्थाबाट समेत स्रोत परिचालन गर्न सकिने उहाँको भनाइ छ। नेपालभित्रको निजी क्षेत्रलाई उदार वातावरण बनाइदिए पूँजी परिचालन गर्न सके, बाढीबाट विस्थापित नागरिकको पुनर्वास समेत निजी क्षेत्रले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो। आन्तरिक स्रोत र नागरिकै मेहनतबाट रसुवा बाढीको पुननिर्माण र पुनस्थापना सम्भव हुने उहाँले दावी गर्नुभयो। उहाँले बाढीपछिको पुननिर्माणमा जल उत्पादन, प्रकोप व्यवस्थापन र जलस्रोतको राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिन पनि सरकारलाई सुझाव दिनुभयो। प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी विदाको अवधि 98 दिनबाट बढाएर 6 महिना पुर्याउनु पर्ने माग सहितको सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपालको संविधान र स्वास्थ्य सम्बन्धी कानूनको प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनैतिक दलका महिला सांसदहरूले यो प्रस्ताव दर्ता गराएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रस्तावको प्रस्तावकमा नेपाली कंग्रेसकी सांसद सीता थपलिया रहनु भएको छ भने समर्थकहरूमा नेकपा एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिष्ट पार्टीकी बल्लवती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा रहनु भएको छ। प्रतिनिधि सभा नियमावली 2073 नियम 71 बमोजिम दर्ता गरिएको यस प्रस्तावमा बसा पाउने र पाल्ने काम महिलाको मात्रै हो भन्ने सामाजिक सोच र राज्यको अपर्याप्त विधाको कारण धेरै महिलाहरू आमा बन्नबाट पछाडि हट्न परेको उल्लेख गरिएको प्रस्तावमा नेपालको संविधानको धारा 38 उपधारा 2 प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा स्थापित गरेको उल्लेख गरेको छ। नेपाली कंग्रेसका नेता चन्द्रकान्त भण्डारीले 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर 15 महाधिवेशनमा जाने बताउनु भएको छ। कंग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्त्यसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उहाँले बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधारतालाई आधार नभनाई 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने बताउनुभयो। भण्डारीले कंग्रेस कुनै व्यक्तिको नभई विचार, इतिहास र संगठनमा आधारित पार्टी भएको बताउनु भएको छ। कंग्रेसभित्र कहिले कहीँ असन्तुष्ट र विवाद देखिए पनि अन्तिममा एक पार्टी एक ठाउँमा आउने उहाँले दावी गर्नु भएको छ। उहाँले कंग्रेसभित्र नेतृत्व हस्तान्तरण अस्वाभाविक प्रक्रिया भएको भन्दै पार्टीका कार्यकर्ताले विश्वास गरेपछि वर्तमान सभापति गगन कुमार थापाले पार्टी सञ्चालन गर्ने बताउनुभयो। तर नेताहरूले लामो समयसम्म पदमै रहिरहने प्रविधिमाथि भने उहाँले प्रश्न उठाउनु भएको छ।
1: ए भाइ, यो गाडी कुन बेला जान्छ?
2: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
1: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
2: ए दाई, के टेन्सन लिनु भा, यही लम्बो बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
1: ए हो र भाइ,
2: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
1: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
3: ए ल भयो त दाइ, जाऊ जाऊ कुर्ती, जाऊ जाऊ।
4: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बीजी बेकरी सँगै प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
5: जति घाँस खायो नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
6: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
5: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
6: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
7: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
8: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गंगा बहादुर दनवार तथा दशरथ दनवार।
10: सम्पर्क नम्बर 9851313117, 9806379276।
11: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
12: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
11: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
12: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
11: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
12: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
11: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
12: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
11: प्रोपाइटर दिनेश विश्वकर्मा।
12: सम्पर्क नम्बर 9856991606, 9818552243। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
11: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
12: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
11: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
12: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
11: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार, काठमाडौँ। फोन नम्बर 9854139100, 9860-1752-15, 9747-49-808।
13: परिवारको संस्कार शिक्षाको आधार।
14: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पिजीदेखि कक्षा 12 विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
13: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
14: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय। गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित, शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
13: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
14: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-4917-1648-3166।
15: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
16: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
17: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
16: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
17: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर मेलम्ची बजार जय पाल्चोकी इबी बसवार सँगै
16: प्रोपाइटर रवि बस्नेत सम्पर्क नम्बर 9843238599 9810022355
18: अब त घर बनाउने होइन भन्या कति टरमा बस्नु
19: हो नि अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके अब चाँडै बनाउने
18: अनि के पाइँदो रहेछ त्यहाँ सस्तो महँगो कस्तो गर्छन्
19: चिन्तै नमान न सुपथ मूल्यमा सिमेन्ट रड प्लाइवुड रङ रोगनका सम्पूर्ण सामान बत्तीका सबै सामान धारा बाथरुमका सामान लगायत किला कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ
20: साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ
18: समृद्धि सेन्टर हेलम्बु साथ चनौटे नयाँ बजार
19: प्रोपाइटर मंगल दंगाल सम्पर्क नम्बर 9861011475 9301395664
21: रेडियो मेलम्ची 107.2 MHz
0: ब्रेकपछि मेलम्ची डायरीमा पुनः स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ राष्ट्रपा संसद तथा अधिवक्ता यज्ञमणि नेपालले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार द्रुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरूद्ध संसद सचिवालयमा गरिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागि आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायी पृष्ठभूमिका सांसदहरूबीच यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको प्रश्न पार्नु भएको छ। सर्वोच्चको न्यायाधीश कुमार रेग्मी र अख्तियारका प्रमुख आयुक्त प्रेम बहादुर राईको नाम जोडेर संसद सचिवालयमा निवेदन आएको राष्ट्रिय स्वतन्त्र पार्टीका कानून व्यवसाय पृष्ठभूमि भएको सांसदहरूले त्यसलाई क्षेत्राधिकार ग्रहण गराउन कसरत गरेको भन्ने जस्ता भ्रामक समाचार तथा सामाजिक सञ्जालमा आएका विषयप्रति उहाँले गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। नेकपा एमालेका युवा नेता ठाकुर गैरीले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले नेताको मुहार हेरेर वा टाउको गनेर नभई देशभित्रका नेता कार्यकर्ता र जनताको सुझावका आधारमा प्रतिवेदन तयार गर्न पनि बताउनु भएको छ। हिजोदेखि काभ्रेको पनौतीमा एमालेका श्रेष्ठ नेता सहितको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको आवश्यक बैठकमा नेताहरूलाई सम्बोधन गर्दै उहाँले ढिले भए पनि बैठक समीक्षा बैठक बस्नु सकारात्मक कुरा भएको बताउनु भएको छ। गैरीले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदललाई सुझाव दिँदै बैठकले तयार गर्ने प्रतिवेदन कम्युनिष्ट आन्दोलनको भविष्य र जनस्तरबाट आएका यथार्थ आवाजलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताउनु भएको छ। गैरीले निर्वाचन समीक्षा केवल निर्वाचनको परिणामको समीक्षा मात्र नभई आन्दोलनप्रति गुमेको जनविश्वास पुनस्थापित गर्ने दिशाको खोजी समेत भएको बताउनुभयो। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। ट्राफिक प्रहरीले सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गराउने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्कीले एआई सक्षम सीसीटीभी जडानसँगै बस स्टप बस पार्क पार्किङ स्टेशन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभयो। भदौ 10 गते बिहानै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म बाढीबाट 1386 जनाको मृत्यु भएको छ। यही बाढीले रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत छ क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन शैक्षिक सम्पत्ति गरी उक्त परिणाममा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 वटा विद्यालयका 56 वटा भवन प्रभावित भएका छन्। जसमध्ये 152 वटा कोठामा आंशिक र 156 वटामा पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तह अनुसार रसुवाको गोसाईगुण्डा गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 वटा भवनका 11 वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मूल्यको हिसाबले यो 3.75 करोड बराबरको क्षति रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ 1,200 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार सुन तोलाको 3,2,200 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुन 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ 60 रुपियाँले बढेको छ। महासंघ अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति चाँदी तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँ रहेको थियो। इरान र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलनबाट रोक्न आह्वान गरेको छ। इरानी विदेश मन्त्री सैयद अबकस अराघसीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढाउन नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्न पर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनैतिक प्रयासलाई अगाडि बढाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। यसै गरी इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघसीले विपक्षी सम्बन्ध क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको बताइएको छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। जापानको आइची नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15-सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सिंह सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानी, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, ननन्द यादव, लोकेश बम, सन्दीप जोडा, शेर मल्ल र मल्ल रहन भएको छ। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। त्यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताको आधारमा सिधे खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुई टोलीमा पर्ने दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। 10 संस्करणको एसएससी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेली युएको दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन् भारतले लीग चरणमा पाकिस्तान, थाइल्याण्ड र हङकङलाई तथा सेमी फाइनलमा बंगलादेशलाई हराएको थियो। त्यस्तै श्रीलंकाले लीग चरणमा बंगलादेश, युए र इण्डोनेसिया तथा सेमी फाइनलमा पाकिस्तानलाई हराएको थियो। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजय भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। त्यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ। हौस् त यिनै समाचार प्रसङ्गसँगै साँझ 6:30 मेलम्ची डायरी सकियो। म माया परियार विदा हुन्छु। सत्य तथ्य, निष्पक्ष समाचार अनि स्वच्छ मनोरञ्जनको लागि रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
21: रेडियो मेलम्ची 107.2 MHz।
1: एसएम फोटो, फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो,
2: पासपोर्ट भिसा फोटो,
1: फोटो प्रिन्ट तथा फ्रेमिङ,
2: भिडियो सुटिङ तथा एडिटिङ,
20: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो,
2: ड्रोन फोटो तथा भिडियो,
20: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो,
2: फोटो एडिटिङ, कलर ग्रेडिङ,
20: डिजिटल फोटो तथा भिडियो सेवा,
2: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन।
20: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास। अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि, सम्पर्क नम्बर 98100-66569।
21: रेडियो मेलम्ची 107.2 मेगाहर्ज। You're listening to
3: everybody. Now.
22: Time check. It's 7 p.m.
23: अहिले साँझको 7 बजेको छ।
22: Time check. Radio.

0: नानी कता टाढै जान लागे के?
1: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
0: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
1: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
0: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
1: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
0: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
1: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
0: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
1: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
2: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
3: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
4: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
3: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
4: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
3: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चावहिल, चुचेपाटी चोक, काठमाडौँ।
4: Phone 9866279606, 9845674956, 0159240444.
3: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
5: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
6: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
5: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
6: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
7: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
8: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
7: सम्पर्क नम्बर 9861 50 83 36,
8: 9809 95 452।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
10: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
8: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
10: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
9: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
10: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
10: फोन नम्बर 01-4575-891, 9813-088-42, 9813-088-37।
11: वेबसाइट saintlawrence.education.np। Your success, our commitment.
12: Radio Melamchi 107.2 MHz।

0: आफूलाई त पटक्कै मन पर्दैन।
1: ए होइन होइन, हाम्रै पाराले नाचिरहेका छन् क्या।
0: ए हो र, त्यसै जाऊ न त।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरीले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 एकजना व्यक्तिको 4 लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सडक खुलाउन स्काइभेटर बुलडोजर लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
5: सड़क विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको छ। नेपाली काँग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काँग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्य ज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ।
5: नेपाली काँग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिङ्गापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामी सँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सिसिटिभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: छालामा आउने घाउ खटिरा रोक्ने उपाय।
7: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
12: तपाई रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रुपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
13: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलेट गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलिक धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साथै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
12: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोकाउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्झना। यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्कोपछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो, त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
12: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
14: बाढी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841465689841 6145846 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841386871 9841386871 त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
12: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9841614 1498 र 9841386877। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
15: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
0: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
17: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
16: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
18: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147, शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृङ्खला हाम्रो पालो।
19: नमस्कार, म सन्तोषी, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसी बाढीपछि 100+ धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौँ।
15: पनि खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा, सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
0: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
15: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
0: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
15: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100+ बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
15: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन। बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाइको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि.
20: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
15: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ.
20: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
15: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसो लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्ली गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बाउनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ.
20: त्यो त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि, उमेरमा
15: नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसो त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ सोख चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
20: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
15: उनीहरूलाई त्यो अभिभावक
20: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
15: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ.
19: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
20: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ. बेपत्ता भएका आफन्तको आशा डिएनए परीक्षणमा छ. 3,000 भन्दा बढी नमूना संकलन गरिएको छ. हालसम्म 103 शवको मात्रै पहिचान भएको छ. वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ. कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा. देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय छ. हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ. रसुवा र नुवा बाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: रेडियो मेलम्ची 107.2 MHz। You're listening to Everybody dance now. Dance now.
21: Time check. It's 8 PM.
22: अहिले साँझको 8 बजेको छ।
21: Time check.

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
3: सुत्केरी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो पहिला त मासु पनि खुवाउनु नि।
4: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि, फेरि भान्जा मेसोपमा जाने मेलम्चीमा।
5: केटाले मासुको बन्दोबस्त गरे ल।
4: पख पख बुढो, अनि त्यो मासु भान्जा मिठोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खाने, मलाई नदिने?
6: हजुर, भान्जा मिट सप, मेलम्ची 11, सिन्धुपाल्चोक, स्कुल जाने बाटोमा गुच्छी खाजा घर सँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
7: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
8: कालिजको चल्ला पनि उपलब्ध छ।
6: सम्पर्क नम्बर 9823-48-28-11, 9849-071-983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
9: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
0: हामी कहाँ उन्ना जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
9: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ। सम्पर्क नम्बर 9801-26-654।
1: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
10: युजिसीबाट क्युएए प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिवीको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए, बिएड, बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी, एमबिएस, एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
10: बिहानी समयमा कक्षा सञ्चालन,
0: सुलभ शुल्क,
10: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
0: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
10: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
0: क्युएए अवार्डेड क्याम्पस,
10: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
0: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
10: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौँ।
0: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4620-310, 9841-9072-87, 9841-7192-72।
11: होइन चिटिक्क परेर हतार हतार कता
1: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
11: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सरर सोफा सिटमा बसेर एसीको हावा खाँदै।
1: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
11: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
10: गोल्डेन बासुकी डिलक्स, मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849-071-062, 9717-2135-73, 9717-2135-73।
12: रेडियो मेलम्ची 107.2 MHz।

0: सूचना: यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनु हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्ट्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
1: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
0: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
1: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी-शर्ट अफर राखिएको छ।
0: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
1: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल।
0: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862428227।
2: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844404114, 9844404114। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
3: हजुर,
4: विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दोबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल, हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झोलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
5: सम्पर्क नम्बर 9801443486, 9813186649, 9849-9720-29। प्रोपाइटर विश्वराम खड्का।
0: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
2: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 9854-093-47, 9854-093-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
0: क
6: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन,
1: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
6: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-59-09-09, 98-510-00-79-6, 98-512-17-542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
6: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
7: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला।
1: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
0: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
1: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
2: सम्पर्क 98038329663,
3: 97161000053।
4: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
5: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
4: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
5: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
4: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ,
5: फोन
4: 01-45-79-115 र 01-45-82-404।
6: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन, आमा याङ्ग्रीको काँक, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
7: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
6: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
7: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा, जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्। स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
6: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98080-60956।
8: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
7: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
9: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ, शान्त र सुरक्षित वातावरण, अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
8: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
9: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
7: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
9: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा, प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
7: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98-41-14-00-07, 98-23-51-50-34।
8: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य। ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
7: ल त्यसका लागि त चिन्ता लिनै पर्दैन नि, मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
8: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
7: के चाहिँ पाइँदैन र, यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
8: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
7: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
8: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
7: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
8: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840545419, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइड 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
2: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
3: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
2: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
3: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
2: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
3: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, चावहिल चुचेपाटी चोक, काठमाडौँ।
2: Phone 9866279606, 9845674956, 01592404.
3: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
10: रेडियो मेलम्ची 107.2 मेगाहर्ज़।

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इनहाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
3: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
4: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
3: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
4: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
3: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864936696, 9864936696।
5: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
0: अब चिन्ता नगर्नुहोस्, लङ्कनमाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
5: यहाँ युपिबिसी तथा आल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
0: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
5: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
4: स्थान मेलम्ची बजार, आमा हेल्मो बस पार्क जाने ओह्रालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोप्राइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
6: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
6: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
5: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
0: प्रोप्राइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
5: सम्पर्क नम्बर 9861503636,
0: 9039495452।
5: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुन पोङ।

स्वर बैरागी च्याङबा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङबा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: आदर अनुरोध।
1: असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
0: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
1: 2083 असोज 9 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नु होला अनुरोध छ। विस्तृत जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98,5,52,992, क्याम्पस सञ्चालन समिति अध्यक्ष 98,5,10,9,92।

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी, मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454।
3: You are listening to Radio Milamsi 107.2 MHz. Not to mention station sweepers.

0: एक कुरा हो तिम्रो,
1: अब तिमीसँग त सबै कुरा पाउले थाहा पाएर तिमीले मान्दामै घरबाट दिँदैन क्या, तिमी आफै सोच न।
2: रेडियो मेलम्ची 107.2 मेगाहर्ट्ज।

0: सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: एक दिन स्वर्गमा देव सभा थियो। देव सभामा श्री नारदजी महामुनिले राजा हरिश्चन्द्रको प्रशंसा गर्नुभयो। यति बेला यो त्रिलोकमा महाराज हरिश्चन्द्र जस्तो कोही पनि छैन। उहाँको धर्म, उहाँको निष्ठा, सत्य प्रतिको उहाँको निष्ठा एकदम नडगमगाउने खालको छ। नारदजीले प्रशंसा गर्नुभयो, वशिष्ठजी मख पर्नुभयो, जे भए पनि हाम्रा चेलाहरू हुन्, जब चेलाको प्रशंसा हुन्छ त गुरु मख पर्नु पनि पर्यो। सब कुछ ठिक थियो, विश्वामित्र मुनि पनि त्यही हुनुहुन्थ्यो। विश्वामित्र मुनिको जन्म क्षत्रिय कुलमा भएको थियो र क्षत्रिय कुलको व्यक्तिमा दुईटा कुरा हुन्छ, एउटा थोरै अभिमान हुन्छ, एउटा थोरै क्रोध धेरै हुन्छ। त्यो किनभने त्यो राज्य सञ्चालन गर्नका लागि, सुरक्षाको लागि त्यो हुनु पनि पर्छ। हुन त विश्वामित्र मुनिले ब्रह्मत्व प्राप्त गरिसक्नु भएको थियो, तैपनि कहीँ न कहीँ त्यो जन्मको संस्कार कुनै न कुनै कुनामा लुकेको हुन्छ। विश्वामित्र मुनिले भन्नुभयो, यस्तो व्यक्ति सत्यबाट डगमगाउँदै नडगमगाउने, भोलि बिल्कुल डगमगाउँदैन, अलिकति त डगमगाउला, भोलि महाराज प्राण जाउन्छ, तर ऊ डगमगाउँदैन। त विश्वामित्र महामुनिले हरिश्चन्द्र राजाको परीक्षा लिने निर्णय गर्नुभयो मनमा नै। कुनै कुनै ग्रन्थमा विश्वामित्र स्वप्नमा ब्राह्मण बनेर आए भनेर लेखेको छ, कुनै कुनै ग्रन्थमा भने विश्वामित्र महामुनि बुढो ब्राह्मणको वेश बनाएर आउनुभयो। राजाले ब्राह्मणलाई स्वागत गरे, धन आदि दिए। विश्वामित्र मुनिले भन्नुभयो, राजन मेरो एउटा पुत्र छ, त्यो पुत्रको विवाह गर्नु छ, मसँग धन छैन, कन्या पक्षकाले धन भए मात्र कन्या दिन्छु भनेका छन्, त हजुर मेरो पुत्रको विवाहका लागि धन दिनु पर्यो। राजाले भने, जति चाहिन्छ लिएर जानु। विश्वामित्र मुनि ब्राह्मणको वेशमा हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, राजन मलाई त हजुरको सारा राज्य चाहिन्छ, हजुरले राज्य भोग्नुभयो, अब जानुहोस् वनमा गएर भजन गर्नुहोस्, मेरो छोरा राजा बन्छ, बुहारी रानी बन्छ। राजाले भनिदिए, यदि हजुरको इच्छा छ भने ठिक छ, म संकल्प गरिदिन्छु। संकल्प गरेर राजाले पुरा राज्य दान गरिदिए, दान गरिदिए महाराज। ल म आउँछु भनेर विश्वामित्र पनि निस्किए। राजा बडा अलिकति चिन्तित पनि भए कि मैले ठिक गरेँ कि गरिनँ। अब रानीलाई गएर भने, महारानी छिट्टै नराम्रो समय आउन सक्छ, दुःख आउन सक्छ, दुःखलाई सहन सक्ने क्षमता वृद्धि गर्नुहोला। महारानीले प्रश्न गर्नुभयो, राजाले के भयो र? राजाले भन्नु भएन। भोलिपल्ट विश्वामित्र मुनि फेरि आउनुभयो, त्यही ब्राह्मण बनेर, बोले राजन अब यो राज्य हजुरले हामीलाई दान दिनुभयो, बोले हँ, त्यो दान दिएपछि दान प्रतिष्ठा पनि दिनु पर्यो, ब्राह्मणलाई के दक्षिणा पनि दिनु पर्यो, त हजुरले के दिनुहुन्छ, दिनुहोस्, के चाहियो महाराज? बोले मलाई त खुब सुन चाहियो, सौ भार सुन चाहियो दक्षिणामा। राजाले भने, केही छैन, भर्खर दिउला, सुन ल्याउन गाह्रो भएन। मन्त्रीलाई भने, कोषबाट सौ भार सुन लिएर आऊ, स्वर्ण मुद्रा लिएर आऊ। बुढा ब्राह्मणले भने, राजन जब राज्य नै दान गरिसक्नुभयो हजुरले, राज्य नै दान गरिसक्नुभयो, त्यो राज्यको कोषमा भएको स्वर्ण त पहिल्यैदेखि मेरो हो, त्यो त हजुरले दिन पाउनुहुन्न, त्यो मेरो, हजुरले छुट्टै दिनुहोस्। राजाले भने, महाराज केही समय त लाग्छ, समय दिनुहोस्, अवश्य पनि म हजुरलाई चुकाउने छु। बोले ठिक छ, एक महिनाको समय होला, अब हजुर यो राजनगरीबाट बाहिर जानुहोस्। राजाले भने, हुन्छ महाराज। यो राजवस्त्र त्यागेर महारानी हजुरले पनि आफै लगाएका यी गहनाहरू सब त्यागेर जानुहोस्, यो सब राज्यको सम्पत्ति हो। पुरा सहरभरि ग्रामभरि हल्ला फैलियो कि महाराज हरिश्चन्द्रले राज्य त्यागे रे, आफ्ना प्रजालाई पुत्रवत स्नेह गर्ने राजा, ती राजाले राज्य त्यागेको खबरले सब प्रजाहरू रुदै रुदै आए। कहिले कहिले शोभायात्रामा महारानीको दर्शन गर्न पाउँथे, आज ती महारानी साध्वीको वस्त्र लगाएर, मलिन वस्त्र लगाएर त्यो राज्यबाट बाहिर जाँदै हुनुहुन्छ। पुत्र रोहित थिए साथमा, सानो बालक रोहित, महाराज हरिश्चन्द्र र माता महारानी तिनजना सँगै त्यो राज्यबाट पैदल। कल्पना गर्नुहोस् जीवन, सत्यका लागि, वचनका लागि नगरमा हल्ला फैलियो, यो जोगी आयो, यो ब्राह्मणले के जादू गर्यो, छलपूर्वक राजासँग सबै धन लियो, यो ब्राह्मणलाई छोड्नु हुँदैन, यसलाई मार्नु पर्छ, यो राजाको हो। यो राजा हरिश्चन्द्रले भन्नुभयो, हजुरहरू नबोल्नुहोस्, मैले आफ्नो मर्जीले दान गरेको हुँ। गहभरी आँसु छन् प्रजाहरूका, पाउमा चप्पल छैनन्, सामान्य वस्त्र लगाएकी छन्। हरिश्चन्द्र त पुरुष हुन्, फेरि पनि सहन गर्न सकलान्। स्त्री विचारी ती महारानी नाङ्गो पाउ घरबाट निस्किनु भयो। जीवनमा कति कति भयंकर बदलाव, थाहा पनि थिएन राजाले दान गरेको, हिजो राति मात्र त्यो स्वर्ण महलमा शयन गरेको हो। आज बिहानी हुँदा यो हाल, जीवन अनिश्चित छ, कहाँ जाने थे? राजाले भने काशी जाने, बनारस जाने, बनारसमा केही न केही काम पाइन्छ, मान्छेहरू किन्छन् त्यहाँ, कामका लागि कामदार लगाउँछन्। महारानीले भन्, सरकार म हिँड्न सकेकी छैन, म कसरी हिँडौ, गाह्रो भयो, पाउमा फोका उठे, रगत आउन थाल्यो। हरिश्चन्द्रले भने, देवी धैर्य राख, यो नै हाम्रो कुनै कर्मको फल होला, तिमी धैर्यतापूर्वक अगाडि बढ। महाराज हरिश्चन्द्रकी पत्नी बिचारी धैर्य राख्दै राख्दै राख्दै राख्दै कति दिन भोकै पैदल यात्रा गर्दै गर्दै त्यो बालकले भन्छ, पिताजी भोक लाग्यो, मेरा सेवकहरू कता गए, मेरो त्यो स्वर्णको कटोरी कहाँ गयो, मैले खाने खिर खोइ, मलाई भोक लाग्यो। आमाले त कुरो बुझलिन्, त्यो बालकलाई कसरी बुझाउने कि तिम्रा पिताले सब दान गरिदिए, भोकले आतिएको छ, बाटामा पाइने फल फूल खाँदै खाँदै महाराज बनारससम्म पुग्नुहुन्छ। बनारसको त्यो स्थान जहाँ मानिसहरूको क्रय विक्रय हुन्छ, जहाँ व्यक्तिहरू घरमा चाहिने कामदार किन्नका लागि आउँछन्, त्यहाँ गएर महाराज हरिश्चन्द्र पत्नी सहित बस्नु। चार पाँच दिन बितिसकेको थियो, विश्वामित्र फेरि आए, राजन नबिर्सिनु नि, मेरो त्यो दक्षिणाको स्वर्ण बिर्सिन पाउनुहुन्न नि। हा महाराज, मैले बिर्सिएको छैन, एक महिना छ बस समय। दुई चार दिन बित्दै गयो, कसैले पनि राजालाई महारानीलाई काममा लगेन। एक दिन बड़ा दुखी भएर राजन बस्नु भएको थियो, ईश्वरलाई भन्दै हुनुहुन्थ्यो, हे ईश्वर, कस्तो परीक्षा लिनुभएको हजुरले, पत्नी भोकै छन्, कमसेकम कसैको घरमा काम गर्न पाए त भोजन त गर्न पाउँथिन्, कसैले काममा लगाउँदैन, त्यति धेरै ऋण तिर्नु छ, ऋण तिरिन भने मेरा पुर्खाहरूले मलाई श्राप दिनेछन्, एउटा ब्राह्मणलाई दिएको वचन मैले पुरा गर्न सकिनँ, आफ्नो सत्यतामा आफ्नो निष्ठामा म बस्न सकिनँ, चिन्तित छन्। चिन्ता सबैको अलग छ, हरिश्चन्द्रको आफ्नो सत्यको प्रतिज्ञाको चिन्ता छ, उता महारानीलाई त्यो बालकको भोजनको चिन्ता छ। महाराज के खुवाउने होला, भोकले आत्तिएको छ, म त धैर्य राखेकी छु, कति धैर्य राखौँ, धैर्यको बाँध पनि अब सकिन लाग्यो। ईश्वरले परीक्षा लिएका हुन् देवी, केही समय पख, जे यताउता प्रसाद पाइन्छ, जे फल पाइन्छ त्यही खाएका छन्, अब त अनुहार पनि नचिनिने भइसक्यो, वस्त्र मलिन भइसके, धोएर फेर्ने वस्त्र छैन, एकदम अवस्था दुखित भयो। एक दिन एकजना ब्राह्मण आए, बोले मेरी ब्राह्मणी बिरामी छन्, मलाई एउटी स्त्री चाहिएको छ घरमा सेवाको लागि। धाजाले भने विप्र देवता मेरी पत्नीलाई किन्नुस् न, यिनले हजुरको घरमा सेवा गर्छ। महारानी काकाबाट बर बर बर बर बर बर बर बर अश्रुधारा खस्न थाले। अहिलेसम्म त सुख दुख पीडा सगै थियो महाराज, म तिमीसँग त थिए, खान पाए पनि नपाए पनि, लगाउन पाए पनि नपाए पनि, म हजुरसँग छुट्टिन सक्दिन। चन्द्रले भने देवी ब्राह्मणको ऋणबाट उऋण हुनेछ, भाग्यमा रहेछ भने पुनः मिलेर हुन्छ, तिमी जाऊ ब्राह्मणको सेवा गर, यही हाम्रो कर्तव्य हो। ब्राह्मणले भने हे ए सुन भाइ, त किन रुँदैछस् धेरै, तेरी पत्नी दिने हो कि अरू स्त्रीहरू पनि छन्, म उनीहरूलाई लैजान्छु। होइन महाराज होइन, कति पैसा माग्छस्? मैले जति ठिक लाग्छ दिनुहोस्, मेरी पत्नीलाई लैजानुहोस् सेवामा, मेरो लागि पनि कुनै सेवा छ भने तेरो लागि कुनै सेवा छैन। महाराज यो बालक आमा बिना बस्न सक्दैन, यो बालकलाई पनि लैजानुहोस् न, यो बालकको पनि केही काम छैन। महारानीलाई राजाले भने देवी छौ छौ तिमी सेवा गर। महारानी त दुई कदम अगाडि बढिन, त्यो छोरा रुदै रुदै पछि गयो, आमा कहाँ हिँडे कि म पनि सँगै जान्छु। बीट बीट बीच बाटोमा यता आमा रोएकी छन्, यता छोरो रोएको छ। महाराज हरिश्चन्द्रको मन भरिएको छ, सोच्छन् म पनि रुन थाले भने यी पत्नीले कसरी आफूलाई सम्हाल्दिन। ती ब्राह्मणलाई महारानीले निवेदन गरिन्, हजुरलाई जति मन लाग्छ पैसा दिनुहोस्, त्यो घरको सानो तिनो काम यो बालकले पनि गरिदिन्छ, स्वर्ण मुद्रा मेरो पतिलाई दिनुहोस्, यो बालकलाई पनि किन्नुहोस् न। ब्राह्मणले त्यो बालकलाई पनि किने, स्वर्ण मुद्रा राजालाई दिए, लिएर गए सेवामा। विश्वामित्र आए त स्वर्ण मुद्रा लिएर गए, भने राजा पुरा भएको छैन अझै। राजाले भने चिन्ता नगर्नु, कुनै न कुनै काम त मैले पाउँछु, जुन दिन मैले कुनै न कुनै काम पाउँछु त्यो दिन म हजुरको कर्जा हजुरको ऋण चुकाउँछु, त्यो दक्षिणाको जुन मेरो दिनुपर्ने छ स्वर्ण मुद्रा म त्यो चुकाउँछु। राजाले प्रतीक्षा गरे, एक महिना पुरा हुन लाग्यो भने जस्तो काम केही पाएनन्, अलिकति राम्रो काम पाए हुन्थ्यो भनेका केही काम पाएनन्। विश्वामित्र आए, राजन आज अन्तिम दिन हो, सूर्यास्त हुँदैछन्, सूर्यास्त भन्दा पहिला मेरो पैसा तिरेनौ भने, मेरो स्वर्ण मुद्रा मलाई दिनुपर्ने द्रव्य दिएनौ, द्रव्य दिएनौ भने तिमी पापको अधिकारी हुन्छौ। अब राजासँग कुनै बाटो थिएन, उसले जे काम पाए त्यही काम गर्ने निर्णय गरे। कुनै यो काम पाए हुन्थ्यो या यो यो नै गर्छु भन्ने भएन। दुखी भएर बनारसको घाटमा घुम्दै थिए, एउटा चाण्डालले भन्यो, मेरो एउटा डोम घर गएको छ। धर्मराज चाण्डालको रूप बनाएर आएका थिए कि तिमीले यहाँ नोकरी गर्छौ? मैले के काम हो महाराज? बस लास जल्नका लागि आउँछन्, उनीहरूसँग ट्याक्स उठाउने, लास जलेको व्यवस्था मिलाइदिने, यही काम हो। राजाले सोचे सायद ईश्वरले परीक्षा लिँदैछन्, स्वीकार गरे। जति स्वर्ण मुद्रा दिन बाँकी थियो त्यति स्वर्ण मुद्रा मागे, चाण्डालले दियो, त्यो बुझाइदिए विश्वामित्रजीलाई। राजा डोम बने, इक्ष्वाकु वंशका राजा डोम बने, शमशानमा बस्छन्, खाने के केही छैन, पिठो पाइन्छ, उसले पिण्ड दिएर छोडेको आटा पाइन्छ, त्यही लास जलेको आगोमा, त्यही आगोमा पकाएर खानु पर्छ। जीवन हो साहब, कति बेला कहाँ पुग्छ केही थाहा हुँदैन। यता नचिने नै भए राजा, बिहानदेखि बेलुकासम्म त्यही काम गर्छन्, जीवन बिताउँछन्। उता रानी पनि ती ब्राह्मणको सेवामा लागेकी छन्, ब्राह्मण कुनै अनुष्ठानमा बस्ने तयारी गर्छन्। महारानीले बालक रोहितलाई पुष्प चयनका लागि, पुष्प टिप्नका लागि बागमा पठाउँछिन्, बगैँचामा पठाउँछिन्। रोहित बगैँचामा पुष्प तोड्न गएको बेलामा, फूल टिप्न गएको बेलामा एउटा भयानक विषालु सर्पले रोहितलाई टोकिदिन्छ। महारानी ब्राह्मणको घरमा सेवा गर्दैछ, कसैले आएर हल्ला गर्यो, कसको बालक हो फूल टिप्न गएको, सर्पले टोकेको छ, जाओ गएर बचाओ। महारानीले भन्, बालक त मेरो हो। महारानी दौडिन लागिन्, ब्राह्मणले रोकिदिए, पक पहिला यो लिप्ने काम सकेर जा, मेरो पूजा सुरु गर्ने बेला भएको छ, त अहिले जान पाउँदिनस्, मैले तलाई किनेर ल्याएको हुँ, पहिला मेरो काम सक अनि आफ्नो परिवार हेर, आफ्नो छोरा हेर, परीक्षा हेर्नुहोस् जीवनमा। छोरोलाई सर्पले टोक्यो भनेर भनिसके, दौडिन मन छ, जान मन छ, तर ब्राह्मणले भने यो काम पुरा गर पहिला, यो लिप्न लागेको लिपेर सक, मेरो पूजाको तयारी संविधा मिलाइदे अनि बल्ल जा, मेरो आज अनुष्ठानको पहिलो दिन हो, मुहूर्त निस्किन्छ त उता गइस भने। महारानीले गहभरि आँसु बगाउँदै, हे ईश्वर के भयो होला मेरो छोरालाई भन्दै रुँदै रुँदै रुँदै रुँदै घरको काम सकिन, काम सक्न लग्दा साँझ पर्यो, दौडिँदै बगानमा गइन्। बिहोस अवस्थामा रोहित पछारिएको थियो भूमिमा, सुतेको थियो, हल्का हल्का वर्षा हुन थाल्यो। महारानीले नजिकबाट गएर पुत्रलाई हात लगाएर हेर्यो, हात लगाउँदा रोहितको शरीरमा श्वास थियो, श्वास थिएन साहब, मरिसकेको थियो। रात परेको छ, अँध्यारो छ, छोरो मर्यो, त्यो पनि सामान्य होइन, राजकुमार छोरो मर्यो, एउटा छोरो थियो, त्यो पनि मर्यो। उसका पिता कहाँ छन था छैन। ब्राह्मणलाई गएर भनी आँगनमा छोराको लास लगेर कि हे विप्र देवता, मेरो बालकको सायद मृत्यु भयो, यसको अन्तिम संस्कार गरिदिनु पर्यो, के गर्ने होला, यसका बाउलाई खोज्नु पर्यो। ब्राह्मणले भने हेर त धेरै नबोल, मैले तलाई किनेर ल्याएको हुँ, मेरो आजबाट अनुष्ठान सुरु भएको छ, म यो लास छुन सक्दिन, आफै घाटमा लिएर जा, मेरो आँगनमा नराख, मेरो पूजा सुरु भएको छ आजबाट, सूतक लाग्छ तैले यहाँ लिएर आइस भने। एउटी आमालाई यहाँ भन्दा विपत्तिको समय के हुन सक्छ हजुर? पानी परेको छ, छोराको लास छातीमा टासेर रुदै रुदै, हे महाराज, हे मेरा पति, हे स्वामी, तिमी कहाँ छौ, हाम्रो छोराले हामीलाई छोडेर गयो, बाटोमा आधी रातमा रुदै कराउँदै घाटतिर जाँदैछन्। केही समय पहिलासम्म महारानी थिए, बिहान उठ्दा 10 सेविका बाहिर उभिन्थे, प्रश्न गर्थे, महारानी के सेवा गर्

घाट जसलाई हरिश्चन्द्र घाट पनि भनिन्छ, जहाँ हरिश्चन्द्र राजाको ड्युटी थियो त्यही घाटमा संयोगले लिएर पुगिन्। पिता छैन, घाटमा जलाउने दाउरा छैन, साथमा पैसा छैन, त्यो बालकको पितालाई खोजौ भने पिता कहाँ गए केही थाहा छैन। अँधेरो छ, त्यो शमशानमा बसेर हरिश्चन्द्रको अनुहार पनि फेरिएको छ, कालो डोमको जस्तो अनुहार भएको छ, दाढी जटाजुट बढेका छन्, कपाल बढेको छ, केश बढेको छ। महारानी हृदय हृदय पुगिन्, लास जलेर रहेका केही दाउराहरूलाई समेट्न थालिन्। त्यो बाट अलिकति, यो बाट अलिकति, यो बाट अलिकति दाउरा जोडेर मेरो छोराको अन्तिम संस्कार यही गर्छु भनेर बिचारा रुदै रुदै होस छैन, आदि होसमा छन्, बेहोसीमा छन्। यता मरेको छोरा छ, पति कहाँ छन् थाहा छैन। परबाट हरिश्चन्द्रले देखे कुनै महिला लास लिएर एक्लै आएकी छ। हरिश्चन्द्र नजिकै आए, उनी इमान्दार थिए, धर्म प्रतिको ड्युटी इमान्दारीले गर्दथे। आधी रातमा लास आयो, कर उठाउन, ट्याक्स उठाउन भनेर गए। हरिश्चन्द्रले पत्नीलाई चिनेनन्, पत्नीले हरिश्चन्द्रलाई चिनेनन्, किनभने एक त रात थियो, अर्को हरिश्चन्द्रको रूप बदलिएको थियो, ती महारानीको पनि अवस्था बदलिएको थियो। महाराजले भने, देवी कसको लास लिएर आयो? हेडो, मैले मेरो पुत्रको लास लिएर आएको छु, मलाई ट्याक्स देऊ। बिना ट्याक्स तिमीले यो लास यहाँ जलाउन पाउँदिनौ, यो घाटको शुल्क तिर पहिला। महारानीले भने, म पहिल्यै बिकेकी हुँ, मैले कुनै तलब भत्ता पाउँदिनँ, मैले कुनै सेलेरी पाउँदिनँ, मेरो बालक पनि बिकेको हो, हामीसँग केही पनि छैन दिनका लागि, बस जलाउन देऊ, बस मेरो छोराको अन्तिम संस्कार गर्न देऊ। हरिश्चन्द्र त नियमका पक्का थिए, देवी मैले तिमीलाई दिन्थे जलाउन, मसँग यदि केही हुन्थ्यो भने मेरो आफ्नो गोजीको पैसा, गोजीको द्रव्य निकालेर तिम्रो नामबाट तिरेर भए पनि तिमीलाई जलाउन दिन्थे, तर मसँग पनि तिम्रो नाममा यस संस्थामा जम्मा गर्नका लागि केही छैन। म त सत्य मानिष्ठ रहने, म तिमीलाई निशुल्क यो पुत्रको लास जलाउन दिन सक्दिन, र तिम्रो बदला आफूले तिरिदेऊ, त्यसका लागि मसँग केही पनि छैन, कि त केही देऊ नभए छोराको लास लिएर जाऊ यहाँबाट। तब महारानी चिच्याउन थालिन्, महाराज हजुर कहाँ हुनुहुन्छ? हेर्नुहोस्, यो चक्रवर्ती सम्राटको पुत्र राजकुमार आज एउटा घाटमा पनि ठाउँ पाएको छैन। हजुर कहाँ हुनुहुन्छ? हजुरको त्यो संकल्पले, हजुरको त्यो सत्यताले आज यो दिन लिएर आयो, कि यही दिनका लागि धर्म गरेका हौ? के फाइदा भयो त्यो धर्मले? राजा हरिश्चन्द्रले महारानीका शब्द सुने अनि प्रश्न गरे, देवी तिमीले कसको कुरा गरेको? को महाराज, को राजकुमार? तिमी कहाँकी रानी हौ? तिम्रो छोरो कहाँको राजकुमार हो? रानीले बताइन्, हेडो म चक्रवर्ती सम्राट सत्यवादी हरिश्चन्द्र की पत्नी हूँ। यो बालक ती महाराज को पुत्र रोहित हो। हरिश्चन्द्र धड़ामले जमीन में पछाड़िए, रानी रोहित छोरा। महारानी ने नजीके गई, निहाल्ने प्रयास करी, महाराज हजुरले के रूप बनाउनु भयो?

0: के बनाउनु भयो स्वरूप? रोहितलाई छातीमा टाँसेर राजा रुन थाले, महारानी रुन थालिन्, हा पुत्र हा पुत्र हा पुत्र क्रन्दन गर्न थाले। महाराज हजुरको एउटा निर्णयले पुरा जीवन बदलिदियो। निर्णय गलत लिनुभयो। राजाले भने होइन, सत्यमा रहनुपर्छ रानी, पुत्र भएन ऋण तिरिसकेका छौ, अब हामीले पनि यो जीवन त्यागिदियौँ, यो छोरो बिनाको जीवन के फाइदा? राजाले भने, देवी जे भयो भयो, माफ गरिदेऊ, तिमीले लगाएको यो साडीको आधा साडी देऊ मलाई, यो आधा साडी यो घाटको शुल्क तिर्ने ठाउँमा मैले जम्मा गरिदिन्छु। यो शुल्क बुझाएर हामी सबैले आफूलाई अग्निलाई समर्पित गरौँला। आफ्नी पत्नी भन्ने चिनेपछि पनि त्यो पत्नीको आधा साडी लिएर जुन कार्यालयमा शुल्क बुझाउने स्थान थियो त्यहाँ लगेर त्यो साडी राखिदिएर शुल्कका रूपमा राजाले एउटा चिता सजाए, पुत्रलाई बीचमा राखे, राजा रानी दुवै जना बसेर चितालाई जलाउन मात्र लागेका थिए। साक्षात धर्मराज प्रकट भए, महाराज रोक्नुहोस् रोक्नुहोस् रोक्नुहोस्, के गर्न थाल्नु भएको? देवताहरू प्रकट भए, हरिश्चन्द्रको जय जयकार गरे, विश्वामित्र मुनि आएर राजालाई प्रणाम गर्नुभयो, महाराज मैले हजुरको सत्यलाई सक्ने प्रयास गरे, नष्ट गर्ने प्रयास गरे, तर धन्य हुनुहुन्छ हजुर, सत्यका लागि जीवन त्याग्न तयार हुनुभयो। यस्ता महान सत्यवादी हरिश्चन्द्र राजाको कीर्ति आज पनि विश्वले गाएको छ।
1: लेखमा बेसीमा देउराली भन्ज्याङमा बज्न थाल्यो रेडियो, गाउँका यी मजुरा खैँजेडी र डम्फो लौमा दलो खनकियो।
2: समाज बदल्ने अठोटका साथमा हाम्रै आवाज यो जसै आयो यो गाउँमा हजुरको ठाउँमा रेडियो मेलम्ची तस।
3: रेडियो मेलम्ची 107.2 MHz।
4: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
5: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौ, भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौ।
6: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ, भूकम्प थेग्ने संरचना बनाऊ।
7: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
8: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिए संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
3: हामी कहाँ उन्ना जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
2: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागबी तामाङ, सम्पर्क नम्बर 98-081-26-654।
4: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
5: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक काठमाडौँ, 01-4500-347, 98514-093-47, 98514-093-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
6: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
7: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
6: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रिने खालको फेरि।
7: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ।
8: गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
6: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
7: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
9: नमस्कार दिदी।
10: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
9: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
10: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
9: त्यहाँका सेवाहरू के छन् त?
10: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
11: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी, चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक, चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल, 98-510-42-538, 98-510-42-538।
12: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

नमस्कार, बिहान 45 मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर 4 हात पारेको छ। हिजो भएको फाइनल खेलमा वडा नम्बर 4 वडा नम्बर 5 3-1 सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कपको उपाधि आफ्नै घरमा राख्न सफल भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नम्बर 4 पहिलो सेट 17-25 गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट 25-18, तेस्रो सेट 22-25 र चौथो सेट 23-25 आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो। उपाधि विजेता वडा नम्बर 4 ट्रफी सहित 40,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उपविजेता वडा नम्बर 5 30,000 रुपियाँ तथा तेस्रो स्थान हासिल गरेको वडा नम्बर 8 20,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर 4 आर्थिक सहयोग तथा वडा खेलकुद समितिको आयोजनामा भदौ 26 गतेदेखि नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा वडा नम्बर 4 भित्रका 9 टिमको सहभागिता रहेको थियो। हिजो फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको हो। सम्पन्न कार्यक्रममा बोल्दै पूर्व गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गाउँपालिकाको सबै वडामा यस्ता प्रतियोगिता आयोजना गर्न सके सबै युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाउने बताउनुभयो। यस्ता कार्यक्रमले युवा बीचको सौहार्द कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। खेलमा सबैले जित्न नसके पनि प्रत्येक खेलाडीले केही न केही कुरा सिक्न सक्ने उहाँले बताउनु भएको छ। उहाँले खेलमा हुने फेयर प्ले अर्थात निष्पक्ष खेल भावनाले खेलकुद मात्र नभई राजनैतिक राज्य सञ्चालनमा समेत सकारात्मक विद्रोह र परिवर्तनको भावना जगाउन सक्ने धारणा राख्नुभयो। गाउँपालिकामा फुटबल लगायत विभिन्न खेलका संरचना निर्माणको लागि आफूहरूले काम गरेको स्मरण गर्दै उहाँले नवलपुरमा कभर हल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवाहरूलाई गाउँमै बस्ने वातावरण सृजना गर्न शिक्षा रोजगारीसँगै खेलकुदको विकास पनि आवश्यक रहेको उहाँले बताउनुभयो। नेपाली कंग्रेसका पूर्व जिल्ला सचिव बिलबहादुर तामाङले प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो। खेलाडीको क्षमता विकासमा सम्बन्धित पक्षको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले वडा नम्बर 4 प्रतियोगिता आयोजना गरेर खेलकुद क्षेत्रमा थप योगदान गरेको उल्लेख गर्नुभयो। यस्ता प्रतियोगिता बालिका स्तरमा मात्र सीमित नराखी आगामी दिनमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न पनि पालिकाले अग्रसरता लिनुपर्ने उहाँको भनाइ थियो। स्थानीय सरकारले खेलाडीलाई पर्याप्त अवसर दिनुपर्नेमा समेत उहाँले जोड़ दिनुभयो। इन्द्रावती गाउँपालिका वडा नम्बर 4 अध्यक्ष चित्रबहादुर तामाङले खेलकुद विकास कार्यक्रम शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो। प्रतियोगितामा सहभागी हुने सबै वडाको खेलाडी तथा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति र निकायलाई उहाँले धन्यवाद दिनुभयो। खेलकुदले स्थानीय स्तरमा लुकेका प्रतिभालाई अवसर दिने, युवालाई स्वस्थ र अनुशासित बनाउने तथा आपसी भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष तामाङले बताउनुभयो। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई दिँदै उहाँले आगामी दिनमा अझै ठूला स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न आफूहरूलाई प्रेरणा मिलेको बताउनुभयो। वडा नम्बर 7 अध्यक्ष रविन्द्र कुमार खातेले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो। आगामी दिनमा सबै वडाले यस्ता प्रतियोगिता सञ्चालन गराउनु पर्ने बताउँदै उहाँले खेललाई मैत्रीपूर्ण र सौहार्दपूर्ण बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। खेलाडीलाई अनुशासित भएर खेलकुदमा अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो। वडा नम्बर 8 अध्यक्ष दिलकुमार श्रेष्ठले प्रतियोगिता आयोजना गरेकोमा वडा नम्बर 4 तथा आयोजक टिमलाई धन्यवाद दिनुभयो। प्रतियोगितामा मेडल जित्न सफल वडा खेलाडीलाई शुभकामना दिँदै उहाँले खेलकुदको विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति उमेश अधिकारीले इन्द्रावतीमा खेलकुद क्षेत्र क्रमशः प्रगतितर्फ अगाडि बढ़िरहेको बताउनुभयो। यस्ता प्रतियोगिताले विभिन्न वडाका युवाबीच आपसी भाइचारा र सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। प्रतियोगितामा सबै वडाको सहभागिता आवश्यक रहेको बताउँदै उहाँले आगामी दिनमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रतियोगितामा सबै टोली
विजेता बन्न नसक्ने पनि असफल भएको टोलीले निरन्तर प्रयास गरिरहे एक दिन सफलता प्राप्त गर्ने बताउनुभयो। हारलाई निराशा भन्दा पनि आगामी सफलताको आधारको रूपमा लिनुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाली कंग्रेस वडा नम्बर 4 सचिव विशाल तामाङ लगायतले पनि सहभागिता थियो। प्रतियोगितामा सहभागी खेलाड़ी आयोजक सहयोगी संस्था तथा स्थानीयवासीले प्रतियोगिताले ओढा तथा गाउँपालिका स्तरमा खेलकुदको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए। पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपमा वडा नम्बर